0: कसरी गाउँछु, एउटा कलाकार हुन्छु भनेर सपना थियो, त्यो पनि टुट्यो। अनि अलिक बढी भावुक भए अनि लेख्न थालेछु।
1: त्यसपछि झन्
0: लेख्न थालेछु अनि लेख्न थालिसकेपछि लेख्दा लेख्दै अनि पछि मैले पढाइलाई त निरन्तर गरे, डिप्लोमा एडमिसन गरेर मैले यता स्नातकोत्तर धनकुटा बहुमुखी क्याम्पसबाटै गरेको। अनि पढाइलाई निरन्तर बच्चा सँगसँगै गर्दै लाँदाखेरि अनि एउटा झमक घिमिरेको कार्यक्रम थियो, त्यहाँ चाहिँ मैले बच्चालामा सीता शीर्षकको कविता वाचन गरेँ। त्यो कविता चाहिँ एकदम उत्कृष्ट भनेर कविहरूले भन्नुभयो। अनि
1: त्यसको केही अंशहरू अहिले याद छ कि अथवा फेरि हामी अरू प्रोडक्सन
0: मलाई त्यो याद छैन, मलाई लेख्न मात्रै कन्ठ आउँदैन।
1: त्यहाँ कविता वाचन गर्नु, त्यसपछि
0: त्यस पछाडि चाहिँ म तपाईँ राम्रो कवि हुनुहुँदो रहेछ भनेर सबैले भन्नुभएपछि अनि मलाई महसुस भयो। अनि पछि एउटा नयाँ प्रकाशनले एउटा विश्वभरि रहेका नेपाली साहित्यकार महिलाहरूलाई चाहिँ समेटेर एउटा ठुलो आयोजना गरे कार्यक्रमको, त्यसमा चाहिँ म धनकुटाको जिल्लाको नेतृत्व गर्न पाएँ, म अध्यक्ष भएँ। त्यस पछाडि त्यो सम्मेलनमा चाहिँ मेरो पुस्तकलाई, तिम्रो पुस्तक चाहिँ छाप्नुपर्छ, छापेर यहाँनिर के विमोचन गर्ने भन्ने खालको सल्लाह नरेन्द्र दाईबाट पाएपछि यसो हेर्दाखेरि मसँग कविता चाहिँ त्यो पुस्तक बनाउनु मिल्ने जति कलेक्ट भएको रहेछ। अनि विराटनगरको साहित्यकार विवश पोखरेल हुनुहुन्छ, उहाँ प्राज्ञ पनि हो, अनि उहाँले चाहिँ तिम्रोको अब पहिलो लेखाइ हो, कविता खासै राम्रो छैन होला भन्नुभयो। अनि मैले सबै कविता अहिले हतार नगर भन्नुभयो। अनि उहाँलाई सबै कविता पठाएर उहाँलाई पनि ती कविताहरू हेरेपछि तिम्रो कविताहरू उत्कृष्ट छ, छाप्न मिल्छ भन्नुभयो। अनि मैले छापेँ अनि पहिलो कृति त्यसरी।
1: अनि तपाईँ विभिन्न साहित्यिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ।
0: एकदमै, म गर्गाचार्य विश्वभाषा पुस्तकालय।
1: त्यसले अनि अझ खारिएर लेख्नको लागि सजिलो बनायो कि?
0: धेरै, मैले चाहिँ यति धेरै स्रष्टाहरूबाट माया पाएँ, अग्रजहरूबाट, त्यस पछाडि उहाँहरूको कारणले मैले अझै परिष्कृत गर्ने मौका पाएँ कविताहरू।
1: पछि चाहिँ संयुक्त संग्रह पनि
0: हजुर, अजम्बरी अक्षर भन्ने कोशी प्रदेशका नारी स्रष्टाहरूको एउटा पुस्तक निस्क्यो, त्यहाँ मेरा कविताहरू छन्। अनि यहाँ एकाडेमीले निकाल्ने पुस्तकहरूमा पनि छन्, त्यहाँनिर मेरो बायोग्राफी सहितै छ। अब त्यस धेरैवटा उसले चाहिँ
1: भनेको अब तेस्रो पुस्तकका कृतिहरू पनि आउने।
0: हजुर, मेरो तयारीमा छु म
1: कविता संग्रह।
0: हजुर, कविता संग्रह नै
1: भनेको अलि बढी
0: कविता नै, मेरो कविता नै एकदमै राम्रो उत्कृष्ट भएको कारणले, कविताबाटै म चिनिएको भएको कारणले म कविता नै बढी लेख्छु।
1: अनि अहिले यो साहित्यिक जुन यात्रा पनि सँगसँगै जोडिएको भएर संसदमा त्यति धेरै तिखो अथवा त्यति चोटिलो अथवा खरो रूपमा उत्रिनको लागि गाह्रो भयो तपाईँलाई?
0: अलिकति यो हाम्रो साहित्यकार कस्तो हुन्छन् भन्ने लाग्छ भने मलाई तपाईँलाई जस्तो मैले देख्छु म त्यस्तै भन्छन् सायद। अलिकति न तपाईँहरूले नदेखेको कुरा पनि देख्छन् साहित्यकारहरूले, त्यो चाहिँ कृतिबाट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ होइन।
1: जहाँ पुग्दैन रवि त्यहाँ,
0: त्यो त हो हाम्रै लक्ष्मीप्रसाद देवकोटाले पनि उद्देश्य के लिनु चन्द्रयिका भन्नुभएको थियो, त्यति बेला चन्द्रमामा कोही गएका थिएनन् होइन, उहाँले जुन बेला चाहिँ त्यो दृष्टिकोण
1: राख्नुभयो
0: हो परिकल्पना। एउटा साहित्य आविष्कार पनि हो, त्यो दूरदर्शिता पनि हुन्छ साहित्यकारसँग, पछि हुने कुरा पनि अगाडि। मैले एउटा यो हाम्रो संविधान 72 जारी भइसकेपछि मलाई त्यहाँ थुप्रै कुराहरू खड्किएको महसुस भयो। अनि त्यस पछाडि मैले एउटा कविता एउटा नयाँ युद्ध भनेर कविता लेखेको थिएँ कि, मलाई यो जेन्जी मुभमेन्ट भयो अनि त्यति बेला त्यो कविताको त्यो त्यसलाई हेर्दाखेरि मैले त्यति बेला जुन किसिमको मलाई कुराहरू आयो, त्यो भाव आयो होइन, पछि चाहिँ त्यो देखियो कि समाज,
1: तपाईँले पूर्वै परिकल्पना,
0: त्यो खालको परिकल्पना चाहिँ साहित्यकारमा हुन्छ।
1: साहित्यको पाटोलाई पनि सँगसँगै यता सांसदको पाटो पनि सँगसँगै कानुन निर्माणको पाटो पनि सँगसँगै, यो सजिलै सम्भव छ त एउटै व्यक्तिमा यस्तो विभिन्न प्रकारको भूमिका?
0: त्यो चाहिँ समयको माग अनुसार मान्छेले आफूलाई बाँड्दो रहेछ। मैले चाहिँ म राजनीतिकै हुन्छु अनि यहाँ आएर यो खालको प्लेटफर्म पाउँछु म यहाँ पुग्छु भनेर चाहिँ मलाई त्यस्तो थिएन। म सुरुमा चाहिँ 14 वर्षको उमेरदेखि सामाजिक क्षेत्रमा काम गरेँ अनि त्यहाँ गर्दै गर्दै आएपछि विशेष गरेर मैले सामाजिक क्षेत्रमै बढी आफूलाई केन्द्रित गरेँ। राजनीतिमा चाहिँ म यता साहित्यको पाटोमै थिएँ, त्यस पछाडि मैले यो भातृ संगठन महिला संघमा आबद्ध भएर काम गरेँ, पार्टीको नेतृत्व त्यसरी गरे। मैले जुन क्षेत्रलाई चाहन्थे त्यही क्षेत्र पार्टीले पनि थियो।
1: सदस्यको रूपमा हुनुहुन्छ कानून न्याय तथा मानव अधिकार समितिमा, तपाईँसँग तपाईँले हालै कारागारको पनि केही निरीक्षण गर्नुभयो, त्यो पाटोमा तपाईँले बाएको कुरा समितिमा अथवा संसदमा यो प्रस्तुत भइसक्यो कि अथवा यो निरन्तर रूपमा आइरहेको छ?
0: मैले चाहिँ कानुन न्याय समितिमा चाहिँ मानव अधिकारको पनि कुरा आउँछ, त्यहाँ कानुनका कुराहरू आउँछन्, विभिन्न खालका अब कानुनसँग चाहिँ सबै कुरा सम्बन्धित हुँदो रहेछ, बाँच्न पाउने अधिकार होइन, आफूले कानुनी उपचारदेखि लिएर सबै कुरा केन्द्रित हुने भएकोले अहिले मैले अब यहाँबाट समितिबाटै चाहिँ त्यस्तो खालको अवसर मैले अहिलेसम्म पाएको छैन होइन, निरीक्षण गर्ने अनुगमनमा जाने त्यो पाएको छैन समितिले, अब यो फर्स्ट सिफ्टको यो आर्थिक वर्षको
1: अहिले कतिपय सांसदले चाहिँ सायद अवलोकन पनि गर्नुभयो,
0: उपसमितिमा रहेका साथीहरू चाहिँ जानुभयो, म चाहिँ गएँ, उपसमितिमा चाहिँ म छुइनँ, त्यही भएर हामी सबैले चाहिँ अवसर पाइनौ, केही केही सांसदहरू जानुभयो,
1: व्यक्तिगत रूपमा
0: मेरो जिल्लामा गएर मैले सम्बन्धित ठाउँमा निरीक्षण अवलोकन खबरदारी गर्ने काम मेरो चाहिँ भइरहेको,
1: यता नपठाएको भएर त्यो झोकले उतातिर
0: त्यस्तो होइन होइन, मेरो चाहिँ हाम्रो बााउन्ड्री हुन्छ नि होइन, म क्षेत्राधिकार हुन्छ, त्यो क्षेत्राधिकार भित्र रहेर म त एउटा सांसद पनि हो होइन, मेरो अधिकार के हो भन्ने कुरा बुझेको पनि छु, र मेरो समितिबाट मैले के गर्न पाउँछु भन्ने कुरा थाहा छ,
1: तपाईँले व्यक्तिगत रूपमा भेटेको देखेको ठाउँबाट पाउनु भएको छ कि हो यो?
0: मैले चाहिँ मैले झापा चाहिँ एकदमै दुर्व्यसनको जोन, किनभने बोर्डर हो, त्यहाँ चाहिँ मेक्सिमम युवाहरू चाहिँ लागु पदार्थ दुर्व्यसनीमा फसेका छन्, यो कुराले चाहिँ एकदमै मलाई मनमा पीडा दिएको छ, यसलाई कसरी हामीले न्यूनीकरण गर्न सकिएला भन्ने कुरा चाहिँ मैले तपाईँसँग पनि मैले कुरा गरेको थिएँ, क्यास अब सञ्चार माध्यम पनि मुख्य हो नि त हाम्रो लागि, त्यस पछाडि गरेको थिएँ, अब यसलाई कम गर्नको लागि चाहिँ राज्यको तर्फबाट निभाउनु पर्ने भूमिका समाज परिवार होइन विद्यालय थुप्रै खालका ठाउँहरू छन् कसरी गर्न सकिएला भन्ने, र यसलाई किन चाहिँ यो रोकिँदैन त होइन, किन लागु पदार्थ चाहिँ ओसार पसार भएको चाहिँ प्रहरीहरूले पनि देख्दैन कि, जसले ओसार पसार गर्छ र बिक्री वितरण गर्छ त्योसम्म किन प्रशासन पुग्दैन भन्ने प्रश्न चाहिँ मेरो मनमा एकदमै खड्किएको छ, र त्यसलाई राज्यले बहुआयामिक ढङ्गबाट चाहिँ हेर्नुपर्छ र बहुआयाम कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने लाग्छ मलाई यसलाई न्यूनीकरण गर्नको लागि।
1: अनि अहिले अब तपाईँ महिला अब एउटा सीमान्तकृत वर्ग समुदायबाट पनि प्रतिनिधित्व गर्ने, यो समान कामको समान ज्याला नपाएको विषय वर्षौंदेखि उठिरहेका छ, तपाईँ यसबारेमा पनि केही बोल्नुपर्छ काम गर्नुपर्छ भन्ने सोचिराख्नु भएको छ कस्तो?
0: एकदमै यो चाहिँ समान काम समान ज्याला चाहिँ महिलाहरूलाई चाहिँ पटक्कै दिँदैन, त्यो त मेरो प्रत्यक्ष आँखाले पनि हेरेको छु होइन, अरू ठाउँमा यो कुरा मैले उठाउने पनि गरेको छु, अब महिलालाई त यति धेरै भार छ कि महिलाले आय आर्जन गरेर आउँदाखेरि पनि घरमा डबल तिर्बल काम गर्नुपर्छ एक त होइन, त्यसलाई राज्यले कुनै हिसाबले पनि महिलाको कामलाई गणना गरेको छैन अहिलेसम्म, र अनि जुन श्रम गर्ने महिलाहरू छन् अब सरकारी निकायमा त पद अनुसार पाइहाल्छन् होइन, तर विशेष गरेर श्रमिक जोहरू हुनुहुन्छ उहाँहरू चाहिँ ठगिनु भएको छ, श्रमिक त एक हिसाबले प्रोफेसनल लाइफमा आउने पनि श्रमिकै नै हुन् होइन, बाहिर लेबरहरू पनि श्रमिकै हुन्, तर एउटै मापदण्ड छैन, उहाँहरूले पाउने ज्यालादारी पनि बराबरी पाउनुहुन्न, पुरुषले त्यही काम गर्दा पुरुष भएकोले बढी पाउनुहुन्छ र महिलाहरूले चाहिँ त्यही काम गर्दाखेरि महिला भएकोले कम पाउनुहुन्छ।
1: अब त्यसको बारेमा यस्तै भाषण गर्दै हिँड्ने कि अथवा अब कानुनी रूपमा पनि लड्नको लागि तपाईँले केही नेतृत्वलाई भूमिका खेल्नु?
0: हिजो सदनमा हिजो छलफल पनि भएको थियो, त्यो छलफलमा चाहिँ मैले भाग लिएन, अन्य मान्यज्यूहरूले चाहिँ कुरा उठाउनु भएको छ होइन, समान कामको समान
1: दीर्घकालीन औषधि के हो त, किनभने
0: त्यो त राज्यले नै कानून बनाएर लागू गर्नु पर्यो, र त्यस्ता श्रमलाई विभेद गर्ने ठग्नेहरूलाई चाहिँ कारवाहीको दायरामा ल्याउनु पर्यो र एउटै मापदण्ड बनाउनु पर्यो,
1: कानून ल्याउनको लागि तपाईँले के गर्नु?
0: उति नै घण्टा काम गरेको हुन्छ नि त होइन, समयको लिमिटेसन हेर्ने भने नि एउटै हुन्छ, तर पनि उसलाई महिला भएका कारणले पारिश्रमिक यतिसम्म कि तपाईँलाई महिलालाई त प्राकृतिक रूपमा पनि विभेद छ पो त, तपाईँलाई यो कुरा कति थाहा छ, मैले एउटा कविता काँक्रा र गट्टा भन्ने लेखेको छु कि, त्यो कवितामा मैले भनेको छु कस्तो लैङ्गिक हिसाबले हेरिन्छ कि, जस्तै तपाईँले बजारमा जानुभयो भने लोकल कुखुरा किन्न खोज्नुभयो भने पोथी अलिक सस्तो दिने रहेछ होइन, भालेको अलिक महँगो पर्दो रहेछ कि, अनि त्यो पशुमा किन विभेद गरेको कि मान्छेले, मान्छेको दृष्टिकोण त्यहाँसम्म छ भनेपछि समाजमा तपाईँलाई समाजमा जति शिक्षित भए पनि हामी त शिक्षित हो नि त, पढ्न लेख्न जान्ने मान्छे शिक्षित होइन, शिक्षित हो तर शिक्षित होइन साक्षर भन्छु क्या, शिक्षित हुनलाई त
1: साक्षर
0: मात्रै, मेक्सिमम मान्छेहरू साक्षर मात्रै देख्छु क्या मेरो समाज।
1: अब त्यसपछि कानुन कस्तो बन्नुपर्छ त मानेजी, यो जुन समान कामको समान ज्याला जुन खालको छैन विभेदको अवस्था छ,
0: त्यो विभेदलाई चिर्नको लागि चाहिँ कानुन चाहिँ अब दरबिलो खालको बनाउनु पर्यो र कार्यान्वयन पक्ष पनि फितलो हुनु भएन. नेपालमा कानुन चाहिँ थुप्रै राम्रा कानुनहरू बन्छन् बनेका पनि छन् जसको कार्यान्वयन फाट चाहिँ एकदमै क्विक छ किनभने त्यो वर्ग समुदायको पहुँचै पुग्दैन नपुगेपछि कानुन कार्यान्वयन हुँदैन. यहाँ बनेका कानुनहरूले त ठुला मान्छेहरूलाई चाहिँ एकदमै लाभ पुगेको छ नि. कानुनमा हुने लाभ चाहिँ अरूले लिन्छन् होइन तर त्यो सीमान्तकृत दलित पिछडि परेको वर्गले त्यो कानुनको लाभै लिन पाएनन् कि. त्यो कानुन घुमाएर उनीहरूमाथि थुपरिएको अवस्था छ.
1: जुन खालको कानुन निर्माणको बाटोमा तपाईँले काम गर्नु पर्दाखेरि यसमा संसदमा रहेका महिला सांसदहरूको बीचमा यस्तो खालको कुनै खालको छलफल केही भएको छ अनौपचारिक उपचार?
0: त्यो पहिले चाहिँ महिला ककस हुन्थ्यो अरे अहिले चाहिँ महिला समन्वय समिति भन्ने पनि हटेको छ कि.
1: त्यो नहुँदाखेरि
0: महिला ककस पनि छैन. अब यो विषयमा हामी थुप्रै राष्ट्रपतिको सांसदहरूसँग पनि महिला सांसदहरूसँग हाम्रो अधिकारको निमित्त चाहिँ पहिले जति महिलाहरू हुनुहुन्थ्यो उहाँहरू जस्तो जस्तो धरातलबाट आए पनि हाम्रो अधिकारको निमित्त लड्नुभयो खडा हुनुभयो त्यसलाई स्थापित गर्दै नयाँ कानून नयाँ विधिको सृजना गर्नको लागि हामी एक हुनुपर्छ भनेर मैले चाहिँ भन्ने गरेको छु. हुन्छ चाहिँ भन्नुहुन्छ तर हाम्रो त्यो खालको ककसहरू बनेको छैन अहिले. अब अहिले त संविधान पुनरावलोकनको बहस ठुलो चलिरहेको छ यसमा महिलाका मुद्दा के हुने होइन आगामी थप कुराहरू कानूनमा के परिवर्तन गर्नुपर्ने भन्ने बहसहरू चलाउनु पर्ने अवस्था छ. त्यस विषयमा कतिको सचेत हुनुहुन्छ सत्ता पक्षका मान्यज्यूहरू त्यो कुरा बुझ्ने बाँकी छ.
1: अनि जस्तो तपाईँले अघि पनि भन्नुभयो कि एकजना महिला अफिसमा काम गर्छ भने पनि घरमा फर्किँदा पनि त्यो कामैमा फर्किन्छ भने त्यो खालको अहिलेको जुन
0: सबै एकदमै
1: छ यो चाहिँ यो घरको कामलाई पनि एउटा मूल्याङ्कन गरेर त्यसको उचित मूल्य र त्यसको उचित पारिश्रमिकको व्यवस्था गर्नको लागि पनि कानुनै हो कि अथवा घरबाट नै केही त्यस्तो संघर्ष अथवा केही गर्न सकिन्छ अभियान चलाउन सकिन्छ?
0: संघर्ष त आफैबाट सुरु गर्ने हो.
1: कसरी गर्ने आफैबाट?
0: संघर्ष आफूबाट सुरु गरेपछि नै कानुनमा लड्न पनि सजिलो हुन्छ किनभने कानुनले एउटा कुरा दियो भने त्यो घरमा मैले यस्तो छ कानुन भनेर त लागू हुँदैन मान्दैन नि घरको मान्छेहरूले होइन. हाम्रो चाहिँ सांस्कृतिक रूपान्तरणका कुराहरू छन् होइन संस्कार संस्कृतिदेखि नै त्यो हुँदै हुँदै आयो. कतिपय कुरामा त नजानी नजानी म भित्र पनि छ नि प्रत्येक मान्छे. जस्तै मैले चाहिँ घरमा चाहिँ मेरो घरमा हेर्दा चाहिँ मेरो छोरा छ होइन सबैभन्दा ठुलो मेरो बाबु हो. बाबुलाई चाहिँ मैले सबै काम उसले ठुलो भएको उसले पनि मैले गर्ने कामहरू उसले गर्यो तर सबै घरमा हेर्दाखेरि देखिँदैन त्यो छोराले
1: परिवारको सदस्यकोमा बुझाइ कमजोर भयो भने पनि
0: श्रीमानले कहीँ कहीँ सहयोग गरेको देखिन्छ तर प्राय अब 80% श्रीमानहरूले सहयोग गरेको देखिँदैन घरमा.
1: अनि त्यो सहयोग गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ उसले घरको मानु श्रीमान होला ससुरा होला उसले कति पढेको छ लेखेको छ भन्ने कुरा
0: फरक नपार्ने रहेछ. यो कुरामा त उसले कस्तो संस्कार सिकेको छ र कसरी उसले महिलालाई हेर्छ उसको हुर्काई कसरी छ होइन उसले कसरी हुर्कियो र त्यो हिसाबले नै हो के. घरमा त घरमा चाहिँ अहिलेका बच्चाहरूले पनि छोराहरूले त्यस्तो काम गरेको देखिँदैन नि त. किन भन्दाखेरि त्यो काम भनेको चाहिँ महिलाले मात्रै छोरी हुने बित्तिकै भाँडा अलिछुली सानैदेखि उसले भाँडा माझ्न आमाले गरेको देखेपछि लुगा धुन अघि सरेको हुन्छ के. छोरा त अब बरु बुवाले जे जे गरेको छ त्यो गर्न जान्छ नि त.
1: त्यसपछि छोरा मान्छेलाई कसरी बुझाउने त्यो कानुनै बनाएर लेखेर
0: आपसी समझदारीमा पनि बुझाउन सकिने भयो. अनि अर्को कुरा चाहिँ अब जति पनि हामी कार्यक्रमहरू गर्छौँ नि जस्तै लैङ्गिकताको सवालमा म पुरुषहरू एउटा पनि कुनै कार्यक्रम देखिनुहुन्न नि त.
1: लैङ्गिकता सम्बन्धी कार्यक्रम
0: कार्यक्रममा देखिनुहुन्न नि त. त्यो बहस चाहिँ पुरुषहरूलाई पनि राखेर चलाउँ.
1: समयको लागि कुराकानीको लागि धेरै धेरै धन्यवाद सुमनजीलाई.
0: हजुर हस् धन्यवाद मलाई पनि आफ्ना कुराहरू राख्ने मौका दिनुभयो. यहाँलाई धेरै धेरै यहाँको टिमलाई धन्यवाद दिन चाहन्छु.
1: र यससँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ. संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ. विशेषत संसद र सांसदलाई जनताप्रति र जनतालाई सांसद र संसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं. आजको संवाद श्रृंखला हेलो सांसदमा नेपाली कांग्रेसका सांसद मनोमाया विकसँग कुराकानी गर्यौं. संसदको सहभागिताको अनुभव कानून निर्माण प्रक्रिया र अरू विभिन्न महिलालाई एउटा अधिकारको हिसाबले मूलधारमा ल्याउनको लागि भइरहेका विभेदको प्रसंगमा पनि उहाँसँग कुराकानी गर्यौं. अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद हेलो सांसदमा सुन्नुहुनेछ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिकाललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरको सबैभन्दा शुरूमा डाक्टर गोविन्द केसी र सरकारको बीचमा भएको सात बुँदे सहमतिको प्रसंग।
3: सरकारी वार्ता टोलीसँग सात बुँदे सहमति भएपछि चिकित्सा शिक्षा अभियन्ता डाक्टर गोविन्द केसीले अनसन तोड्नु भएको छ। सिटी प्रादेशिक अस्पतालको आईसीयूमा रहेका केसीले बिरामी कुरुवा बाजुराको गौमूल गाउँपालिकाका चक्र बहादुर धामीको हातबाट जुस पिएर अनसन तोड्नु भएको हो। केसी सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाका पदाधिकारी हटाउनुपर्ने मागबाट पछि हटेपछि दुई पक्षबीच सहमति जुटेको हो। उहाँले शुरूमा विश्वविद्यालयका उपकुलपति सुनिल कुमार जोशी र रजिस्ट्रार भीम चन्दलाई हटाउनुपर्ने माग राख्नु भएको थियो। दुई दिनसम्म चलेको वार्तामा केसीले अन्तिममा रजिस्ट्रार चन्दलाई हटाउनुपर्ने मागलाई बटम लाइन बनाउनु भएको थियो। तर विश्वविद्यालय ऐन अनुसार पदाधिकारी पद मुक्त गर्न समस्या हुने भएपछि विश्वविद्यालय संचालनसँग सम्बन्धित विषयमा सहमति पत्र तयार गरेर हस्ताक्षर भएको छ। सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा चिकित्सा शिक्षा ऐन 2075 दफा 12 उपदफा 1 खण्ड क बमोजिम कम्तीमा 300 शैयाको शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया विश्वविद्यालयले तत्काल अगाडि बढ़ाउनुपर्ने सहमति भएको छ। त्यसका लागि स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने सहमति पत्रमा उल्लेख छ। विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक कार्यक्रमको तयारी तुरन्त पूरा गर्ने 300 शैयामा शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण खरिदको बन्दोबस्त तत्काल गर्ने सहमति पनि बनेको छ। त्यस्तै सहमतिको दोस्रो बुदामा विश्वविद्यालय सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन 2082 समेटी विश्वविद्यालयका पदाधिकारीको योग्यता र नियुक्ति लगायतका विषयमा संशोधन प्रक्रिया संघीय संसदको चालू अधिवेशनबाटै 3 महिनाभित्र अगाडि बढ़ाउने सरकार समक्ष प्रस्ताव पेश गर्ने पनि भनिएको छ। त्यस्तै चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली र चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्यांकन तथा सीट निर्धारण सम्बन्धी एकीकृत कार्यविधिले तोकेका मापदण्ड बमोजिम सीट निर्धारण गर्ने सहमति पनि भएको छ। त्यस्तै दुवै पक्ष बीच निजी शिक्षण संस्थाको सीट वृद्धि नगर्ने तर सार्वजनिक शिक्षण संस्थामा भर्ना हुने विद्यार्थीको सीट वृद्धिमा आधा बाधा नपर्ने गरी सहमति पत्रमा उल्लेख गरिएको बताइएको छ।
2: सुनसरीको देवानगंज गाउँपालिकामा आइतबार राति भएको गोली प्रहारमा एकजनाको मृत्यु तथा केही व्यक्ति घाइते भएपछि उत्पन्न तनाव घटाउन सरोकारवाला निकायले प्रयासलाई निरन्तरता दिएका छन्। विवाद साम्य पार्न स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनैतिक दल, जनप्रतिनिधि तथा स्थानीय समुदाय दिनभरि हिजो सक्रिय बने। हिजोको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शान्ति र सद्भाव कायम गर्न आह्वान गरेको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार राति दुई समूह बीच भएको झडपका क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एकजनाको मृत्यु भएको थियो। सो झडपमा केही सर्वसाधारण र सुरक्षाकर्मी पनि घाइते भए। यो विषयलाई लिएर हिजो सदरमुकाम इनरुवा लगायत जिल्लाको दक्षिणी क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो। सम्भावित अप्रिय घटना रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका संवेदनशील क्षेत्रमा कर्फ्यू लगाएको थियो। हिजो कर्फ्यू लगाइए पनि सुनसरीको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने देवानगंज, कप्तानगंज, हरिनगर, भुटाहा, इनरुवा, लौकही, भोकराहा लगायतका क्षेत्रमा दिनभरि प्रदर्शन भएको थियो। स्थानीय प्रशासनले उच्च सुरक्षा सतर्कता सहित सुरक्षा व्यवस्था कड़ा बनाउँदै स्थिति थप जटिल बन्न नदिन विभिन्न पक्षसँग निरन्तर समन्वय पनि गरिरहेको छ। सुनसरीको देवानगंज घटनापछि गृह मन्त्रालयले जिल्लादेखि प्रदेशसम्मको सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको छ। घटनापछि आकस्मिक रूपमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले कोशी प्रदेश कर्फ्यू लगाइए पनि सुनसरीको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने देवानगंज, कप्तानगंज, हरिनगर, भुटाहा, इनरुवा, लौकही, भोकराहा लगायतका क्षेत्रमा दिनभरि प्रदर्शन भएको थियो। स्थानीय प्रशासनले

0: घिमिरे सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ। गृह मन्त्रालयले घिमिरेलाई गृह मन्त्रालय तानेर सुनसरीको प्रमुख जिल्ला अधिकारीमा सहसचिव ईश्वरी प्रसाद अर्याललाई हटाएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुखमा घिमिरेलाई हटाएर प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई पठाइएको छ। सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव कुमार थेबेलाई हटाएर एसपी पुष्पराज मल्ललाई त्यहाँ पठाइएको छ। सशस्त्र प्रहरी बल नेपालका एसपी श्याम कुमार कार्कीलाई फिर्ता गरी एसपी लवकुमार सापकोटालाई त्यहाँ हटाइएको छ। कप्तानगंजमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई हटाएर उक्त स्थानमा प्रधान कार्यालयमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ। गृहमन्त्री सुदन गुरूङको अध्यक्षतामा बसेको सुरक्षा समिति बैठकमा गृह सचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक तथा नेपाली सेनाका प्रतिनिधिहरू पनि सहभागी बनेका थिए। हिजो लगातार चार घण्टासम्म केन्द्रीय सुरक्षा समितिमा छलफल भयो। आइतबार राति झडप नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीको गोली लागेर 30 वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। यसबारे गृहमन्त्री गुरूङको अध्यक्षतामा सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिमा छलफल गर्दै त्यसमा थप सावधानी अपनाउने र सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग अनुरोध गर्ने निर्णय पनि भएको छ। सुनसरीमा थप हिंसा भड्किन नदिन तीनवटै सुरक्षा निकायले संयुक्त योजना बनाएर सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरिएको छ। जिल्लामा सबै सुरक्षा निकायलाई निरन्तर छलफल र संयुक्त सुरक्षा योजना बनाउन भनिएको छ। स्थानीय प्रशासन ऐन अनुसार कर्फ्यू लगाएसँगै सुनसरीमा नेपाली सेनाले पनि सुरक्षाको तैनाथी बढ़ाएको छ। नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीलाई सूचना आदान प्रदान गर्न र घटनाबाट प्रभावित परिवार र समुदायसँग संवाद गर्न केन्द्रीय सुरक्षा समितिले निर्देशन दिएको छ। सुनसरी जस्तै अन्यत्र पनि अरू समूहको बीचमा भट्किन सक्ने आकलन गर्दै केन्द्रीय सुरक्षा समितिमा त्यसबारे सचेतना अपनाउने बारेमा पनि छलफल भएको छ। मोरङ, सप्तरी, रौतहट, पर्सा, कपिलवस्तु, नवलपरासी पश्चिम र बाँकी पूर्वमा पनि सचेतना अपनाउन मातहतका निकायलाई आवश्यक निर्देशन दिइएको बैठकमा सहभागी एकजना उच्च अधिकृतले बताएका छन्।
1: आन्तरिक राजस्व विभागले असारमा खपत भएको बिजुलीको बीचमा मूल्य अभिवृद्धि कर भ्याट लगाउन नमिल्ने बताएको छ। चालू वर्षको बजेट मार्फत सरकारले साउनदेखि घरायसी ग्राहकलाई 5 र बाँकीलाई 13% भ्याट लाग्ने व्यवस्था गरेको छ। नेपाल विद्युत प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर ग्राहकलाई पठाएको थियो। त्यसपछि सरकारले नयाँ बजेटमा गरेको व्यवस्था अनुसार 1 साउनदेखि लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना भएको थियो। प्राधिकरणले यसबारे विभागसँग राय मागेको थियो। यससँगै प्रश्न पार्न विभागले हिजो सार्वजनिक सूचना नै जारी गरेको छ। 32 असारसम्मको बिजुली खपतको बिल 1 साउन वा त्यसपछि प्राप्त भए पनि 1 साउन अघिको खपतमा आर्थिक ऐन 2083 अनुसूची 1 समूह 2 अन्तर्गत आवश्यक वस्तुका रूपमा बिजुली समावेश भएकाले त्यस्तो खपतबाट भ्याट नलाग्ने सूचनामा उल्लेख छ। बिजुलीमा भ्याट लाउँदा र 50 युनिटसम्म छूट दिँदा उपभोक्ताको लागत बढ़ने, मध्यमार्गी ग्राहकलाई बढ़ी भार पर्ने, उत्पादन लागत र 50 युनिटमै रहने रूचाउने ग्राहक बढ़ने सरकारवाला बताउँछन्। विद्युत प्राधिकरणले विद्युत खपतमा न्यूनतम चार्ज वा डिमाण्ड चार्जमा पनि भ्याट लगाएकाले त्यसमा लाग्ने वा नलाग्ने समेत स्पष्ट पारिदिन भन्दै राय माग गरिएको थियो। विभागले विद्युत खपतमा न्यूनतम वा डिमाण्ड चार्ज असूल गर्ने रकम समेत विद्युत सेवा बाफत नै भएकाले 1 साउनदेखि भएको विद्युत शक्तिको खपतमा न्यूनतम वा डिमाण्ड चार्जमा पनि भ्याट आकर्षित हुने हुँदा दुविधा नरहन समेत भनेको छ। आर्थिक ऐन 2083ले मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरी विद्युत सेवा प्रदान गर्ने व्यक्तिले अन्तिम उपभोक्तालाई 5% र अन्य उपभोक्ताको हकमा 13% भ्याट लाग्ने व्यवस्था गरेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत प्रसारण भइरहेको साझा खबरमा कुपोषण अन्त्य गर्नको लागि सरोकारवाला निकाय संघको समन्वयमा विशेष कार्यक्रम गर्ने तयारी।
2: कोशीका 3-4 जिल्लामा जहाँ चाहिँ 10% माथि 15% र 10% उसमा जुन आएको छ त्यसमा चाहिँ हामी 2 महिनासम्म त्यो उपलब्ध गराउने भनेर यो अन्तिम चरणमा पुगिसकेका छ।
1: निर्मला हत्याकाण्डको 8 वर्षमा पनि संलग्न व्यक्ति भेटिएन। बीमा कम्पनीको प्रिमियरमा आईपीओ जारी गर्ने अनुमति कानून विपरीत लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
2: पाँच बजे बिहान उठेर भरे दस बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ
3: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो
4: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
5: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ
6: महिलाको श्रम अधिकार र सम्मानको आवाज
7: कार्यक्रम साझा आवाज
8: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
9: महिला किसानका संघर्ष सपना र सफलताका कथा
10: प्रोप्राइटर मधुमाया जीजी पढे होइन प्रोप्राइटर बनेछु हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
8: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
4: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
6: पसिनाको सम्मान समानताको अभियान
7: कार्यक्रम साझा आवाज
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
12: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर
13: हाल देशभर मनसूनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ हाल मनसूनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको विभागले जनाएको हो जसका कारण हाल देशभर साधारणतया बादल लाग्नेछ भने बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र मध्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ आज दिउँसो देशको हिमाल र पहाड़ी भूभाग तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्ने मौसम विभागले जनाएको छ प्रदेश मध्य प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ देशका हिमाली भूभागमा केही स्थानमा चट्याङ सहितको वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा र बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा र कोशी प्रदेशको तराई भूभाग र मध्य प्रदेशका थोरै स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ
12: अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर कान्तिपुर दैनिकमा देवानगंजमा दुई समूहको झडपमा प्रहरीको घातक हतियार प्रयोग कम्बरमाथि गोली प्रहार हुँदा एकको मृत्यु नौ घाइते शीर्षकमा अर्जुन सुविदीले सुनसरी र गौरव पोखरेलले काठमाण्डुबाट लेख्नु भएको खबर छापिएको छ सुरक्षाकर्मी पुग्नु अघि 81 बिजुली कटौती गरिएको थियो प्रहरीले अन्धाधुन्ध गोली चलाएको स्थानीयले आरोप लगाएका छन् अधिकांश घाइतेको कम्बरभन्दा माथि र छाती पेट कोख कुम र हातमा गोली लागेको छ हिजो दिउँसोदेखि बख्तरबन्द गाड़ी सहित नेपाली सेना गस्तीमा छ गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति पनि गठन गरिएको खबरमा उल्लेख गरिएको छ अर्को खबर रासोपामा बालेन्द्र पक्षले अझै बुझाएन नाम केही नेतालाई मनोनित गर्दै लामिछाने शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ महाधिवेशनको एक महिना बितिसक्दा पनि प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पक्षले मनोनयन गर्नुपर्ने नेताहरूको नाम नदिएपछि रासोपा सभापति रवि लामिछानेले केही नेतालाई केन्द्रीय सदस्य तथा पदाधिकारीमा मनोनित गर्ने हुनुभएको छ महाधिवेशन स्थलमै सबै मनोनयन सकेर सामूहिक तस्विर खिचाउने सम्मको तयारी गरिए पनि शाह पक्षले नाम नदिएपछि त्यति बेला मनोनयन प्रक्रिया नै रोकिन पुगेको थियो केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन लगायतका निर्णयमा पुग्न लामिछानेले भोलिका लागि केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ। बैठकको तेस्रो एजेण्डामा सांगठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धमा छलफल र निर्णय हुने उल्लेख गरिएको छ। तपाईले किनेको खाद्य वस्तु अर्ग्यानिक हो, शीर्षकमा सुरज कुँवरले लेख्नु भएको खबर छ। काठमाण्डुमा बजारमा बाह्रै महिना पाइने जुम्लाको सिमी, सुर्खेतको भीर माहुरीको मह, सल्यानको अदुवा र मुस्ताङको आलु सुन्ने बित्तिकै उपभोक्ताको मुखमा पानी रसाउँछ। तर के तपाईले किनेका ती उत्पादन हिमाली माटोकै अर्ग्यानिक अर्थात प्रांगारिक प्रमाणित हुन्छ? यसको जवाफ न त विक्रेतासँग हुन्छ, न त उपभोक्तासँग। शुद्ध प्राकृतिक शत प्रतिशत नेचुरल वा अर्ग्यानिक भनिएका अधिकांश खाद्य वस्तु मान्यता प्राप्त निकायबाट प्रमाणित भएका छैनन्। अर्ग्यानिक प्रमाणीकरणका लागि नेपालमा एकीकृत प्रयोगशाला समेत अहिलेसम्म छैन। भित्रीपन्नामा परिवारको सहमति बिना बगदादमा विमलको शव दफन शीर्षकमा होम कार्कीले लेख्नु भएको छ। विमलका भाई सुजन भन्नुहुन्छ, मृत्यु भइसकेको खबर पाएपछि एक सातासम्म प्रतीक्षा गर्न त मुश्किल हुन्छ। हामीले त एक वर्ष नै बिताइसक्यौं, घरमा बुढी आमा हुनुहुन्छ, कहिले शव आउँछ र अन्त्येष्टि गरौंला भनेर काठमाण्डु धाइरहेका छौं, उहाँले भन्नुभयो। न्यायाधीशलाई महाभियोग लगाइने दावी तीन संस्थाले कुन आधारमा गरे? शीर्षकमा दुर्गा दुलाल लेख्नु भएको छ। राजीनामा मागिएको र महाभियोगको हल्ला निष्पक्ष न्याय सम्पादनमा दबाव पुग्ने र इजलासमा बसेको न्यायाधीशले स्वतन्त्र रूपमा न्याय दिन नसक्ने कानून क्षेत्रका विज्ञहरूको भनाइरहेको छ। भारतमा पक्राउ परेका किसान दाजुभाइको शुक्रबार सुनवाई शीर्षकमा शिव पुरीले रौतहटबाट लेख्नु भएको खबर छ। रोपाई गर्न मल नभएपछि भारतीय बजारबाट ल्याउन खोज्दा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइको मुद्दाको सुनवाई आउँदो शुक्रबार हुने भएको हो। 27 दिनदेखि न्यायिक हिरासतमा रहेका उनीहरूको धरोटी सम्बन्धी आवेदनमाथि 15 साउनमा भारतीय अदालतमा सुनवाई हुने भएको हो। धान रोप्ने चटारोका बीच रासायनिक मल नभएपछि भारतीय बजार सोनवर्षा पुगेका बलरा नगरपालिका 5 का सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह दाजुभाई 17 असारमा पक्राउ पर्नु भएको थियो र उहाँहरूको रिहाईका लागि पहल गर्न राजनैतिक दलका नेतृत्वहरूले पनि अनुरोध गर्दै आएका छन्। सुरुङ मार्गले अब नागढुंगा उकालोमा यात्रुलाई हाइसुख शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ भने असारको बिजुलीमा भ्याट नलाग्ने र तिरिसकेको रकम समायोजन गरिने बारेमा पनि पत्र पत्रिकाहरूमा खबर छ।
13: त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा सर्वसाधारणलाई कहिले खुल्छ सुरुङ शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। नागढुंगा सुस्नी खोला सुरुङ मार्ग सोमबारबाट संचालनमा आएको छ। निर्माण थालेको 80 महिनापछि सुरुङ मार्ग संचालनमा आएको हो। पछिल्लो चरणमा एम्बुलेन्स दमकल र सुरक्षाकर्मीको गाड़ीका लागि 24 घण्टा सुरुङ मार्ग संचालन हुनेछ। तर सर्वसाधारणका लागि कहिले खुल्छ भन्ने प्रश्नको जवाब पनि अझै छैन। कार्तिकमा सकिएला सिद्धबाबा सुरुङ मार्ग शीर्षकमा रेखा भूषालले अर्को खबर लेख्नु भएको छ भने भुइँमा सुत्दा सुत्नु पर्दा कुरुवा नै बिरामी शीर्षकमा पवित्रा सुनवारले खबर लेख्नु भएको छ। काठमाडौँ उपत्यका अधिकांश सरकारी अस्पतालमा कुरुवाका लागि सुत्ने व्यवस्था छैन। उनीहरू चिसो र फोहोर भुइँमा रात कटाउन बाध्य छन्। यसकारण बिरामीको हेरचाह गर्न आएका उनीहरू आफै बिरामी पर्ने गरेको देखिएको छ। त्यस्तै भित्रपृष्ठमा कांग्रेस मन्त्रीहरूको राजीनामा होल्ड शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट खबर लेख्नु भएको छ भने 24 वर्षमा पनि सकिएन कमेरो टार जग्गा एकीकरण आयोजना शीर्षकको खबर कृष्ण केसीले लेख्नु भएको छ। त्यस्तै गरेर गोर्खापत्रको पहिलो पृष्ठमा दुर्लभ बन्दै गौथलीको चिरवीर शीर्षकमा सन्तोष दहितले खबर लेख्नु भएको छ। पहिले हरेक गाउँमा गौथलीका गुड़ देखिन्थे, पछिल्ला दिनमा गाउँभरि पक्की घर बने, अहिले गुड़ बनाउन ठाउँ नपाउँदा गौथली गाउँबाट हराउन थालेका छन्। त्यस्तै भित्री पृष्ठमा उद्योग स्थानान्तरण गर्दा घर जग्गा खरिद रजिस्ट्रेशनमा 50% छूट शीर्षकमा खबर छ भने खडेरीका कारण खेत बाँझै शीर्षकमा सल्यानको खबर प्रकाशित छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा सत्ता सहकार्य गर्ने ओली प्रचण्डको सहमतिप्रति दुवै दलमा असन्तुष्टि शीर्षकमा खबर छ। विगतको समीक्षा र आत्मआलोचना तथा पार्टीभित्र आन्तरिक छलफल नगरी सत्ताका लागि मात्रै सहमति भएको भन्दै प्रश्न उठेको छ। त्यस्तै मलामी नहुँदा खोला किनारमै गाडियो लालमतीलाई शीर्षकको खबर लोकेश साउदले बैतडीबाट लेख्नु भएको छ।
12: नयाँ पत्रिका दैनिकै भित्री पन्नामा निर्मला हत्याकाण्डको 8 वर्ष बितिसक्दा पनि अहिलेसम्म दोषीलाई प्रहरी प्रशासनले पक्राउ गर्न नसकेको बारेमा खबर छापिएको छ। मोहन विष्टले कञ्चनपुरबाट लेख्नु भएको हो। 5 प्रधानमन्त्री, 7 गृहमन्त्री, 8 आईजीपी, 12 डीआईजी, 11 सीडीओ, 11 एसपी, 4 मुख्यमन्त्री परिवर्तन भए तर उपलब्धि भने शून्य देखिएको उल्लेख गरिएको छ। अर्को खबर पनि छापिएको छ, बीमा कम्पनीको प्रिमियममा आईपीओ जारी गर्ने अनुमति कानून विपरीत शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको हो। हितोपत्र बोर्ड र बीमा प्राधिकरणले कानून विपरीत कार्य गरेको सर्वोच्चले फैसला गर्यो तर सजाय भने अझै तोकिएको छैन। अर्को खबर आर्थिक कारोबार दैनिकमा छ। बर्दिया र कैलाली जोड्न कर्णालीमा एकैसाथ दुई पुल बन्ने शीर्षकमा लक्ष्मण ढुंगानाले लेख्नु भएको हो। बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमाथि एकैसाथ दुई पुल सञ्चालनमा आएका छन्। बर्दियाको राजापुर नगरपालिका एक दौलतपुर र कैलालीको टीकापुर नगरपालिका जोड्ने दौलतपुर घाटमा झोलुङ्गे पुल बनेको उल्लेख गरिएको छ।
13: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानमा मनसून शुरू भए परेको अविरल वर्षा र बारीका कारण मृत्यु हुनेको संख्या 107 पुगेको छ। यसका साथै 344 जना घाइते भएका छन् भने सयौं घरमा क्षति पुगेको पाकिस्तानी राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार जून महिनाको अन्त्यदेखि शुरू भएको वर्षासँगै सम्बन्धित घटनाका सबैभन्दा बढ़ी पख्तुनख्वा प्रान्तमा 55 जनाको मृत्यु भएको छ। त्यसपछि पंजाब प्रान्तमा 36 जनाले ज्यान गुमाएका छन् भने अधिकांश मृत्यु घर वा छानो भत्किएर पुरिने घटनाका कारण भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। फ्रान्सको दक्षिण पश्चिमी शहर बोर्डो नजिक फैलिएको भीषण डढेरोका कारण स्थानीय प्रशासनले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। ठूलो संख्यामा मानिसलाई सुरक्षित आश्रय लिन सबै तयारी पूरा भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। फ्रान्समा हालसम्म करिब 2,20,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने 1,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन् र इरानले स्टेट अफ हर्मुजको व्यवस्थापन सम्बन्धी आफ्नो अडानमा कुनै परिवर्तन नभएको स्पष्ट पारेको छ। इरानी विदेश मन्त्रालयका अनुसार ओमनसँग राजनीतिक र प्राविधिक तहमा वार्ता जारी रहेको बताए पनि अमेरिकासँग प्रत्यक्ष वार्ताको सम्भावना अस्वीकार गरिएको बताइएको हो।
12: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेदरल्याण्डसमा भइरहेको ओडीआई श्रृंखलामा नेपालले लगातार तेस्रो पटक पनि पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। नेपालका तीव्र गतिका बलर करण केसी नेपालका लागि एक दिवसीय क्रिकेटमा 100 विकेट पूरा गर्नुभएको छ। करणले नामिबिया विरूद्ध 5 विकेट लिँदै एक दिवसीय खेलमा 100 विकेट पूरा गर्नुभयो। नेपालका लेग स्पिनर सन्दीप लामिछाने पहिलो पटक एक दिवसीय क्रिकेटमा लगातार 3 खेलमा विकेट विहीन बन्नुभएको छ। नेदरल्याण्डसमा चलिरहेको आईसीसी विश्वकप लीग दुईमा नेपालले 3 खेल खेल्दा सन्दीप विकेट विहीन बन्नुभएको हो। र पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 वटै खेलमा पराजित भएको छ। हिजो भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जितेको हो।
13: कुपोषण सर्वेक्षणको नतिजा र सरकारको आगामी रणनीति, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: सहितको त्यो नाम सहितको हामीले परिपत्र पनि गर्यौं र
1: स्वास्थ्य मन्त्रालयको
0: तर्फबाट हामी परिपत्र गर्यौं।
1: यहाँहरूले त्यसमा तीनवटा कार्यक्रम चलाउनु भन्नुभएको छ, एउटा बहुक्षेत्रीय पोषण योजनाको बजेट प्रयोग गरी कुपोषित बालबालिकाको उपचार तथा व्यवस्थापन गर्न, अर्को स्थानीय बजेटबाट पोषण सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिन भन्नुभएको छ भने सामाजिक व्यवहार परिवर्तन कार्यक्रम र अरू परिचालनको सन्दर्भमा पनि काम गर्नु भन्नुभएको छ। भनेपछि यो त्यही छलफलको निष्कर्षको आधारमा चाहिँ
0: तत्कालको रूपमा हामी गरौँ भनेर एउटा यो विषय भयो। त्यस्तै यो सँगसँगै अरू अर्को हामीले जस्तो लुम्बिनी र मधेस प्रदेश जुन योसँग जुन जोडिएका उहाँहरूमा चाहिँ अहिले पनि एसकेआई नेपालले कुपोषण लागेका ती जुन हाम्रो जुन अहिले आएका बालबालिकाहरूको जुन मध्यम कुपोषण माम भन्छौ, त्यो माम भएका बालबालिकालाई अहिले पनि सुपर सिरियल प्लस सम्पूर्ण बालबालिकाले पाइरहनु भएको छ। तराईका तीनटा जिल्ला, मधेसका तीनटा जिल्ला र लुम्बिनी प्रदेशका जिल्लाहरूमा। त्यसै गरी अहिले हामीले अर्को एउटा तत्कालको लागि गर्न सक्ने जुन हाम्रो 10% भन्दा 15% भन्दा माथि कुपोषण देखिनु भनेको चाहिँ अलि एउटा अलार्मिङ सिचुएसन हो भनेर पनि जुन विश्व स्वास्थ्य संगठनको डिफिनेसन अनुसार छ भने चाहिँ हामीले अहिले के गरेका छौँ भने डब्ल्युएफपीसँग विश्व खाद्य कार्यक्रमसँग हाम्रो छलफलहरू भइसकेका छ र उहाँले करिब 12,000-15,000 यो मध्यम कुपोषण भएका बाल बालिकाहरूका लागि तयारी खानाहरू चाहिँ अब तराईका 3-4 जिल्ला र कोशीका 3-4 जिल्लामा जहाँ चाहिँ 10% माथि र 15% र 10% उसमा जुन आएको छ त्यसमा चाहिँ हामी 2 महिनासम्म त्यो उपलब्ध गराउने भनेर यो अन्तिम चरणमा पुगिसकेका छ। सायद अब हामी छिटोभन्दा छिटो त्यो चाहिँ एउटा कार्ययोजना बनाएर कसरी दिने के दिने भन्ने हामी गर्दैछौँ, त्यसमा पनि काम हुँदैछ। कडा शीघ्र कुपोषण जुन साम भएका बालबालिका 17,000 थिए, ती सम्पूर्ण 17,000 बालबालिका अहिले सबै उपचारमा छन्। उहाँहरूले आरयुटीएफ रेडी टु युज थेरापिटिकल फुड पाइरहनु भएको छ र हामीले त्यसका मोनिटरिङको लागि पनि जुन अहिले हजुरले यहाँ अहिले भर्खरै पढेर सुनाउनु भयो त्यसमा पनि हामीले यो बाहेक स्थानीय तह बाहेक पनि जति पनि छन् पोषण क्षेत्रमा काम गर्ने जुन साझेदारी संघ संस्थाहरूसँग पनि हामीले तत्काल बसेर त्यो राष्ट्रिय योजना आयोग बस्नुभन्दा अझै अगाडि तत्काल बसेर हामी छलफल गर्यौं।
1: सर्वेक्षणको नतिजामा गण्डकी प्रदेशमा शून्य नै भयो होइन,
0: यो
1: समस्या नभएर हो कि खास
0: समस्या कम छ। एनडीएचएसमा मिक्स सर्वेमा पनि पोषणको जुन प्रिभेलेन्स छ 5% भन्दा जुन 10% भन्दा कम, गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ।
2: पोषण शाखा प्रमुख लीला विक्रम थापासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: सरकार र डाक्टर गोविन्द केसीबीच 7 बुधे सहमति, सुनसरी लगायतका जिल्लामा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय आह्वान, सुरक्षा र प्रशासनको नेतृत्व फेरबदल,
2: प्रस्तावित 2 निर्वाचन आयुक्तको सुनवाई आज, सत्ता सहकार्य गर्ने ओली प्रचण्डको सहमतिमा दुवै दलमा असन्तुष्टि, राष्ट्रपामा बालेन्द्र पक्षले अझै बुझाएन नाम, केही नेतालाई सभापति लामी छानेले मनोनित गर्दै,
3: निर्मला हत्याकाण्डको 8 वर्षमा पनि संलग्न व्यक्ति भेटिएन, बीमा कम्पनीको प्रिमियरमा आईपीओ जारी गर्ने अनुमति कानून विपरीत, असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेकाको रकम समायोजन हुने,
2: पाकिस्तानमा वर्षा र बाढ़ीका कारण मृत्यु हुनेको संख्या 107 पुग्यो, फ्रान्सको दक्षिण पश्चिममा भीषण डढ़ेलो, हर्मुज जलमार्गका विषयमा कुनै धारणा नबनेको इरानको दावी,
3: र आईसीसी क्रिकेट विश्वकप लीग 2 नेपाल लगातार तेस्रो पटक पनि पराजित, नामिबिया 3 विजयी, काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित।
2: साझा खबरको अन्त्यमा कार्टुन, कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो पटक बिउताउन खोजिएको वाम गठबन्धन, जस अन्तर्गत नेकपा एमाले र नेकपाका शीर्ष नेतृत्वको बीचमा 3 बुधे सहमति भयो, तर नेकपा भित्रको अर्को एउटा समूह जो माधव नेपाल समूह छ त्यहाँ केही नेताहरूले असन्तुष्टि जनाएका खबर सार्वजनिक भएका छन् र प्रचण्डले नेता नेपालसँग छुट्टै भेटेर मनाउने कोशिश पनि गरिएका खबरहरू सार्वजनिक भए। यहाँ एउटा खुल्ला स्थान जस्तो देखाइएको छ जहाँ प्रचण्ड र एमाले अध्यक्ष ओली जस्ता देखिने व्यक्ति अंकमाल गर्दै मुस्कुराइरहेको देखाइएको छ र भने अलि परतिर नेता माधव नेपाल जस्ता देखिने व्यक्ति दुवै हात बाँधेर टोलाइरहेको झोक्राइरहेको जस्तो देखाइएको छ। नेता नेपाल जस्ता देखिने व्यक्ति केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, हुँदै नभएको स्वर्ग र नरकको ट्राभल प्लान बनाउनु यो सरासर ठगी हो।
3: हौस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: लाइन नेतृत्वले लिएको छ, त्यो नेतृत्वको आधारमा हामी नीतिगत तहबाटै राजनीतिक एजेण्डा मुद्दाकै तहबाटै यसपालि बरु साथीहरू मिलेर बनाउनुहुन्छ। अब नेकपा
2: त्यसो भए जानी जानी बाहिर आएको हो, कंग्रेस चाहिँ सत्ताबाट सरकारबाट यतिखेर प्रदेशबाट आफू रहेको ठाउँमा पनि सरकारमै रहेको
1: सिद्धान्त त नीतिगत रूपमा हामीले सम्झौता नगर्ने गरिकन जस्तो खेमजी थोरै पछाडि फर्क्यौं भने अहिले पछिल्लो हामीसँग परिदृश्य देख्यौँ नि भयो 23-24 गत वर्षको जनजी विद्रोहको वरिपरि हामीले पछाडि फर्केर हेर्यौं भने तत्कालीन संसदका दुई ठूला दल पहिलो दल र दोस्रो दल मिलेर संसद र सरकार बनाउँदाखेरिको अभ्यास के हो, जनताका बीचमा कस्तो नैराश्यता गयो, कस्तो नेगेटिभिटी गयो, त्यो कुरालाई हेरेर हामी सक्दा मिलाउँदाखेरि चाहिँ हाम्रो मिल्छ भने
2: होइन। तर भनिन्छ केपीओलीसँग कुरा मिलेन, गगन थापाजीलाई भेट्दै खोज्दा पनि अलिकति भागभण्डामा बार्गेनिङमा कुरा मिलेन भन्ने आइरहेछ क्या बाहिर चाहिँ।
1: अहिले संवादभित्र भएका भित्री कुराहरूमा केही कुराहरू त्यस्तो हुन सक्छ किनभने सत्ता गठबन्धनको कुरामा मैले त्यसलाई पूरै नकार्ने कुरा रहेन, तर उहाँबाट नेकपा एमाले राखिरहेको त्यो बेलाको प्रस्ताव चाहिँ तीन दल मिलेर नै संयुक्त रूपमा सरकारहरू बनाऊ भन्ने थियो नि।
2: राजनीति
1: श्रीमती पहिलो हो, अरू कुराहरू तपाईँले भन्नुभएको तपाईँले भन्नुभएको दोस्रो कुरा चाहिँ दोस्रो हो। पहिलो कुरा चाहिँ राजनीतिक नीतिगत कुरा नै हो,
2: कंग्रेस सहित नेकपा पनि मिलाउ भनेर प्रस्ताव गर्यो होइन कंग्रेसलाई।
1: यस यस यस,
2: लोकतान्त्रिक गठबन्धन फेरि एकपटक
1: त्यो कुराले अब त्यसलाई आम जनताले चाहिँ मिलिमिली मिलेर बाँडीचुडी खाऊ अन्तिम भोजु तिमीहरूको जस्तो
2: तिमीहरूको
1: जुन टिप्पणी छ जुन आम जनताका जुन भाष्य गएको छ त्यसबाट हामीले नसिक्ने भने अलिकति पनि विगतका गल्तीहरूबाट नसुध्रिने, हामी त सुध्रिएको कांग्रेस हो नि त।
2: भनेपछि एमाले प्रस्ताव गरेको बाङ लोकतान्त्रिक गठबन्धन कंग्रेसलाई मान्ने छैन आज, सिधा कुरा होइन। प्रदेशमा तपाईँको प्रदेशमा मुख्यमन्त्री तपाईँहरूलाई चाहिन्छ भने यो शर्त चाहिँ तपाईँहरू मान्नुहोस् भनेर उहाँले त्यो शर्त अगाडि सार्नुभयो होइन। त्यसो भए
1: अबको कोर्स त हामी यसरी हिँड्यौं, संविधान जोगाउने कुरा लोकतन्त्र जोगाउने कुरा भन्नेमा उहाँहरूको प्रस्ताव थियो। छलफल हुँदै गर्दा हाम्रो कुरा नेपाली काङ्ग्रेसले प्रश्नसँग अगाडि राखेको कुरा के हो भने लोकतन्त्र जोगाउने सवालमा संविधानको रक्षा गर्ने सन्दर्भमा बृहत्तर जनजीविकाका मुद्दाहरू उठाउने कुरामा हाम्रो सहकार्य हुन्छ र त्यसका निमित्त सत्तामै सहकार्य गर्नुपर्छ, कुर्सीमै भागभण्डामा मिलाउनुपर्छ, बाँडीचुडी मिलाउनुपर्छ भन्ने कुरामा चाहिँ नेपाली काङ्ग्रेसको सहमति नरहेको सत्य हो।
2: अब परिवर्तित कंग्रेस र सुध्रिएको कंग्रेस चाहिँ ओली र प्रचण्डका सती जाने लाइनमा छैन अब होइन। त्यसो भए
1: होइन, मिलेका एजेण्डाहरूमा सहकार्य गर्ने राजनैतिक कुरामा जस्तो अघि भन्नु भनिएको जस्तो लोकतन्त्रमाथि आएका प्रश्नहरूमा संविधान जोगाउने कुराहरूमा जति पनि यो सरकारले सञ्चालन गरिरहेका जति पनि कतिपय गतिविधिहरू संविधानभन्दा विपरीत गएर अलिकति निरङ्कुश चरित्रको देखिन थालेको विषयमा खबरदारी गर्ने कुरामा त हाम्रो सहकार्य हुन सक्छ, सबैसँग हुन सक्छ। त्यसमा त हामीले भनेका छौँ राष्ट्रिय स्वतन्त्र पार्टीदेखि नेकपा एमालेदेखि नेपाल कम्युनिस्ट पार्टीदेखि अरू मधेस केन्द्रीय राजनीतिक दलहरू सबैसँग राजनीतिक मुद्दाहरूका आधारमा सहकार्य हुन्छ होइन। हामी प्रतिस्पर्धीहरू हौ, हामी दुश्मन होइनौ, हाम्रो पार्टीले प्रष्ट भनेको छ। त्यस आधारमा हेर्दै गर्दा नीतिगत सहमति पहिलो कुरा हो, किनभने प्रदेश सभाहरूमा त हामी मात्रै छौँ नि, काङ्ग्रेस छ, एमाले छ, नेकपा छ, मधेस केन्द्रीय दलहरू छौँ। अब हामी भए जतिको सबै चिज मिलेर त्यहीँ गर्ने हो भने त त्यहाँ जनताको आवाज, त्यहाँ प्रदेश पनि त सरकार हो, प्रदेश सरकारमा भइरहेका कमी कमजोरीहरूलाई प्रश्न उठाउने त्यहाँ सदनभित्रबाट खबरदारी गर्ने शक्ति को हो त। लोकतन्त्रमा मूलत सत्ता पक्ष सँगसँगै उत्तिकै बलियो र उत्तिकै तथ्यपरक प्रतिपक्ष चाहिन्छ जसले सत्ताले सत्ताको चरित्र नै अलिकति पेलपाल गर्ने, सत्ताको चरित्र नै अलिकति निरङ्कुश हुन खोज्ने हुन्छ नि, त्यति बेला रोक्ने औँला ठडाउने काम चाहिँ प्रश्न उठाउने काम चाहिँ बलियो प्रतिपक्षले मात्र गर्न सक्छ र त्यो प्रतिपक्ष विहीन प्रदेश सरकारको प्रदेश सभाको हामीले यात्रा हिँड्न इन्कार गरेकै हो।
2: होइन, प्रदेश सभाको सत्ता हल्लाउने भूकम्पको इपी सेन्टर यतिखेर सुदूरपश्चिम बन्यो, पराकम्पन सबै ठाउँतिर आयो, तर इपी सेन्टरमै भूकम्पै गएको ठाउँकै मुख्यमन्त्री टाँसेकै हुनुहुन्छ नि त कोशीमा अहिले त होइन, छोड्दै हुन्थ्यो नि त त्यसो भए त। यदि साँच्चै अब तपाईँहरूले भने जस्तो सुध्रिएकै कंग्रेस हो भने त सुध्रिएको कंग्रेसभित्र कमलबहादुर शाह पर्दैन नि त्यसो भए सुदूरपश्चिमका मुख्यमन्त्री अहिले।
1: होइन त्यस्तो होइन, उहाँ पार्टीको नीतिगत रूपमै सहकार्यमै काम
2: गरिरहनु।
1: त्यसैमा आउँदैछु खेमजी, अघिकै प्रश्नको कुरालाई याद गर्दै गर्दा फेरि हामी पुरै सबै ठाउँमा प्रतिपक्ष बस्न खोजेको हो, हामी सत्तामा जाँदै नजाने त्यस्तो भनेको भन्न खोजिएको होइन। तीन दलले गर्ने सहकार्य एक भागभन्डा कुरा तीन दलले मिलेर प्रदेश चलाउँ भन्ने कुरामा पो हाम्रो विमति भएको हो भने त अरू सम्भावनाहरू अरू सरकार सञ्चालनका सम्भावनाहरू दुई दल एउटा दलको मात्र बहुमत नमिलिसकेपछि दुई दलको मिलेर गर्न सकिने सम्भावनाका ढोकाहरूका विषयमा त संवाद चलिरहेको छ। त्यो सातै प्रदेशमा चलिरहेको छ, अरू प्रदेशहरूमा पनि चल्छ। तपाईँले त्यसभित्रको अङ्कगणित
2: सत्ता नछोड्ने पनि छ होइन,
1: त्यसमा भित्री नै होइन, हामी जे तीन दल मिलेर प्रतिपक्ष विहीन पो प्रदेश सभा नचलाउँ भनेको हो, प्रदेश सरकार नचलाउँ भनेको हो।
2: तपाईँहरू प्रतिपक्षमा बसिहाल्नुहोस् न, त्यसो भए कंग्रेस र नेकपा के अरे एमाले र नेकपा मिलिनै सको, अब तपाईँहरूको त पुग्दैन।
1: उहाँहरूको सम्झौता नै गरिसक्नु भयो त, सम्झौता गरिसक्नु भयो, दिइएको समय सीमाभित्र उहाँहरूले सरकार दावी गरेर निवेदन पेश गर्दा
2: सुदूरपश्चिममा उल्टो धरती नै पल्टाए पनि अब तपाईँहरूको पुग्नेवाला छैन गठबन्धन होइन, एमाले र नेकपा मिलिसकेपछि उहाँहरूको बहुमत भइ नै सको।
1: सरकार शून्यतामा त चल्दैन नि त, अर्को आउने बेला रिप्लेस गर्ने बेलासम्म चार पाँच दिन कति दिन हो एक हप्ता होला के होला, त्यो समय त काम चलाऊ केयर टेकरका रूपमा पनि त कन्टिन्यू गर्ने होला नि त। सरकार बनाउने बाहिर राजनीतिक सहमति गरेको नेकपा एमाले र नेकपाले उहाँले दावी पेश गर्न प्रदेश प्रमुख समक्ष अथवा प्रदेश सभाभित्र प्रवेश त उहाँहरू गर्नु पर्यो नि त।
2: अनि कंग्रेसको के छ अहिले अवस्था? कंग्रेस फेरि विभाजनको डिलमै छ भन्ने आइरहेछ देवीरामजी होइन,
1: पन्ध्रौं महाधिवेशन सम्पन्न गर्नेका निमित्त क्रियाशील सदस्यहरूको अन्तिम रूप दिने कुराका लागि चौध गते साउन चौध गतेसम्मको अन्तिम समय सीमा राखेर अहिले जति पनि करिब करिब 9 लाख नजिक पुगिरहेको हाम्रो क्रियाशील सदस्य वितरणको कुरालाई यसलाई अन्तिम टुङ्गोमा पुर्याउने अभ्यासमा सदस्यता व्यवस्थापन समिति पुगेको छ। त्यसपछि पार्टीको केन्द्रीय समितिको बैठक बसेर समय सीमा हामीले पूर्व निर्धारित गरेका जति पनि सेड्युलहरू छ महाधिवेशनका निमित्त त्यसलाई समायोजन गर्ने, त्यसको वास्तविक अवस्था के छ, के कुन मिति व्यावहारिक छ वा छैन भन्ने विषयमा छलफल गरेर त्यसको सेड्युललाई ठिकठाक बनाउने र त्यो सेड्युलमा महाधिवेशनलाई अगाडि लैजाने कुरा नै यति बेला बाटोमा नेपाली कांग्रेस मूल रूपमा छ। त्यसमा सहभागी हुनका निमित्त कतिपय विशेष महाधिवेशनमा सहभागी नभएर पछि पनि फेरि त्यसलाई हाम्रो फरक मतहरू छ भनेर बाहिर बसिरहनु भएका नेताहरू जो नेताहरू हुनुहुन्छ उहाँहरूसँगको संवाद र छलफल पनि निरन्तर अगाडि बढ़िरहेकै छ। अहिले यति बेला चाहिँ ठ्याक्कै उहाँहरूले जसले त्यो असहमति राखेर बसिरहनु भएको नेताहरू हुनुहुन्छ उहाँहरूले संवाद गर्ने कुरामा मूल नेतृत्वसित संवाद गरिसकेपछि सभाजीजीसँगै संवाद गरिसकेपछि हामी दुईजना प्रतिनिधि त हाम्रो तर्फबाट पठाउँछौ र त्यसका आधारमा हाम्रा बटम लाइनहरू बाहिर भनिएका र हामीले खास के कुरामा नीतिगत रूपमा हाम्रा अप्ठ्यारा हुन् के गर्यो भने सामान लिएर जान सकिन्छ भन्ने उहाँले अगाडि राख्नुभएका प्रस्तावहरू लिएर आउने र एउटा कार्यदल बनाएर त्यसले होमवर्क गरेर टुङ्गिने भन्ने जे कुराकानीहरू उहाँहरूको तर्फबाट आएको यति बेला चाहिँ काङ्ग्रेस मूल नेतृत्वले उताबाट नेताहरूले पठाउनु भएको प्रतिनिधिहरूको प्रतीक्षा गरिरहेको छ।
2: होइन तर चुनदेवीमा त राष्ट्रिय कंग्रेस अनि संघ चुनाव चिन्ह भनेर चाहिँ अस्ति नै चाक्सीबारीको सहमतिलाई अब अन्तिम रूप दिने भन्ने बहस चलिरहेछ नि त। यहाँ
1: यो यस्ता खालका कुराहरू मिडियामा उहाँहरूले गर्नु खोजिरहेको अभ्यासमा धेरै कुराहरू सुनिन्छ तर यसको आधिकारिकता र यसको वास्तविकता कुराहरू कतिपय राजनीतिमा प्रेसर ट्याक्टिक्सहरू पनि होलान्, आफ्ना मतहरू फरक मतहरू राख्नुको लागि अहिले कांग्रेस खुल्ला छ, पहिलेदेखि नै खुल्ला छ, आफ्ना फरक मतहरू एकदम पखर र मुखर ढंगले बाहिर राख्ने हाम्रो प्रवृत्ति छ, त्यो तपाईँहरू सबैलाई ज्ञान भएकै कुरा हो। हाम्रो भित्रभित्र धेरै कुरा हुने बाहिर कमाउने भन्ने छैन, जे छ सबै छर्लङ्ग हुने गरी बाहिर आउँछ। त्यो बाहिर आउँदै गर्दा यस्ता अघि तपाईँले भन्नुभएको जस्तो भूकम्प पराकम्पनहरू अनेकन कोणबाट विश्लेषणहरू छन्, तर मलाई यति हुँदाहुँदै पनि मलाई के विश्वास छ भने अहिले पनि नेपाली कांग्रेसमा लामो इतिहासमा काम गर्नुभएका आफ्नो हिस्ट्री भएका सबै 101 योगदान गर्नुभएका नेताहरू जो हुनुहुन्छ उहाँहरूको नेतृत्वमा त्यस्तो अराजनीतिक र आजको दिनमा अनावश्यक आवश्यक नरहेको बाटो उहाँहरू हिँड्नुहुन्छ भन्ने मलाई लाग्दैन। किनभने अहिलेको महाधिवेशनको प्रक्रियामा सबैजना सहभागी हौ, सबै मिलेर जाउँ महाधिवेशनमा भन्ने प्रक्रिया अगाडि गरेको छ। यहाँ कसैले कसैलाई कारवाही गरेर बाहिर निकालेको छैन, कसैले तैँले सदस्यता लिन पाउन्नस् भनेको छैन, तिमी महाधिवेशनको प्रक्रियामा सहभागी हुन पाउँदैनौ भनेको छैन। तपाईँले भन्नुभयो कि अघि इङ्गित गर्ने हो भने चुनदेवी कुरा गर्नुहोस् नेताहरूले खोल्नु भएको सम्पर्कहरूले हो त्यहाँ भेला हुन छलफल गर्न कुराहरू गर्न पाइन्छ। प्रश्न यति हो कि उहाँहरूले त्यति बेला त्यो भेलाहरूमा कार्यक्रमहरूमा गर्ने प्रस्तुतिकरण चाहिँ राजनीतिक होस् त्यो एकदमै भद्दा अराजनीतिक र संस्कारविहीन नहोस् भन्ने कुरा मात्रै हो। त्यो संस्कारविहीन ढङ्गबाट अराजनीतिक ढङ्गबाट भइरहेका प्रस्तुतिहरूको पनि आम जनताले कार्यकर्ताहरूले साथीहरूले सहकर्मीहरूले त्यसको मूल्याङ्कन आफ्नै ढङ्गबाट गरि नै रहनु भएको हुन्छ किनभने हामी प्रत्येक दिन जनताको कठ्यारामा आम साथीभाइहरूको कार्यकर्ताहरूको कठ्यारामा उभिरहेकै हुन्छौँ होइन। यो हुँदै हुँदा यति यो सबै प्रक्रियाहरू पूरा गरेर पनि काङ्ग्रेसले एकताबद्ध बाटो पन्ध्र महाधिवेशनबाट तय गर्ने गरी अगाडि बढ्छ भन्ने मलाई लाग्छ।
2: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। दिलीराम सुवेदीजी नमस्कार।
1: यो अवसर आदरणीय श्रोताहरूसँग मेरो आवाज पुर्याइदिने भएकोमा खेमजीलाई त्यही अवसरका निमित्त धेरै धेरै धन्यवाद।
2: थ्याङ्क यू भेरी मच। नमस्कार। वा हुन्छ दिलीराम सुवेदी आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु। विश्रामपछि पुनः उपस्थित हुनेछौ।
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: इन्टरनेट
1: यतिखेर हाम्रो बेसमा गोविन्द केसीको अनसन यतिखेर जारी छ। चिकित्सक संघका पूर्व वरिष्ठ उपाध्यक्ष एवं केसीको आन्दोलनमा लामो समय सँगै रहनुभएका डाक्टर ढुण्डीराज पौडेलसँग बहस गर्दैछौ। पौडेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार डाक्टर साहब।
2: धन्यवाद खेमजी।
1: होइन, यो डाक्टर गोविन्द केसीजीको अनसन बस्ने पनि यो सिजन हुन्छ कि क्या हो? होइन, यो जब जब भर्ना हुने समय आउँछ, जब जब मेडिकल सञ्चालन हुने बेला आउँछ, तब तब उहाँ चाहिँ अनसन बसिहाल्नुहुन्छ, यो किन हो यस्तो?
2: हजुर हजुर, यस्तो हो। त गोविन्द केसीको अनसन भन्दा पनि म पनि विगतमा वीर अस्पतालमा कार्यरत रहँदा होस् या अहिले नेपालगञ्ज मेडिकल कलेजमा 7 वर्षदेखि कार्यरत रहँदा होस्, म कर्णाली प्रदेश लगायत सुदूरपश्चिमका अछाम, डडेलधुरा, दार्चुला जिल्ला र पटक पटक त्यहाँ गएर उपचारमा आफूलाई संलग्न गराएको छु। विभिन्न प्रकार स्वास्थ्य शिविरहरू, शल्य चिकित्सा शिविरहरूमा आफूलाई समाहित पनि भएको छु म। त्यस आधारमा मैले के महसुस गरेको छु भने सुदूरपश्चिमका जनताहरूलाई मिनिमम चिकित्सा सेवाबाट उनीहरू वञ्चित रहेको अवस्था छ। त्यसले गर्दाखेरि वर्षौंदेखि नै माग भएको थियो त्यहाँनिर एउटा स्तरीय विशेषज्ञ सेवा सहितको दक्ष जनशक्ति सहितको एउटा उपचार केन्द्र हुनुपर्दछ, स्वास्थ्य हुनुपर्दछ भन्ने माग भएको र त्यो माग पूरा गर्नका लागि चाहिँ अपेक्षाकृत रूपमा सस्तो पनि सहज पनि उपचार सेवा प्रदान हुने संस्था भनेको मेडिकल कलेज, जहाँ एकातर्फ विद्यार्थीहरू चाहिँ पढाइन्छ भने अर्कोतर्फ
1: अहिले दशरथचन्द मेडिकल कलेज त्यहाँ चाहिँ सञ्चालनको पूर्व तयारी
2: अस्पताल। मुख्य कुरा यहाँलाई मैले भन्न खोजेँ, शिक्षण अस्पताल बनिसकेपछि, अस्पताललाई स्तरोन्नति गरिसकेपछि त्यो जगमा मेडिकल कलेज स्थापना हुने हो। त्यहाँ त्यो विश्वविद्यालय भन्नुहोस् अथवा प्रतिष्ठान भन्नुहोस्, मूल कुरो थियो जसरी भारतमा मोदीले गरेको छ नि त, अस्पतालहरूलाई स्तरोन्नति गर्ने, त्यसको सेवाको चाहिँ स्तरोन्नति गर्ने, गुणात्मक रूपमा पनि त्यसको चाहिँ अस्पतालको स्तरोन्नति गर्ने, सबै प्रकार विशेष सेवाहरूको सुनिश्चित गर्ने, अस्पतालको चाहिँ त्यसको क्यापासिटी बिल्डिङ गर्ने, होइन, त्यहाँ जनशक्तिको चाहिँ व्यवस्था गरिसकेपछि स्वतस्फूर्त रूपमा त्यो संस्था चाहिँ मेडिकल इन्स्टिच्युटको रूपमा, त्यो एकाडेमिक रूपमा चाहिँ विकसित हुन्छ। अब हामी यहाँ के भयो भन्दा त्यो अस्पताल बनाउनुको तर्फ त वास्ता छैन, फलाना व्यक्तिलाई उपकुलपति बनाउने, फलाना व्यक्तिलाई यो पदमा दिने भन्नका लागि चाहिँ निज स्वार्थलाई प्रेरित भएर
1: पहिला उपकुलपति नभएपछि, उपकुलपति नभएपछि अनि त्यहाँ चाहिँ कर्मचारी नभएपछि अनि मेडिकल कलेज आफै सञ्चालन हुन्छ, रोबोटले सञ्चालन गर्ने, त्यसो भए
2: यो त यस्तो छ, यो त अहिले विश्वविद्यालय आइसकेपछि त यो कुनै सिद्धि छ, पटक्कै भइसक्यो। तर विगतदेखि नै यहाँ मैले प्रश्न पार्न खोजेको कुरा के हो भने कुनै पनि ठाउँमा मेडिकल कलेज स्थापना गर्नु भन्नु मतलब पहिले त्यहाँ शिक्षण अस्पताल भन्नुपर्दछ, त्यो भनेको चाहिँ स्तरीय गुणस्तरीय चिकित्सा सेवाको प्रदान हुनुपर्दछ त्यो अस्पतालहरूलाई चाहिँ, अथवा सरकारी अस्पतालहरू रहेका पनि, जस्तो क्षेत्रीय अस्पताल छ, जस्तो अहिले नेपालमा पोखरालाई पनि त्यही रूपमा रूपान्तरण गरिएको छ भनेपछि, र भारतमा मोदीले अहिले दर्जौं ठाउँमा त्यो किसिमको चाहिँ अस्पतालहरूलाई रूपान्तरण गर्ने, अस्पतालको स्तर वृद्धि गर्ने, त्यसको जगमा मेडिकल कलेज स्थापना हुने हो कि अरू अन्यान्य विषयको जस्तो विश्वविद्यालय गठन गरेर एउटा चाहिँ कोठा लिएर त्यहाँ चाहिँ हल बनाएर पढाउने कुरा छैन नि त। स्तरीय चिकित्सा सेवा र शिक्षा एकअर्काका परिपूरक हुन्, एकअर्का अन्तर्निहित भएको हुनाले स्तरीय चिकित्सा शिक्षाको लागि पनि त्यसको पूर्वाधार भनेको स्तरीय चिकित्सा सेवाको सुनिश्चितता हो, त्यसको लागि चाहिँ त्यही प्रकारको मेडिकल अस्पताल बन्यो, त्यो त मूल रूपमा चाहिँ अस्पताल सञ्चालन भइसकेको भए त मेडिकल कलेज स्थापना गर्नको लागि, त्यहाँ पढाइ पढ्नको लागि त
1: जनताले बुझ्या पनि छन्।
2: चितवनवासीको मान्छे हो तर सुदूरपश्चिमका एउटा यो देशको नागरिक
1: भएको किन हो अहिले चाहिँ गोविन्द केसीको अनसन किन, डाक्टर साहबको अनसन किन?
2: गोविन्द केसीको अनसनको बारेमा त न मसँग कुनै कुरा भएको छ, न उहाँसँग मेरो कुनै छलफल भएको छ, न मैले अनसन गरेर उहाँसँग,
1: लामो समय तपाईँ काम पनि गर्नु भएको छ नि त उहाँसँग, होइन, आन्दोलनमा साथ दिनुभएको नि त पहिला, होइन,
2: यस्तो छ, म नेपाल शिक्षा संघको वरिष्ठ उपाध्यक्ष भएको नाताले विगतमा शिक्षा सेवालाई चाहिँ शिक्षा शिक्षालाई एउटा नियमन गर्नका लागि शिक्षा शिक्षामा देखा विकृत किसानको विकृतिहरू अन्तका लागि चाहिँ उहाँसँग अग्र जाहेर गरेको हो विगतमा। तर यसको मतलब यो होइन कि डाक्टर गोविन्द केसी माग प्रत्येक मागहरूमा एकदम समर्थन गर्दै फलाउने व्यक्तिलाई चाहिँ हटाउ फल राख भन्दै हाम्रो हिँड्ने मेरो काम
1: होइन।
2: तर उहाँले त के आधारमा उहाँले के देख्नुभयो, किनभने यो प्रष्ट छ, हेर्नुहोस्, हामीले सत्तालाई लुकाउन सकिन्न, डाक्टर गोविन्द केसी नभएको भए सायदै गेटामा त्यो चाहिँ सार्वजनिक अस्पताल बन्थ्यो होला, भवन निर्माण उहाँले त पटक पटक चाहिँ यो त्यसको लागि ठुलो योगदान दिनुभएको छ भन्ने कुरा त जगजाहेरै छ। विगतमा चाहिँ यो अवस्था बनाउन दिनु हुँदैन भनेर पनि जुन किसिमका स्वार्थ खेलहरू भएका थिए सबैलाई विडम्बना के भने त्यहीका नागरिकहरूबाट जुन किसिमको चाहिँ पहल हुनुपर्ने थियो त्योभन्दा पनि एउटा गाह्रो गोविन्द केसी एउटा चाहिँ दोलखा जिल्ला रामेछाप जिल्ला जन्मेका मान्छे चिचिङमा छन् काम गरेका मान्छेले त्यहाँका सुकेपछि जनताका प्रतिको चाहिँ जुन भावना व्यक्त गर्नुभयो जुन माया ममता प्रदर्शन गर्नुभयो उहाँले चाहिँ त्यो किसिमको चाहिँ अभियान चलाउनु भयो त्यसको लागि उहाँलाई हामीले सधैँ पनि सम्मान गर्नै पर्दछ। तर बाँकी कुरा चाहिँ के भने डाक्टर गोविन्द केसीले चाहिँ नियुक्ति गर्ने क्रममा उपकुलपति नियुक्ति गर्ने क्रममा राष्ट्र नियुक्ति गर्ने कसलाई कुन पदमा चाहिँ राख्नुहुन्छ उपयुक्त हुन्छ हुन्न भन्ने कुरा उहाँले किन भन्नुभयो त्यो उहाँले भन्ने कुरा हो। त्यो मेरो विषयको सरकार मेरो विषय सरकार भनेको एउटा लामो समयसम्म 3 दशकभन्दा बढी नेपालको सरकारी शिक्षा सेवामा बिताएको हुनाको नाताले मैले के चाहन्छु भने सुदूरपश्चिम राम्रो एउटा स्तरीय अहिले 600 अस्पताल सञ्चालन गर्नु पनि बाधा छैन अहिले झन् सजिलो पनि छ किन भन्दा विश्वविद्यालय पनि अहिले चाहिँ शिक्षा मन्त्रालय अन्तर्गत पर्ने भएको हुनाले जसको शिक्षा मन्त्रालय अन्तर्गत चाहिँ टिचिङ हस्टल पनि छ र त्यो संस्था दुईटै संस्था समन्वय गराएर यथाशीघ्र अस्पताल चाह्यो सरकारले चाह्यो भनेदेखि चाहिँ स्वास्थ्य मन्त्रालयबाट यो भएन अन्य अन्य अस्पतालहरू स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका छन् तर यो चाहिँ विश्वविद्यालय भएको हुनाले चाहिँ शिक्षा मन्त्रालय मात्र रहेको हुनाले मेरो अनुरोध मेरो सुझाव के हो भनेदेखि अझै पनि केही बिग्रेको छैन शिक्षा मन्त्रालय अन्तर्गतकै त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पताल र त्यसलाई त्यसो समन्वय गर्न सकियो भने मलाई लाग्छ सुदूरपश्चि जनताहरूले 1 वर्षभित्र नै राम्रो स्तरीय शिक्षा सेवा प्रदान गर्न पाउन सक्नेछन्। अस्पताल भन्ने कुरा त्यो राहत भन्ने कुरा पनि होइन सेवा प्रवाह पनि चाहिँ यो मेडिकल कलेज स्थापना विश्वास भइसक्यो अझै पनि यहाँ कमजोरीहरू छन् त्यसले गर्दा क्रमशः विकास हुँदै जाने हो स्टेप बाई स्टेप हुने हो त्यसले गर्दा त्यो होस् भन्नको लागि मात्रै मैले सरकार राखेको
1: होइन। अब यो मेडिकल हब बनाउन सकिन्छ नि त होइन शैक्षिक हबै बनाउन सकिन्छ नि त नेपाललाई होइन राम्रोसँग
2: पहिलो मेडिकल हब बनाउने भनेकै पहिलो चाहिँ अस्पतालको संरचना खडा हुनु पर्यो त्यहाँ चाहिँ अस्पतालमा भित्र शिक्षा सेवा प्रवाह हुनु पर्यो त्यो सुविस्ता हुनु पर्यो शिक्षा सेवामा चाहिँ बहु आर्मिकता थप्न पर्यो रिसिन एडभान्सेड हुन पर्यो दक्ष जनशक्ति व्यवस्थापन हुनु पर्यो त्यसको आधारमा चाहिँ नि मेडिकल इन्स्टिच्युट बन्ने हो कि एकाडेमी बन्ने हो नि त रातारात चाहिँ एकाडेमी बन्नलाई अरू घरको के अरे दोष बस्छ भने यो विगतमा कहिले के गर्यो भन्ने कुरा छैन नि त हिजो विगतमा मेडिकल कलेज कस्ता कस्ता संस्थाहरू मेडिकल कलेज रूपान्तरित भए कस्ता कस्ता मेडिकल कलेज पढाइ भयो भन्ने कुरा त्यही हामी त्यही त्यही कुरालाई हामीले अहिले दोहोऱ्याउँदै होइन अब हामी त गर्ने के भने एउटा शिक्षा सेवाको विश्वव्यापी मान्यता अनुसार शिक्षा सेवा अपनाउनु पर्ने न्यूनतम मापदण्डलाई आत्मसात गर्दै त्यो शिक्षा सेवाको स्तरीयतामा कम्प्रोमाइज नहुने गरी शिक्षा सेवाको प्रभाव हुनु पर्यो त्यसको सुविधा हुनु पर्यो हुन पर्यो जहाँ अनुसन्धान पनि गर्न सकियोस् स्तरीय सहज र चाहिँ सुपथ शिक्षा सेवा प्रदान पनि गर्न सकियोस् त्यसले गर्दा 27,000 जनताप्रति न्याय भएको ठहरिनेछ भन्ने मेरो भनाइ थियो।
1: होइन अब चाहिँ यो शैक्षिक यो मेडिकल शिक्षा नेपालमा उत्कृष्ट भन्दै गएको छ अहिलेको अवस्थामा सबैले मान्ने
2: होइन मैले नबुझेको कुरा मेडिकल शिक्षा भनेकै मेडिकल सेवा सेवा अन्तर्निहित वस्तु हो कि मेडिकल सेवाको स्तरीयता बिना अथवा चिकित्सा सेवाको स्तरीयता बिना चिकित्सा सेवाको चाहिने अवस्था बिना अथवा चिकित्सा सेवाको प्रत्याभूति बिना चिकित्सा शिक्षा प्रदान गर्न सकिन्न नि त्यसले गर्दा कम्तीमा 300 वा 100 माथिको अस्पताल जो 600 क्षमता छ भने न्यूनतम पनि 300 वा हिजो जुन एउटा गोविन्द केही सभाको क्षमता म चाहिँ खुसी पनि लाग्यो तात्कालिक रूपमा 300 बेड सञ्चालन गरेर 1 वर्षभित्र पूर्ण रूपमा त्यो चाहिँ त्यता स्थित 600 अस्पताल सञ्चालन होस् भन्ने मेरो कामना हो। त्यसको लागि नै मेरो चाहिने मैले लेखेको पनि छु यसबारेमा चाहिँ आग्रह गरेको पनि छु यसरी चाहिँ एउटा 600 अस्पताल खण्डहरूमा परिणत भएको छ गोठ गाई गोठ गोरु गोठको जस्तो भइरहेको छ नि स्वार्थी व्यक्तिहरूको चाहिँ नियुक्तिको लागि मात्रै त्यो संस्थालाई चाहिने लिङ्गरिङ भएको छ भन्ने त्यता चाहिँ प्रश्न उठाएको हो। तर डाक्टर गोविन्द केसीले चाहिँ उहाँले के माग राख्नुभयो को कोलाई के चाहिँ पदबाट बर्खास्त गर्ने माग त्यो चाहिँ मेरो सरकारको विषय नै होइन नि।
1: हस् यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु डाक्टर साहब नमस्कार। आदरणीय श्रोता यतिखेर हामी कुराकानी गर्दैथ्यौं गोविन्द केसीको अनसन यतिखेर तोड्दै गर्दाखेरि सम्झौता कार्यान्वयन हुने खतरा पनि बढ्दै गएको भन्ने विषय पनि आएको थियो। यसै विषयमा कुराकानी गर्नका निम्ति र नेपालको मेडिकल शिक्षालाई उत्कृष्ट बनाउनुपर्छ भनेर लामो समय लागिरहनु भएका चिकित्सक संघका पूर्व वरिष्ठ उपाध्यक्ष डाक्टर ढुण्डीराज पौडेलसँग कुराकानी भयो। आजका लागि नेपाली बहसको समय सकिएको छ। खेमबम बिदा चाहन्छु। नमस्कार।
0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठिक 7 बज्यो।

0: डाक्टर नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
0: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
0: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
0: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
0: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: म्यूजिक बैंक को प्रस्तुति में आधुनिक गायक इंद्र पाठ्य मगर को गीत संग्रह वियोग को चोट बाट तिमीले नै घृणा गरेको सफलता पछि आफ्नै शब्द संगीत र स्वर में सजिएको गीत एल्बम नाकाबाट देशभक्ति गीत नेपाली हो नेपाली हो एरेन्जर कृष्ण पुन र रेकर्डिस्ट महेश पुन
1: सलाह र सुझावका लागि आधुनिक गायक इन्द्र पाखे मगर मोबाइल 9848 91

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: जसको नाम नै पर्याप्त छ,
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
2: हामी
1: गर्न सक्छौ,
2: गर्न सक्छौ।

0: सामाजिक सञ्जाल री छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइलबाट फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिव वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आफै लागि समय समय री आफैन पासपोर्ट फेरदिल परिम नुई तोय तारी शङ्खलैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
5: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
5: अध्यापन हुने विषयहरू
6: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने
5: अत्याधुनिक प्रयोगशाला
4: प्रविधि मैत्री शिक्षा
6: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय
4: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333
7: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: आवाज विहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: खादा निर्माणसम्म उनीहरूको श्रम अपरिहार्य छ, तर यही श्रम शक्ति धेरै समस्यासँग जुधिरहेको छ। धेरैसँग लिखित सम्झौता हुँदैन, नियमित रोजगारीको सुनिश्चितता छैन, सामाजिक सुरक्षा र बीमाको पहुँच सीमित छ, र काम गर्ने क्रममा आवश्यक सुरक्षा सामग्री समेत सबैले पाउँदैनन्। औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरू विभिन्न ट्रेड युनियन र संघ संस्था मार्फत आफ्ना माग राख्ने अवसर पाउँछन्, तर अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरू प्राय व्यक्तिगत रूपमा काम गर्न बाध्य हुन्छन्। उनीहरूका समस्या, गुनासा र मागहरू सम्बन्धित निकायसम्म पुग्ने वा सुनवाई हुने अवस्था कतिको छ भन्ने प्रश्न अझै पनि महत्वपूर्ण छ। आजको देश परदेशमा हामी दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूको अनुभव सुन्छौं। पहिलेको तुलनामा अहिले काम गर्ने वातावरण कतिको परिवर्तन भएको छ, सुरक्षाको अवस्था कस्तो छ, काम अनुसारको ज्याला छ कि छैन, मुख्य समस्या र अपेक्षा के छन्, र उनीहरूका आवाज सम्बन्धित निकायसम्म पुगिरहेको छ कि छैन, यिनै विषयमा केन्द्रित भएर श्रमिकहरूको अनुभव, संघर्ष र अपेक्षा समेट्ने प्रयास गर्छौं। सबैभन्दा पहिले रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाका टंक श्रेष्ठको अनुभव सुनौं। उहाँ अहिले परिवारसँगै ललितपुरको महालक्ष्मी स्थानमा बस्नुहुन्छ र जीविकोपार्जनका लागि विद्युतीय रिक्सा चलाउनुहुन्छ।
5: चलाएको त हामी पहिला अर्को रिक्सा थियो, यो अब भर्खरै किनेको रहेछु,
4: त्यो साइकलवाला रिक्सा कि
5: पाइडलवाला छ।
4: यो बिजुली जस्तो लाग्यो मलाई, के फरक हुँदो रहेछ त्यसमा? यसमा
5: अटो अब यसलाई अलिक चलाउनु सजिलो छ, म चाहिँ अलिक अपाङ्ग पनि छु,
4: भनेपछि कस्तो चल्दैछ काठमाडौँमा? महँगी बढ्या बढै छ, जीविका उपार्जन गर्न कतिको सहज छ?
5: महँगी त धेरै बढिया छ नि सर, अब यसरी यसले कमाएर परिवार पाल्नु पाले छ, के गर्नु अब, अरू त्यस्तै छ, ठिकै छ,
4: जेनतेन चलिरहेछ भन्नु भन्नु
5: पर्यो। यसो खर्च चलिरहेछ, अब बिहान दिउँसो कमायो, बेलुका खाने, त्यस्तै
4: केटाकेटीलाई पढाउनु पर्ने होला,
5: पढाउनु परिरहेछ नि सर, अब बिहान अब खाना दिनु पर्यो, बेलुका खाना दिनु पर्यो, अब स्कुल फी त्यही थियो नि, अब महँगी यस्तै छ,
4: त्यसमाथि पनि अब स्कुल फी पनि 3% झन्डै झन्डै बढाएको थियो,
5: बढिरहेछ नि सर, अब यति भयो भन्छ यति भयो भन्छ, बिल आउँछ दिनु पर्यो, त्यही त नि सर।
4: अनि कति समय खटिनुहुन्छ यसमा काममा चाहिँ?
5: यसमा अब हामी बिहान दिनबाट 7 बजीदेखिबाट बेलुका 7 बजीसम्म चोकमा बस्यो, अब काम आयो गरे, नआए यसो पसलमा छैन हाम्रो, अब आए गर्ने हो, नआए बस्ने।
4: कतिको सजिलो पाइन्छ काम, पाइन्छ कि भने जस्तो कस्तो छ?
5: भने जस्तो त कहाँ पाउनु सर, अब यस्तै हो, अब आफूले बोक्नु सकिँदैन, यसो हल्का फल्का सामानहरू बोकिन्छ, हल्का सामानहरू
4: सजिलै पाइन्छ कि गाह्रो हुन्छ?
5: गाह्रो त गाह्रो भइहाल्छ नि सर, अब उचालेर हाल भन्दाखेरि अब उनीहरू नसक्ने मान्छे किन बोकेको भन्छ कुनै मान्छेले, होइन अब कुनैले है तिमी नसक्ने चाहिँ अलिअलि असक्दो रहेछ हामी हालिदिन्छु भन्छ, होइन त्यस्तै छ।
4: पाउन चाहिँ पाइन्छ, भेटिन्छ,
5: कहिले काहीँ भेटिन्छ, अब चोकमा बस्ने हो, अब आए गरे नि आए बस्ने।
4: विशेष गरेर अब त चाडपर्वको सिजन सुरु भयो, यसपालि त अब अलिकति बढ्ने होला अबको सिजनहरूमा त, होइन सामान सामान यताउति
5: सामानहरू त अब यस्तै हो, अब कुनै बेला हुन्छ अब त्यस्तै, हामी चाहिँ बाँसहरू बोकिन्छ कहिले कहिले, डन्डीहरू बोकिन्छ, यस्तै सिमेन्टहरू जे पाउँछ त्यही बोक्ने त हो नि।
4: निर्माणका कुराहरू अलिकति बढी सिमेन्टीका बोराहरू, बाँसका अब फलामका डन्डीहरू, होइन
5: बाँसहरू अब त्यस्तै, अब त्यस्तै हल्का फुल्का, धेरै भारी त म बोक्नु सक्दिनँ, हल्का फुल्का त्यस्तै,
4: त्यस अलिकति यो ब्याट्रीबाट चल्ने भएको भएर अलिक सजिलो भएको छ,
5: होइन अलिक सजिलो छ नि, यो भएर चाहिँ अलिक सजिलो छ, त्यही पनि हामीलाई अलि ट्राफिकहरूले अलि हैरान पारिरहेको छ, ट्राफिकहरूले अब लाइसेन्स लियो भन्छ, बिल बुक लियो भन्छ, अब हाम्रो केही पनि छैन अहिले,
4: यसको पनि माग्छ
5: माग्छ नि सर, अब केही पनि छैन यसको त, अब गर्दै हुन्थ्यो भन्ने छ हामीलाई नि, अब त्यो त गर्दा छैन सरकारले, अब गरिदियो हुन्थ्यो भन्ने छ। सिटहरू त अब काट्ने यसको परमानै केही छैन, सिट त काटेको छैन। ट्राफिकले अलि हैरान त हैरान पारिरहेको छ नि समातेर, लाइसेन्सले बिलबुकले कागजपत्रले अब केही परमान नभए कसरी चलायो भन्छ होइन, हजुर गर्छ। अब के भन्नु हामी अलि अक्षरता छ, अब यस्तै अब पहिला अर्को रिक्सा थियो, यही रिक्सा चाहिँ जानेर यही चलाएको सर भनिदिन्छु।
4: अनि दाजुले यसपालि भोट हाल्नुभयो कि हाल्नु भएन?
5: भोट हाल्यो नि सर, किन हाल्यो?
4: अब यो आशै नयाँ सरकार आउँदाखेरि तपाईँलाई कत्तिको आश थियो यो नयाँ सरकार आउँदाखेरि?
5: खोइ अब सरकार त अब अहिले आएको सरकारले नै अब राम्रै गर्दै हुन्थ्यो, अब राम्रै भइदियो हुन्थ्यो भन्ने छ हामीलाई पनि।
4: अब गर्छ कि भन्ने खालको,
5: गर्छ कि भन्ने चासो छ हामीलाई। हजुर
4: अब रोजगारीकै कुरा गर्दाखेरि अब अनौपचारिक क्षेत्रमा तपाईँले रोजगारी गरिरहनु भएको छ होइन, अफिसतिर भएन अब जे पाइन्छ त्यही गरिरहनु भएको छ, यसलाई पनि सरकारले व्यवस्थित गर्ने भनेको थियो नि, त्यो कुराहरू तपाईँलाई कतिको थाहा छ
5: यसको विषयमा? यसमा
4: अनौपचारिक जस्तै अफिस बाहेकका अरू क्षेत्रहरूमा भनौँ न, जालादारी गर्ने अनि गाडी साडी चलाउने जो चाहिँ अफिस बाहेक अरू क्षेत्रमा काम गर्छन् सबैलाई व्यवस्थित गर्ने भनेको थियो, पारिश्रमिक बढाउने भनेको थियो होइन, त्यो कुराहरू चाहिँ कतिको थाहा छ तपाईँलाई?
5: मलाई चाहिँ यो विषयमा थाहा भएन सर, अब अलि हामी अलि राजनीति गरेर हिँड्ने मान्छे पनि पढेन, त्यही भएर चाहिँ अलिक मलाई
4: जस्तो बेसिक स्यालेरी जति त्यसलाई पनि सरकारले व्यवस्थित गर्ने भनेको थियो नि, त्यो कुराहरू तपाईँलाई कतिको थाहा छ
5: यसको विषयमा? यसमा
4: अनौपचारिक जस्तै अफिस बाहेकका अरू क्षेत्रहरूमा भनौँ न, जालादारी गर्ने अनि

0: पनि जसरी जतिजनाले काम गर्नुहुन्छ उहाँलाई पनि अलिकति हेरिदिनुपर्छ भन्ने चाहिँ भनिएको थियो पहिला चुनाव जित्नु अगाडि. अहिले सरकार गठन भइसकेर पनि झन्डै झन्डै अब 4 महिना पुग्न लागेको छ. अनि 4 महिनामा चाहिँ तपाईँले यसो महसुस गर्दाखेरि आफूले काम गरिरहँदाखेरि आफूले काम गर्नुभन्दा पहिला र अहिले चाहिँ के फरक पाउनु भएको छ कि छैन?
1: पहिलाको र अहिलेकोमा धेरै फरक छ नि. अब पहिला अलि सहज थियो भने अहिले फेरि यो बालेन सरकार आएर चाहिँ अलिक फेरि हामीले चाहिँ अलिक टाइट पारिरहेको छ काम गर्नलाई. होइन अब पहिला चाहिँ अलिक सजिलो थियो, फेरि अहिले चाहिँ आएर अलि हामी कहीँ हिँड्दाखेरि अब समात्ने ट्राफिकहरूले समात्ने गर्ने गरिरहेको छ.
0: भनेपछि पहिला अलिकति सजिलो?
1: हजुर, अलिक सजिलो थियो. अलि अहिले त गाह्रो छ. हामी अब अफिस टिम क्याम्पमा यताउता हिँड्नै दिँदैन, अलिक गाह्रै छ अहिले.
0: हजुर, टिप
1: आएको बेलामा चाहिँ अब हामी त्यो ठाउँमा चाहिँ अब टिप आएको बेलामा अब जानु सकिँदैन. अब अफिस टाइममा चाहिँ ट्राफिकले समात्छ, हामी चाहिँ जाँदिन भनिदिन्छु कि अब ग्राहकहरूलाई पनि त्यही भनिदिन्छु.
0: भनेपछि खासै परिवर्तन छैन, अलिकति अप्ठ्यारो बनाएको छ. यो सुरक्षाको कुराहरू गर्दाखेरि होइन, सामाजिक सुरक्षामा जोडिनुपर्छ भन्ने कुरा पनि सरकारले गरिरहेको छ, त्यसमा तपाईँ आबद्ध हुनुहुन्छ?
1: आबद्ध त अब हुनुपर्छ भन्ने छ. अब साथीभाइहरू भयो भने हामी पनि हुन्छु.
0: भइया
1: छैन अब हुन्छु भन्ने चाहिँ आशा छ.
0: पछिका दिनहरूमा अब हुन सकिन्छ.
1: हजुर,
0: कतिको जोखिम छ नि यस्तो?
1: जोखिम त अब जोखिमै छ नि. अब लामो चिजहरू लिएर जाँदाखेरि हामीलाई अब कहीँ ठोकिने हो कि कहीँ केही हुने हो कि भन्ने त गाह्रै छ नि. त्यही पनि अब जोखिम भएर पनि बाध्यताले नै गर्नु परेको छ. अब बाध्यताले हिँड्नु परेको छ. अब के भन्दा अरू काम देखाइ परेको छैन. अब जागिर खानु सकेन, अरू के गर्नु त, यही जाने यही अब त्यस्तै गरेर हिँड्नु परेको छ सर. अब के भन्नु,
0: अब यसमै पनि अब हामी जस्तैलाई भनौँ, अब सरकारले चाहिँ के गरिदिनुपर्छ, के व्यवस्था गरिदिए अलिक सजिलो हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई?
1: सरकारले त अब यसलाई व्यवस्था गरिदिए चाहिँ त्यही हो नि. अब बिलबुट अब लाइसेन्स के छ यसको, अब व्यवस्था गरिदिए हुन्थ्यो. हामीले पनि अब भएर हिँड्नु पाए हुन्थ्यो, कहीँ जानु सुरक्षित भएर हिँड्नु पाए राम्रो हुन्थ्यो भन्ने छ. अब गर्दै हुन्थ्यो. अब यो पालि सरकार आएर पनि हामीले त्यति गर्दै त हामी पनि ढुक्क हुन्थ्यो भन्ने, जहान परिवार पाल्नलाई पनि अलिकति कमाएर पनि अब एक छाक टार्नलाई पनि सजिलो भइदिए हुन्थ्यो भन्ने चासो छ. देखेन हजुर, खै झन् अलिक गाह्रो जस्तो पाऱ्यो कि हामीलाई. अब के गर्ने, अब अलिक सरकारले अलिक राम्रो गरिदिए हुन्थ्यो भन्ने चासो.
0: महँगी बढाएको छ अहिले जुन,
1: होइन, महँगी त बढाएको छ नि सर. अब हेर्नु नै, अब चामल पहिलाको भन्दा अब 2200 दिने चामल अहिले 2500 भन्छ. अब तरकारी त्यति बढाएको छ. अब हामी त जम्मा 500-600 कमाउँछ, कहिले 1000 बार्छ, कहिले त 1 रुपियाँ पनि कमाउँदैन. अब परिवार पाल्नलाई नै अलिक गाह्रै छ सर. अब
0: जस्तो काम पाउँदाखेरि त्यो अनुसारको पारिश्रमिकको व्यवस्था पनि गर्नुपर्छ.
1: हजुर, भइदिए हुन्थ्यो भन्ने छ. अब नयाँ सरकारले के गर्छ, होइन?
0: उहाँ हुनुहुन्थ्यो रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाका टङ्क श्रेष्ठ. अब ललितपुरको धोबीघाट बस्ने मकवानपुरकी आशिका गोपालीको अनुभव सुनौ. उहाँ 1 वर्षदेखि सड़क विभागमा रहेर सड़क सफा गर्ने काम गर्नुहुन्छ. अनि काठमाडौँको महँगी अनि सड़क विभागको कर्मचारीको कमाई, होइन, त्यो हेर्दाखेरि कतिको पुगिरहेछ यसो काठमाडौँमा जीविकोपार्जन गर्न अथवा गुजारा चलाउन?
2: के गर्नु त, तपाईँको अब आमदामी अनुसारको त कहाँ खर्च पुग्दै पुग्दैन नि. तपाईँको अब 1000 रुपियाँ कमायो भने 1500 खर्च हुन्छ, तपाईँको आमदामी त पुग्दै पुग्दैन नि त. अनि जस्तै अब सोचेको जस्तो कहाँ हुन्छ र, कहिले कठिन हुन्छ, कहिले सजिलै हुन्छ, कहिले अब आज अब 500 रुपियाँ कमायो भने कहिले काहीँ 2-3 हजारै खर्च भइरहेको हुन्छ. सोचेको अनुसार त कहाँ पुग्दै पुग्दैन नि त्यो त. सोचेको अनुसार त
0: यहाँ आफ्नै घर कि भाडामा?
2: भाडामा हो नि.
0: हजुर,
2: भाडा त अब 9000-10000 भन्छ. मैले चाहिँ 2 रुम लिएको छु, 14-15 हजार पर्छ. बाबु, एउटा बाबु 9 पढ्दैछ, एउटा बाबु त भर्खर एलकेजी हो.
0: भनेपछि अब बिस्तारै झन् खर्च धेरै धेरै बढ्ने बेला हुँदैछ. छोराको एउटा 9 पढ्नेको त यसै पनि धेरै छँदैछ. अब एलकेजी पछि अब 1-2-3-4 गइसकेपछि त झन् बढी बढ्छ खर्च बाबु. अनि अब महँगी त महँगी छँदैछ त्यसैमाथि.
2: हजुर, त्यो त अब महँगी त अब भनौँ न, अब बच्चाहरूलाई अहिलेको अब सोचे जस्तो गरेर पढाउनु पर्ने हुन्छ, लेखे पढे गराउनु पर्ने हुन्छ, अन्त गाह्रै हुन्छ नि समस्या त. अब तपाईँको अब आमदामी भयो भने नि, अलिकति भयो भने नि, त्यसमा थपथाप गर्दै यताउता गर्दै गर्दै गर्दै गर्दा त बच्चाहरूलाई अब भने जस्तो गरेर पढाउनु परिहाल्यो, उनीहरूले सोचे जस्तो गराउनु परिहाल्यो. अब फेरि अब पहिलाको बेला पनि होइन नि त अहिले त. अब उनीहरूले जुन अक्षरले पढ्छु भन्छ त्यो

0: त्यस्तो पढ्नु पढाउनु पर्यो नि त हामीले त त्यही हो अब अरू त के हुने यस्तै त अनि अब
1: अनि तरकारी रासन पानी किन्दाखेरि छोराहरूको बाबुहरूको स्कुल खर्च होइन उनीहरूको लुगाफाटो आफ्नो पनि भयो अनि सबै कुरा बिजुली पानीदेखि सबै कुराहरू तिर्नुपर्छ यहाँ कोठाबाट छ कति खर्च हुन्छ महिनामा
0: तपाईँको महिनामा त यति नै भन्नु नै हुँदैन नि अब कहिले काहीँ बच्चाहरू बिरामी भइरहन्छ आफू पनि बिरामी भइरहन्छ खर्चहरू त चाहिँदै चाहिँदैन महिनामा त ल अब खर्चै चाहिँदैन 40-50 हजार त खानामै गइहाल्छ नि जाँदै गएन भने नि अब कोठा भाल तिर्नै पर्यो खानै पर्यो बच्चाको फीहरू तिर्नु पर्यो भने भरिको अब के किन्नु पर्यो भने बच्चाहरूको कपी कलमहरू सकिरहेको हुन्छ मजा जुत्ताहरू सकिरहेको हुन्छ त्यसमा त अब तपाईँको त चाहिहाल्यो नि त सक्दै सके नि 40-50 हजार त सकिहाल्छ नि महिना अँ कम्ती पनि त्यति त म्याक्सिमम् सकिरहेको हुन्छ नि
1: श्रीमान पनि व्यवसाय अथवा के गर्नुहुन्छ अनि उहाँको र तपाईँको
0: मिलाउँदाखेरि त्यस्तै त नि अब मिलाउँदाखेरि कमै अब कहिले भएको बेलामा हुन्छ काम भएको बेला हुने त नि कमै भनेको अरू बेला त हुँदैन नि त त्यस्तै हो अन्त मिल्दा अब खर्च बर्च यताउता गर्दाखेरि कमाए खाने त्यत्तिकै पनि सकिन्छ जोगाउ त गाह्रै हुन्छ
1: जियोस् अलिकति काठमाडौँमा बस्नलाई खानालाई पुग्ने गरी अलिकति ठिक्क ठिक्क छ भनेर बुझ्नुपर्छ
0: खानालाई लाउनलाई जियोस् सकेसम्म पुगिरहेको छ भनौँ न
1: कति हुन्छ तपाईँको कर्मचारीको यता आमदानी चाहिँ सडक
0: सडकको अहिले त 24 हजार हो पुग्न त अब त्यस्तै छ नि अब हजुरको कमान नभइरहेको त गाह्रै पर्थ्यो अब हाम्रो त महिनावारी हुन्छ सजिलो ठिकै छ भनौँ न अब गाह्रो साह्रो यताउता म्यानेज बुढेले पनि गर्दै हुनुहुन्छ अनि आफूले पनि गरेर ठिकै छ भनौँ न त्यही खानालाई लाउनलाई चाहिँ पुगिरहेको छ भनौँ न अरू भनेको त
1: अब मुख्य विषयतिर जाउँ है त अब नयाँ सरकार आएको छ नयाँ सरकार आइसकेपछि विशेष गरी प्रति व्यक्ति मान्छेको आयलाई चाहिँ $3,000 पुर्याउने भन्ने अब अलिअलि सुन्नु भयो होला अलिअलि बुझ्नु पनि भयो होला होइन झन्डै झन्डै भनौँ न आधारभूत तलबहरू चाहिँ उपलब्ध गराउने भन्ने सरकारको एउटा घोषणा थियो पहिला एजेन्डा थियो अनि स्वदेशमा राम्रो रोजगारी अवसर दिने भन्ने कुराहरू थियो थुप्रै कुराहरू थियो श्रमको क्षेत्रमा रोजगारीको क्षेत्रमा यो अब झन्डै 4 महिना हुन लागेको छ यो 4 महिना बितिसक्दाखेरि नयाँ सरकारले चाहिँ के गरे भनेर भन्दाखेरि के लाग्छ तपाईँलाई अलिकति केही परिवर्तन देख्नु भयो पाउनु भयो कि छैन
0: होइन परिवर्तन त मैले खासै देखेको छैन तर जस्तै पहिलाको जस्तो चाहिँ हल्का अलिअलि हो कि जस्तो चाहिँ अनुभव गरेको छु तर यस्तो हुन्छ अब त्यो गरी नगरी अब बिस्तारै बिस्तारै त्यो प्रगति होला अब बिस्तारै परिवर्तन होला त्यो थाहा छ तर धेरै परिवर्तन पनि पाएको छैन मैले ठिकै भनौँ न पहिलाको भन्दा चाहिँ अलिकति हल्का भनौँ न
1: अलिकति हल्का चाहिँ के केमा परिवर्तन
0: भनौँ न अब जस्तै अब यो कामदारी रोजगारमा भयो अब जस्तै यो यो बालहरूको अब जस्तै अब यो हुन्छ नि यो बाल हिंसाहरूको जस्तो भयो त्यसमा पनि अलिअलि हल्का हो कि कारवाही जस्तो भनौँ न एउटा त्यसमा भयो अब यो बाल आश्रममा भयो अनि वृद्ध आश्रममा पुर्याएको भयो अनि जस्तै अब यो सरसफाइको अभियानको त लागि भयो अब जस्तै अब यो जसले जस्तो काम गरेको छ नि त्यसको अनुसार चाहिँ आमदामी चाहिँ हुन पर्यो क्या जस्तै अब तपाईँको एसएलसी पढेको ब्याचलर फर्स्ट इयर पढेको मान्छेहरूको चाहिँ अनुसारको चाहिँ मैले चाहिँ के मेरो विचारमा चाहिँ के लाग्छ भने जस्तै अब तपाईँले आइए बिए पढेको मान्छेहरू ब्याचलर सकाएको मान्छेहरू मास्टर डिग्री गरेको मान्छेहरू त्यही अनुसारको रोजगार भयो भने त बाहिर विदेशहरू कोही पनि जाँदैन नि त जान्छ र जाँदैन नि त होइन मेरो धारणा चाहिँ त्यस्तो क्या तर रोजगार चाहिँ कस्तो हुनु पर्यो भनेदेखि मेरो विचारमा चाहिँ जस्तै अब पढे अनुसारको चाहिँ हुनु पर्यो क्या पढे अनुसारको चाहिँ हुनु पर्यो भने त बाहिर चाहिँ जाँदै जाँदैन नि बाहिर जानलाई चाहिँ मेन कुरा चाहिँ त्यसमा चाहिँ अलिकति रोकथाम भयो भने चाहिँ हुन्छ कि किनभने यहीँ रोजगार भयो भने त बाहिर जान त कोही पनि बुढा बाकाहरू छोडेर त यसो भनौँ न बाहिरतिर तपाईँको अब घर गाउँकोतिर हेऱ्यो भने बुढा बुढा मान्छेहरू भन्दा अरू त हुँदै हुँदैन नि केही पर्यायो भने तलमाथि पर्यायो भने ल घरमा कसैले केही गरौँ न भनेर भन्यो भने नि परि आयो भने नि यताउता लाइमेल गर्ने मान्छे कोही पनि हुँदैन अहिले त
1: मान्छे
0: तपाईँको अब अहिले बस्ने भनेकै त्यही हो 10 सम्मको पढाइ हुने मान्छे मात्र बस्छ न अब 12 किलो गरेको अब तपाईँको आइबिए क्लियर गरेको मान्छेहरू प्रायः जस्तो बाहिर नै हुन्छन् नि नेपालमा बस्ने भने त्यही के अनि 10 देखि मुनेर मात्र पढ्यो भने मात्रै त नेपालमा बस्ने भनेको
1: यस दक्षता अनुसारको मान्छेले कति पढेको छ त्यसको सिप कति छ त्यही अनुसारको खटाइ अनुसारको पारिश्रमिक हुनु
0: पर्यो त्यो अनुसार चाहिँ हुनु पर्यो क्या जस्तै अब तपाईँको अब पढे अनुसारको नि आमदानी केही भएन तपाईँको अब पढाइ गर्नु भनौँ न यो डक्टर भयो पाइलट पढ्नेदेखि लिएर भयो इन्जिनियर गरिरहने भयो तपाईँको अब दिनमा तपाईँको हुँदै नभए पनि तपाईँको अब महिनाको 30 हजार मात्रै उनीहरूलाई आमदामी स्वरूप भयो भने त उनीहरू त जाँदै जाँदैनन् खर्च बढाउनमा धेरै भयो भने तपाईँको अब 20,000-30,000 देखेको माथि तलब भयो भने त मान्छेहरू बाहिर जाँदै जाँदैनन् नि, जान्छन् त जाँदैनन् नि, त्यो हुनु पर्यो. अब एक त अब यस्तो हो, गाह्रो साह्रो भनेको कहिले हुन्छ कहिले हुँदैन त्यसो हुनु पर्यो. अब रोजगार अनुसार अब आमदामी खर्च अनुसार यताउता छुट्याउनु भयो भने त बचत त केही पनि हुँदै हुँदैन बचत त.
1: अनि तपाईँको यो उसको कामको कुरा गर्दाखेरि कतिको सुरक्षित छ, कतिको भर पर्दछ
0: यो कामहरू गर्दाखेरि चाहिँ? अब यस्तो आफूले अब गाडीहरू यस्तो हामी त अब यो मेन रोडमा यस्तो रोडमा काम गरेर हुन्छ, कुनै बेला गाडीहरू अब झुकेर यताबाट कारण बसाइरह हुन्छ, हामी त एकदम सतर्क भएर काम गर्नुपर्ने हुन्छ नि हामीलाई त. किनभने अब त्यसमा चाहिँ कस्तो हुन्छ भने तपाईँको अब यो गाडीहरू आइरहेको हुन्छ, कोही गाडीहरू अब रङ साइड पनि चढिरहेको हुन्छ, कोही गाडीहरू के गरेर जसोभाइ गरेर चलिरहेको हुन्छ, हामीले त एकदम सुरक्षा भएर काम गर्नुपर्ने हुन्छ हामीले त.
1: अनि सेफ्टी त केही पनि छैन,
0: सेफ्टी त अब आफै सेफ्टी नि होइन, हेलमेटहरू यस्तो ज्याकेटहरू अब हामीलाई पानी परेको बेलामा हुन्छ भने ज्याकेटहरू के भन्छ रेनकोटहरू हुन्छ होइन, बुटहरू नि हुन्छ, घाममा घाम धेरै भयो भने तातिएर लगाउनै सक्दैन नि त नि. अब पानी सानी परेको बेलामा चिसो हुन्छ त्यसो हुँदैन नि त नि. अब रबरको हुन्छ तपाईँको अब घामले तातिएर त पोलेर जस्तो लगाउनै सक्दै सकेन नि त्यो त, अनि आफैले निकालेर राखेर नि जुत्ता लगाउने.
1: अनि अर्को भनेको बिमाका कुराहरू, सामाजिक सुरक्षामा आबद्ध हुनुपर्छ भन्ने कुराहरू छन्, तपाईँ हुनुहुन्छ कि हुँदैन?
0: म उसमा जीवन बिमामा,
1: जीवन
0: बिमा त्यसमा चाहिँ म बसेको छैन, म बस्छु भनेर लागिरहेको थिएँ, अब चाहिँ गर्छु भन्ने सोचेको छ. अनि बिरामी पर्दाखेरि भयो, अब आफूलाई गाह्रो साह्रो समस्याहरू यता त पर्दाखेरि, अरू त केही होइन, बिरामी हुँदाखेरि चाहिँ अलिकति छुट हुन्छ भन्ने मात्रै हो, त्यही मात्रै. अरू त आफूलाई पर्दाखेरि उपचार गर्ने सेवा शुल्क पाइयोस् भनेर मात्रै हो.
1: अब अलिकति तपाईँले कुराहरू त बताइसक्नु भएको छ होइन, तपाईँले आफूले कमाएको पनि अलिकति गाह्रै हुन्छ, पुगिया छैन भन्ने कुरा बताइरहनु भएको छ, सरकारले अन्तिममा के सुझाव सल्लाह?
0: होइन अब यस्तो अब जस्तै अब मैले भने नि अघि नै, अब जस्तै अब हामीले गरेर त यो त पुग्दै पुग्दैन, तपाईँको बच्चाहरूको स्कुल फिजहरू त्यत्तिकै महँगो हुन्छ, तपाईँको अब काठमाडौँ कोठा भाल तिरेर बस्नलाई कति गाह्रो छ अहिले भन्नु न, पानीको पैसा भन्यो, बत्तीको पैसा भन्यो, घरबिटीले अब यति नै तोक्यो, कसैले 10,000 भने हुन्छ एउटा रुमको, कसैले 9,000 भने हुन्छ त्यही एउटा रुमको, कसैले 12,000-13,000 तिरेर पनि बसिरहेका छन्. मेन कुरा चाहिँ मैले चाहिँ के भन्न चाहेँ भने, मेन कुरा चाहिँ कोठा भाडहरू अनि यो खानदेतना सामानहरू छ नि, त्यसमा चाहिँ अलिकति रकमहरू कम भयो भने चाहिँ एकदम सजिलो हुन्छ कि हामी काम गरेर खानेहरूलाई चाहिँ, क्या
1: महँगी घट्यो भने,
0: महँगी घट्यो भनेदेखिबाट तपाईँलाई सजिलो भयो. अनि एक त अब कोठा भाडको जति घरबिटीले तोकेको छ नि, त्यसमा चाहिँ कस्तो हुन्छ नि, तपाईँले अब तपाईँसँग एउटा घर छ, तपाईँले अब अर्कै मूल्य गर्नुभयो, फेरि त्यहाँ घरबाट अलिकति अर्कै मूल्य भयो भने त फरक हुन्छ नि त. किनभने जतिसम्म चाहिँ कोठा भाडा चाहिँ कस्तो हुनु पर्यो, तपाईँ इक्वली जति छ नि, जति चलिरहेको छ नि, त्यसमै रेटमा गयो भने चाहिँ अलिक सजिलो हुन्छ क्या, कोठा भालको घटाउनमा. अब कोठा भालको तपाईँको एउटा कोठा, अब कसैले त अब महिनाको 10,000-15,000 पनि कमाएर गरिरहेको छ नि त, त्यसमा चाहिँ कस्तो हुन्छ नि, तपाईँको अब 6-7,000 कोठा भाल तिर्यो भने खाने के त, उपचार गर्नै पर्यो, खानै पर्यो, लाउनै पर्यो, बच्चाहरू हुन्छ, एक दुईवटा हुँदैन भने एक दुईवटा बच्चा हुन्छ, उनीहरूलाई पढाउनु पर्यो, खुवाउनु पर्यो, स्कुलको महँगी त्यस्तै छ, तपाईँको अब मँगीहरू त्यस्तै छ, अनि कोठा भाल छ अलिकति हल्का कोठा भाल, अनि खाद्यान्न खानेकुराहरूमा अलिकति कम भयो भने चाहिँ सहज हुन्छ.
1: उहाँ हुनुहुन्थ्यो सड़क विभाग अन्तर्गत सड़क सफा गर्ने आशिका गोपाली. अब ललितपुरको सानो ठिमी बस्ने पर्साका राजकुमार चौधरीको अनुभव सुनौ. उहाँ मेटल तथा निर्माण क्षेत्रमा गेट ग्रिल, रेलिङ र ट्रस निर्माणको काम गर्नुहुन्छ.
2: अवस्था त आज ठिकै हुनु पर्थ्यो, काम पनि हाम्रो खासै त्यस्तो हुँदैन, आज काम पायो भोलि काम हुँदैन, त्यो हिसाबले आज काम छ भने काम गरिहालौ, भोलि त बस्नु पर्छ.
1: कतिको सजिलो छ काम पाउनु काठमाडौँमा?
2: काम पाउन त गाह्रै छ,
1: पाउँदैन
2: पाउँदैन.
1: ठ्याक्कै महिनाको कुरा गरौँ न, महिनामा चाहिँ पुग्ने जतिको पाइन्छ कि पाइँदैन?
2: अब कुनै महिना काम पाउँछ, कुनै महिना बस्नै पर्छ, त्यो हिसाबले काम हुन्छ.
1: अनि काम नपाउँदाखेरि चाहिँ के गर्छ?
2: अब कमाएको पैसा त्यही खाने बस्ने त्यही त हो.
1: महँगी बढिया छ?
2: हजुर हजुर, महँगै त लास्टै बढिया छ,
1: कोठाबाट तिर्नु पर्यो, श्रीमतीलाई पनि हेर्नु पर्यो.
2: हजुर हजुर,
1: पुग्छ
2: पुग्छ, नपुगेमा अब घरबाट मगाउनु पर्छ,
1: उल्टो मगाउनु पर्छ,
2: मगाउनु परिहाल्छ.
1: कति वर्ष हुनुभयो तपाईँ?
2: म 35 वर्ष
1: हजुर हजुर विदेश जाने सोच
2: भएन? अब विदेश जानु त पहिलादेखि नै सोच छैन, अब के अब जे गरौँ आफ्नै देशमा गरौँ भन्ने सोच छ, अब त्यही अब काम गरेर के कसो हुन्छ भने हेरौँ त्यही हो
1: सकेसम्म यही बस्नु।
2: हजुर हजुर
1: हजुर हजुरले
2: हाम्रो काम विशेष गरी मेटल सम्बन्धी काम हुन्छ, कन्स्ट्रक्सन लाइनमा गेट ग्रिलको काम हुन्छ, रनिङ सम्बन्धी भयो, ट्रसहरू भयो, यिनीहरू काम हुन्छ।
1: एउटा आम श्रमिकलाई जुन पेसाप्रतिको सम्मान हुन्छ नि, अरू व्यक्तिले हेर्दाखेरि त्यो सम्मान पाइन्छ जस्तो लाग्छ कि लाग्दैन?
2: सम्मान त सम्मान नै गर्छ, यहाँको मान्छे राम्रो छ, सबजना राम्रै छ, राम्रैसँगै कुरा गर्नुहुन्छ, त्यही हो त भन्ने जस्तो काम पाउँदैन त्यति मात्रै हो।
1: पैसा चाहिँ आउँछ भन्ने
2: आउँछ आउँछ कति काम गरे बापत पैसा त आउँछ
1: दैनिक हिसाब गर्दाखेरि दिन
2: दैनिक काम पायो भने दैनिक हिसाबमा तपाईँको 2000 काम हजुर
1: समस्या छैन
2: हजुर समस्या छैन मेन काम पाउनु पर्यो काम हुँदैन
1: काम नपाएको पनि छ कि
2: हजुर
1: अहिलेसम्म यसो कहिले काहीँ काम नपाए
2: हजुर हजुर हजुर छ
1: त्यस्तो पनि छ
2: हजुर छ
1: त्यो गर्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो हुन्छ
2: हजुर हजुर अप्ठ्यारो हुन्छ
1: लगभग कति समयसम्म नपाएको जस्तो छ त्यस्तो
2: अब कुनै बेला पाउँछ कुनै बेला पाउँदैन अब मानौ नि अब वर्षमा तपाईँको 2-3 महिना जति बस्नुपर्छ
1: वर्षमा 2-3 महिना त
2: हजुर हजुर बस्नुपर्छ
1: तिनीहरूले गाउँतिर गइन्छ कि
2: होइन यतै बस्छ
1: त्यो अहिले त महँगी पनि बढ्यो
2: हजुर हजुर
1: तरकारी हजुर सबै कुराको महँगी बढिरहेको छ ग्यास पनि पाइएको छैन
2: हजुर
1: त्यसले गर्दाखेरि त अब त्यो कमाएको पैसा पनि टाइट टाइट हुन्छ
2: हजुर हजुर हजुर टाइट हुन्छ अब त्यही घरबाट चामल पनि आइहाल्छ
1: ए
2: हजुर हजुर त्यही मात्रै हो भन्ने खास त गाह्रो गाह्रो नै हो
1: जस अलिकति
2: हजुर
1: अहिले त नयाँ सरकार भन्नुहुन्छ
2: हजुर हजुर
1: धेरैले आशा पनि गरे
2: हजुर आशा त गरेको छ सबजनाले गरेको छ
1: हजुर हजुरलाई चाहिँ विशेष गरी अब हामी जस्तो युवाहरू थुप्रो
2: हजुर हजुर हजुर
1: युवाहरू अब यहाँ रोजगारी नपाएर विदेश
2: हजुर
1: भन्ने कुराहरू पनि धेरै ठुलो समस्या
2: हजुर हजुर
1: अब सरकारलाई चाहिँ के भन्न चाहनुहुन्छ कस्तो बनाइदिनुपर्छ
2: सरकारलाई के भन्ने अब सबभन्दा त पहिला हाम्रो जुन जस्तो हाम्रो हामी जस्तो युवाहरू विदेश गएर आओ हो कि होइन घरमै काम गर्दा राम्रो हुन्छ आफ्नै देशमा काम गर्दा राम्रो हुन्छ किनभने अब त्यतिको काम सजिलो गरिदिनु पर्यो हामीहरू जस्तो सिप सिकेको मान्छेहरूलाई अब काम दिलाउनु पर्यो कुन हिसाबले सरकार रोज्नुहुन्छ के गर्नुहुन्छ त्यो हिसाबमा हामीहरूलाई काममा लगाउनु पर्यो सिप जानेको मान्छेहरू त नेपालमा त धेरै नै छ धेरै नै हो कि
1: अवसर
2: खास हजुर अवसर नपाएको र सरकार पनि अब त्यति खासै काम पनि गर्नुभएको छ त्यस्तो नीति पनि ल्याउनु भएको छैन सिपलाई कस्तो कसरी सदुपयोग गर्ने त्यो हिसाबले पनि
1: नभएकाले सिप दिनु पर्यो
2: हजुर हजुर
1: भएकालाई चाहिँ
2: हजुर रोजगार दिनु पर्यो सही ठाउँमा सदुपयोग गर्नु पर्यो त्यो भइरहेको छैन
1: खासै र सँगसँगै आय आर्जन पनि
2: काम भएपछि त आय आर्जन त भइ नै हाल्छ
1: अब एक महिना कमायो अर्को महिना भएन
2: त्यही त भनिरहेको छु कामको चाहिँ उस गरिदिनु पर्यो मिलाइदिनु व्यवस्था गर्नु पर्दिनु पर्यो काम भएपछि त पैसा त भइहाल्छ नि त्यो त गाह्रो नै हुँदैन
1: यो जति पनि सामाजिक सुरक्षाका कुराहरू छन् नि
2: हजुर
1: स्वास्थ्य बिमादेखि लिएर अनि यो भनौँ न एसएचएफको कुराहरू अलिकति लगानी उतापट्टि सामाजिक सुरक्षामा राख्नुपर्छ भन्ने कुराहरू त्यसमा तपाईँ आबद्ध हुनुहुन्छ नि
2: छैन त्यसमा सर
1: सरकारले त्यो पनि गरेको छ
2: त्यसमा अब खासै अब गाउँमा जान्छु त्यति खासै टाइम पाउँदैन यता खासै मलाई पनि थाहा छैन जानकारी छैन कतातिर के
1: बचत
2: हजुरको
1: कुराहरू
2: बचतको भन्नाले त्यति मात्र बचत भन्नाले त्यही मात्र इन्सुरेन्स मात्रै हो बचत भनेको त्यही मात्रै हो
3: उहाँ हुनुहुन्थ्यो मेटल तथा निर्माण क्षेत्रमा गेट ग्रिल रेलिङ र ट्रस निर्माणको काम गर्ने पर्साका राजकुमार चौधरी हामी कार्यक्रम देश परदेशमा छौं आज हामी दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई भेटेर उनीहरूको अनुभव सुनिरहेका छौं श्रमिकहरूका अनुभव सुन्न बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
4: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ
3: प्रहरी सहयोग चाहिँदा 100
4: दमकलका लागि 101
3: एम्बुलेन्स सेवा चाहिँदा 102,
4: ट्राफिक प्रहरीका लागि 103,
3: बाल बालिका खोज तलासका लागि 104
4: र विपद व्यवस्थापनका लागि 1177।
3: यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
9: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
10: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
9: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
10: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
9: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
10: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
9: कार्यक्रम सड़क र सवारी।
3: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
4: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
3: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूको अनुभव सुनिरहेका छौं। अब ललितपुरको झम्सीखेल बस्ने रामेछापको मन्थली नगरपालिका 6 का ओम बहादुर श्रेष्ठको अनुभव सुनौ। उहाँ निर्माण क्षेत्रमा सरसफाई, डण्डी तथा फर्मा सम्बन्धी काम गर्नुहुन्छ।
2: यसो वैदेशिक रोजगारीतिर जाने यसो मेलोमेसो
3: म वैदेशिक रोजगारमा चाहिँ जाने योजना छैन। मेरो नेपालमै दुःख गर्ने, जति गरिन्छ नेपालमै गर्ने हो।
2: विदेशतिर राम्रो पैसा कमाइन्छ भन्छन् मान्छे
3: भन्छन् मान्छे कतिको फसेर पनि आछन् होइन। म चाहिँ नजान्ने त्यो रहेछौँ, गा पनि छैन, जाँदा पनि नजाने। मेरो जहाँ सोचै जाने सोच्नु छैन।
2: के कारणले विदेश भन्दा नेपालै ठिक जस्तो लाग्छ?
3: अब विदेशको दुःख चाहिँ नेपालमै गऱ्यो भने नेपालमै कमाइ हुँदैछ होइन। अहिले हामी यहाँ पनि त महिनामा 50-55 हजार थालिरहेको छौँ। अब ओठी हुन्छ हाम्रो होइन, राम्रो चलिरहेको छ काम। त्यही भएर
2: निर्माण क्षेत्रमा लाग्नु भएको कति भयो?
3: म निर्माण क्षेत्रमा लागेको अहिले, पहिला चाहिँ म यो आरएमसीपट्टि थिएँ भौतपुर कम्पनीमा। अहिले यता आएको चाहिँ भर्खर कार्तिकदेखि 6-7 महिना भयो यहाँको। यहाँ अब राम्रो कमाइरहेको छु।
2: यहाँ विशेष गरी यो साइडमा चाहिँ के हेर्नुहुन्छ?
3: म सरसफाई गर्ने, यस्तै डन्डी फर्माको काम गर्ने।
2: काम चाहिँ कतिको सजिलो अप्ठ्यारो?
3: काम त अब गर्न जाने भने सजिलो छ, नजानेलाई अप्ठ्यारो छ होइन।
2: कस्तो गर्न जानेलाई सजिलो, नजानेलाई अप्ठ्यारो भन्नाले?
3: अब त्यो नजाने बस गर्नु त्यो अगमकिन्छ, गर्न अलिक गाह्रो हुन्छ, उसलाई असहज हुन्छ नि त। जे कुरा नि उसलाई फिल हुँदैन, अब नयाँ मान्छेलाई अलिक गाह्रो हुन्छ भनौँ न।
2: भन्नु खोजेको सिप भयो भने चाहिँ सजिलो
3: भयो भने सजिलो, सिप नहुनेलाई अलिकति गाह्रै हुन्छ। किनभने लेबर काम गर्नुपर्छ होइन, मिस्त्री भइसकेपछि अलिकति ऊ हाई क्वालिटीमा पुग्यो नि त। लेबर भने त लेबरै हो नि, अब त्यसले बोक्नु पर्यो, उचाल्नु पर्यो, ला ठाउँमा पुर्याइदिनु पर्यो, तब मिस्त्रीले काम पाउँछ नि। त्यही भएर हाम्रो हाजिरा उठाउनु पर्यो मिस्त्रीले होइन। लेबरको त के नै छ र, दुःख बल मात्रै चाहियो। त्यो मिस्त्री भइसकेपछि दिमाग हरेक ठ्याउनु पर्यो होइन। त्यही त छ नि
2: सन्तुष्टि,
3: मलाई यसैमा सन्तुष्टि छ सर। अब महिनामा 50-55 हजार फापिहालिन्छ, त्यति भए पुगिहाल्यो नि। अब विदेश गयो भने त्यही नै कमायो नि। अब यहाँ पनि त्यति नै, अब जानु परिवार, घरमा आमा बाउ बिरामी भयो भने जान पाइयो, यहाँबाट आज म गर्दिनँ भन्दा पनि पाइयो। अब विदेशमा गएपछि त्यो पाइएन, छुट्टी गर्न पाइएन, हरेक कुराको टेन्सन हुन्छ नि त।
2: आफ्नो देशमा बस्न पाइएछ, बाबा आमा सँगै छन्, आफ्नो नेपाली दाजुभाइहरू सबैसँगै छन् होइन,
3: सबैजनासँग भेटघाट भयो, चिन्जान भयो। ए आज यहाँ आउनु भन्दा पनि जान पाइयो, अब विदेशमा भएर 3-4 वर्ष आउन पाइएन। जे जस्तै भयो नि, आफ्नो बाबा आमा बित्यो भने पनि आउन पाइएन होइन। हरेक समस्या हुन्छ, भोलि त्यहाँबाट कमाउन सकेन, आफैले नेपालबाट पैसाहरूले निकाल्नु पनि हुन्छ, कतिपय लफडाहरू हुन्छन्। त्यही भएर
2: मिठो मसिनो जे छ जीवन,
3: जान परिवारसँग बसेर राम्रोसँग खाएर राम्रै गर्ने भन्ने योजना मेरो चाहिँ।
2: उता मन्थलीमा चाहिँ बुवा आमा खेती किसानी गर्नुहुन्छ?
3: खेती किसानी गर्नुहुन्छ। अहिले चाहिँ अब नगर्नु भनेको मान्नुहुन्न होइन, नगर्नु, खेती किसानी गर्न पर्दैन भनेको मान्नुहुन्न। हामी गाउँमै बस्छौँ, तिमीहरू सहरमा बस, हामी गाउँमै बस्छौँ भन्नुहुन्छ बुवा मम्मी।
2: बुढाबुढी उतै खुसी,
3: बुवा मम्मी भान्जी छ, अब मेरो छोरी थियो पहिला, बुवा आमासँग भयो नि, अब छोरी पनि बिहे भएर गएर वर्ल्डमा पुगेको छ, अनि अहिले सबैलाई राम्रै छ।
2: यस बा आमा उता खुसी हुनुहुन्छ, आफू आफ्नो परिवार यता खुसी हुनुहुन्छ,
3: हामी सबैजना खुसीमै छौँ सर।
2: अनि अहिले विशेष गरी यो महँगी, अलिकति महँगी पनि छ, बढ्या छ, अघिल्लो वर्षभन्दा पनि अलिकति बढ्या छ। महँगीमा त कतिको सजिलो छ काठमाडौँमा?
3: अब हामी चाहिँ होटलमै खाना खान्छौँ होइन, अब बिहानको सबै बेलुका सबैमै खाइरहेको छौँ अहिले हामीले चाहिँ। अहिले मैले चाहिँ अब रासन किन्दा त त्यही हो, किनेर खाँदा नि आफूलाई त्यति नै पर्ने हो, महिना 6 हजार आफैले बोकाएर खाँदा नि भइहाल्छ होइन। होटलमा हामी 6 हजारमै किनेर।
2: सेवा सुविधा चाहिँ साइडबाट के उपलब्ध छ?
3: अब यस्तो छ, यहाँ चाहिँ अब यहाँ काम गर्दा गर्दै चोटपटक लाग्यो भने यहाँबाट लगेर हस्पिटल लगिदिनुहुन्छ, उपचार गरिदिनुहुन्छ, आफ्नो पैसा जाँदैन होइन। अब आफू बाहिर गएर जाँदा स्याहारो लड्यो भने त्यो आफ्नै खर्च भइगयो होइन। नत्र पनि राम्रो छ, अब घाउ केही एउटा काँचीले घोच्यो भने त लगेर सुई लगाइदिनुहुन्छ, पछि गाह्रो हुन्छ भनेर पछिको लागि उहाँहरूले राम्रो सोच्नु भएको छ।
2: भनेपछि सुरक्षित?
3: सुरक्षित छ, हामीलाई हेलमेट दिएको छ, अब हातमा लाउने ग्लोभ्स दिएको छ होइन, सबै दिएको छ,
2: ज्याकेट स्याकेट पनि सबै छ होला
3: छ। हाम्रो अहिले चाहिँ अब काम पनि अन्यमा लिन्छ, लाहलाहरू भयो भने अहिले चाहिँ छैन होइन। नत्र सबै छ हामीलाई, सेफ्टी ज्याकेट, अब सेफ्टी यसो बसेर लाउने त्यो सेफ्टी बेल्टहरू सबै छ, सेफ्टी बेल्ट
2: बस्न,
3: खाना खाजा चाहिँ आउनु होइन। अब जहाँ पनि काम गरिसकेपछि अब त्यो हामी सुक्खा काम गरे हो होइन, हामीलाई सबै राम्रो छ।
2: बेला बेला मनोरञ्जन हुन्छ नि?
3: त्यो मनोरञ्जन त अब बेलुका यसो साँझमा बसेको बेला अब काम ड्युटीको बेला खाने कुरो भएन अब मनोरञ्जन भने बेलुका बस्दाखेरि आनन्दले
2: बेला बेलामा साथीभाइ साथीहरूसँग
3: बेलामा हप्तामा 15 दिनमा त्यसरी बसिन्छ सधैँ चाहिँ बसिँदैन
2: दाजु यो विदेशको कुरा गर्दाखेरि जस्तै अब धेरै युवाहरू चाहिँ अब यो भनौँ न ब्याचलर गर्ने प्लस टू सकाएर मास्टर्स गर्नेहरू अथवा अरू क्षेत्रमै पनि नपढेकाहरू पनि खाडी देशहरूमा जाने होइन नेपालमा रोजगारी छैन कमाइ छैन भन्छन्
3: नेपालमा कमाइ छैन छ सर होइन कमाइ राम्रो छ तर हामी जति पनि भन्छौँ मैले सोचेर बुझेअनुसार चाहिँ नेपालमा हामी दुःख गर्न लगाइन्छ अब विदेशमा गएर झाडु पुचा लाइन्छ त्यही राम्रो विदेशी लाउरे भनिन्छ एक गाउँमा आइसकेपछि अनि हामी नेपालमा बसेर दुःख गर्न एकदम कमै गर्छौँ क्या आज सकिनँ भन्छ घरमै गर्दा पनि हामीलाई पनि त राम्रो उब्जनी छ नि त खेती किसान गर्दा पनि त राम्रो छ अब गाई बस्तु बाख्रा पाल्ने सागसब्जी लाउने हरेक कुरो बजारमा लगेपछि भने त हरेक कुरो कमाइ छ नि नेपालमा छ त नेपालमा दुःख गरिन्न घरमा बाबा आमालाई ठगाए जस्तो हुँदैन विदेशमा गइसकेपछि 8 घन्टा 12 घन्टा उनीहरूले 18 घन्टा ड्युटी खट्नै पर्छ अब नेपालमा खटिँदैन त्यही नै हो
2: अनि भनेपछि नेपालीहरूले काम खोज्न नजाने कि
3: मैले बुझेअनुसार चाहिँ काम गर्न खास नजाने पनि र अलिकति लजाएको पनि हो अलिकति हामी नेपालमा अब बाहिर इन्डियातिरबाट आएर के गरिदिने हो भने त्यो कागज पत्र टिपेरै मान्छे अरबौँ धनी भएर काठमाडौँ जग्गा जमिन किनेको छ होइन अब हामी चाहिँ के गर्नु त्यो काम गर्न अलिक लजाइन्छ अब जस्तै हामी अब लेबर काम भनिन्छ होइन लेबर काम गर्न मान्छे धेरै दुःख भयो गर्न सकिनँ भन्छ अब विदेशमा पनि त्यो लेबरै गर्ने हो अब पढाएको त भयो मान्छे त ठाउँमै पुग्ला नत्र भने त यस्तै त हो नि जहाँ गयो भने हाम्रो दुःख पेटै अघि बढ्ने हो पेटकै लागि दुःख गर्ने होइन नेपालमै गर्दा पनि राम्रोसँग काम गऱ्यो भने पैसा छ नेपालमै छ मैले बुझेँ जहाँ पनि नेपालमा दुःख गर्न सक्यो भने घरदेखि लिएर बाहिर काठमाडौँ सहर जहाँ बस्यो भने हामीले दुःख चाहिँ गर्न पऱ्यो क्या अब हामी घरमा अब सहरमा बसेपछि साथीभाइको लैलोमा हिँड्ने काम नगर्ने चारो सिकाने गाँजा चोर सिकाने हरेक गर्ने मान्छे अहिले पनि नेपालमा कमाएको चाहिँ छैन अब विदेशमा जाने पनि त्यही नै छ मैले बुझेअनुसार अब कतिपय मान्छेहरू अब मेरै गाउँको पनि यहाँबाट पैसा आएर झिकाउनु परेको छ कोही मान्छे जहाँ जाँदा अब तिनीहरूमा सातो गरेर फर्केर आएर अब घरमा बाह्र पालेर बसेको छ होइन अब त्यत्रो बिल्डिङ बनाइरहेको छ घरमा अहिले गाउँतिर उसले अब धेरै हेरिरहेको छ यस्तो गर्नुपर्छ अब उस्तो गर्नुपर्छ भन्छ त्यसरी सल्लाह सुझाव दिनुहुन्छ होइन उहाँले पनि त्यही भएर जति पनि गर्न चाहिँ सक्यो भने नेपालमै पैसा छ
2: यो लेबरमै दाजु मैले यहाँ अलि माथि झम्सिकलदेखि यहाँसम्म आइपुग्दाखेरि थुप्रो घरहरू बनिरहेको देखेँ यहाँ पनि राम्रै बिल्डिङ बन्दैछ होइन यो क्षेत्रमा अवस्था राम्रै छ त्यसलाई
3: हामीलाई चाहिँ राम्रै छ सर अरूलाई चाहिँ थाहा भएन होइन हामीलाई चाहिँ राम्रो छ यो कम्पनी चाहिँ हामीलाई एकदम राम्रो छ महिनामा पेमेन्ट हुन्छ महिनाको 1 गते 2 गते सेलरी आउँछ सेलरी आउँदा 40-50 ग्यापमा बुझिन्छ आफ्नो घर खर्चहरू जान परिवारलाई भेट भयो सबैजनासँग हाई हेलो पनि भयो साथीभाइसँग यसो आज बसौँ न त खाउँ भन्दा नि पाइयो अब विदेशमा त्यो पाइँदैन आफ्नो ड्युटी गर्नै पर्छ होइन त्यही भएर हामीलाई चाहिँ काठमाडौँ नै ठिक छ अब यो नेपालमै ठिक छ होइन अब यस्तो दुःख गर्नलाई चाहिँ जहाँ गएर दुःख गर्नुहोस् न भने हामीलाई चाहिँ नेपालै ठिक छ
2: दुःख नगरिकन जहाँ गए पनि खान पाइँदैन
3: विदेशमा गयो भने चाहिँ 18 घन्टा ड्युटी खट्नै पर्छ त्यति भएन उहाँ आज सक्दिनँ बिदान भयो भने पैसा हाजिरा काट्छ अब नेपालमा त्यो छैन आज गएन भने पाइँदैन त्यही त भने जहाँ पनि त्यो एउटै नियम हो काम चाहिँ गर्न सक्यो भने नेपालमै छ
2: हजुरको सरकारले खासमा यो अनौपचारिक क्षेत्र भनौँ यस्तै साइडहरूमा काम गर्ने साथीहरूलाई पनि अरू अफिस बाहेक अरूमा काम गर्नेहरूलाई चाहिँ यो सामाजिक सुरक्षामा आबद्ध गर्ने भनेर चाहिँ तपाईँलाई पनि थाहा होला त्यस विषयमा होइन तपाईँ चाहिँ त्यसमा हुनुहुन्छ कि हुनुहुँदैन
3: म त्यसमा अहिलेसम्म त्यस्तोमा गएको छैन थाहा पनि छैन त्यस्तोमा चाहिँ
2: जस्तो अलिकति आफूले कमाए अनुसारको बचत गर्ने अनि पछिलाई चाहिँ हुन्छ अलिकति बिमा सीमा भन्ने कुराहरू छन्
3: बिमा अहिलेसम्म गरेको छैन अब सोच्नुपर्छ
2: के छ कस्तो लाग्छ त्यो बिमा गर्नुपर्छ जस्तो लाग्छ कि
3: जीवन बिमा गऱ्यो भने पछि उपचार गरिदिन्छ उचार खर्च बिमाले हेर्छ होइन राम्रो त राम्रो छ कतिपय बिमा राम्रो छ कतिपय चाहिँ अब त्यस्तै छ
2: अलिकति सरकारको पनि कुराकानी गरौँ तपाईँले अघि यो हाम्रो अफ द रेकर्ड कुराकानी गर्दाखेरि भोट हालियो भनेकै आफूले छानेकै मान्छेहरूले सिधे भन्ने कुरा पनि गर्नुभयो होइन झन्डै झन्डै 4 महिना सकियो नयाँ सरकार भनेको यो 4 महिनामा चाहिँ विशेष गरी तपाईँले जे सोच्नु भएको थियो त्यो खालको परिवर्तन पाउनु भएको छ कि छैन
3: अब त्यो राम्रै छ अहिलेसम्म राम्रै गरिरहेको छ होइन पहिलाभन्दा अहिले धेरै राम्रो गरिरहेको छ नेपालमा पनि अब बाल्य सरकार आइकन धेरै राम्रो गरेको छ अब यस्तै राम्रै प्रगति गर्दै गयो भने राम्रो हुन्छ भने
2: ठ्याक्कै तपाईँले पहिले र अहिले फरक छुट्याउनु पर्दाखेरि चाहिँ केमा देख्नु भएको छ
3: अहिले चाहिँ मैले छुट्याउनु पर्दा पहिला अब जहाँ गयो भने 4 महिना हुन्छ
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: राम्रै छ अहिले अब पहिला जस्तो हकदप कसैको छैन अहिले आफ्नो खुल्लाले काम गर्न पाइन्छ पहिला चाहिँ अब यसो यो गर्नै पर्छ भन्ने हुँदैन है त्यस्तो छैन राम्रो छ
2: अब चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ सरकारले
3: अब अझै पनि योभन्दा राम्रो राम्रो गर्दैछ भन्ने चाहन्छु
2: मङ्गीका कुराहरू भनौँ न अब विद्यालयको कर त अब हटाएको छ होइन स्वास्थ्यमा कर पनि हटाएको छ लगायत अब आम भुइँ मान्छेहरू मान्छेलाई हेर्दाखेरि चाहिँ त्यो मान्छेलाई छुने गरी अब मध्यम वर्ग अथवा धनी मानिसहरूको कुरा छोड्दियो होइन सामान्य मान्छेहरू धेरै छन् नि त उहाँहरूको लागि चाहिँ के गर्नुपर्छ
3: सामान्य मान्छे भन्नु भने अब मैले सोचा बुझ्यो भने चाहिँ आफूले दुःख त गर्नै पर्छ दुःख नगर त अब चाहिँ हुँदैन दुःख गर्नु पर्यो त्यो साथसाथै आफू पनि त्यसैमा हिँड्न पर्यो त्यसैमा लागि पर्यो र त्यस्तै गरेर म नि म राम्रो बन्छु म राम्रो गर्छु भनेर सोच बनाउनु पर्यो
2: मान्छेले त्यसरी गर्नु पर्यो सरकारले
3: सरकारले पनि गरिरहेको छ नि अब गर्दैछ अब फेरि गर्छ होला होइन गर्छ भन्ने सोचाएको छौँ अब गर्छ पनि आफू पनि त्यही ढङ्गमा जानु पऱ्यो आफू नै राम्रो बन्दै गएपछि आफू राम्रो सबै राम्रो हो नि आफू नराम्रो त्यसै नराम्रो हुने राम्रो हेऱ्यो भने सबैलाई राम्रै देखिन्छ नराम्रो नराम्रै देखिन्छ नि सबैलाई होइन र सबै आफैमा भर पर्ने कुराहरू जस्तो लाग्छ मलाई
2: धेरै धेरै धन्यवाद दाजु तपाईँ उहाँ हुनुहुन्थ्यो रामेछापको मन्थली नगरपालिका वडा नम्बर 6 ओम बहादुर श्रेष्ठ अब विगत 20 वर्षदेखि निर्माण तथा श्रम क्षेत्रमा काम गर्दै आउनुभएका ललितपुरको सादो बाटो बस्ने चितवनका साजन अरियालको अनुभव सुनौ
7: हाम्रो श्रमको लागि त्यस्तो केही आम आवाज उठ्या जस्तो लाग्दैन केही छैन अब हेर्नु न हामीले अब यत्रो 20 वर्ष भयो हामी यही श्रममै हिँडेको होइन अहिलेसम्म यही श्रममै बस्नु पर्दछ हेर्नु होइन जस्तै अब हामी कतै भोट सोट हाल्न गयो कतै कसैलाई जितायो होइन अगाडि पनि जितायौँ कतिलाई होइन अब पछाडि पनि जितायौँ अब श्रम गरेर खानेलाई त श्रमै गरिरहनु परिरहेछ कि नै हाम्रो चाहिँ त्यस्तो भ्यालुएबल छैन जस्तो लाग्छ
2: तपाईँ 20 वर्षदेखि यसमै लाग्यो भन्नुभयो होइन
7: यसमै लागेका छौँ हाम्रो 20 वर्षदेखि काम लाग्यो तपाईँको 12 वर्ष अगाडि पनि हामीलाई ज्याला मजदुरी उति नै छ अहिलेको जति नै अहिले पनि त्यति नै छ कि
2: त्यही भनेपछि आय आर्जनको पाटो जस्ताको त्यस्तै
7: छ अब महँगी बढ्यो हेर्नु है सबै कुरा बढ्यो हामीलाई दिनको 1000 रुपियाँ कमाएर परिवार पाल्नु त धेरै गाह्रो छ
2: को को हुनुहुन्छ परिवार
7: परिवारमा छोराछोरी बुढा बुढी अनि म
2: भनेपछि 5-6 जनाको परिवार
7: 4 जना हामी यहाँ छौँ गाउँमा हुनुहुन्छ बुढाहरू होइन हामी फ्यामिली चाहिँ यहाँ छौँ यो श्रम गरेर हामीलाई यो जति हामीले मेहनत गरेको श्रमको हामीले श्रमिक परिश्रम चाहिँ पाएनौँ कि
2: पारिश्रमिक
7: छैन छैन
2: अनि अहिलेसम्म जति बेला भोट हाल्नुभयो
7: हजुर केही गरेको छैन अब यस्तो हो भोट हाल्यो भने भविष्यमा होला कि भन्ने मात्र हाम्रो लागि त हालेको होइन छोरछोरीको लागि हो होइन अब हाम्रो लागि त हामीलाई त के नै चाहियो र सामानहरू सस्ती दोस् हो कि नै तेल चामलहरू सबै सुविधा होस् अब हामीलाई जुन उपचार हुन्छ नि अब अहिले हामीले केही भइहाल्यो भने हामीलाई त पैसा नभए त उपचार हुन्न होइन त्यही उपचारको लागि अलिकति कम होस् होइन जस आर्थिक अवस्था जुन व्यक्तिको छ त्यो हेरेर गर्नुपर्ने कुराहरू चाहिँ गर्नुपर्ने कि
2: राज्यले के हेरेको छ जस्तो लाग्छ
7: राज्यले अहिलेसम्म चाहिँ हेरेको छैन अब भन्न सकिन्न होइन त्यसको आधारमा चाहिँ अब 2-4 महिनामा त फेरिने कुरै होइन नि उनीहरूले चाँचो पाँचो मिलाउने टाइम लाग्छ 1-2 वर्षमा बल्ल थाहा हुने कुरा हो देशमा कतिको चेन्ज भयो भन्ने तुरन्तै चेन्ज त के हुनु केही भएको छैन अहिले त
2: आम व्यक्तिले चाहिँ श्रमप्रतिको सम्मान चाहिँ गर्छन् कि गर्दैनन् के लाग्छ तपाईँलाई
7: आम व्यक्ति यस्तो हो सर अब हामीलाई चाहिँ कस्तो छ भने श्रम गरेको अहिलेसम्म यो अवस्थामा अब तपाईँको घरबेटीहरू साउहरू अनुसार हो कि कोही राम्रा हुन्छन् कोही नराम्रा हुन्छन् होइन तपाईँ काम गर्ने मान्छेलाई त सबैले तपाईँको उनी गर्छन् सम्मानै गर्छन् किनभने चोरेर लुटेर ढाटेर खानुहुन्न हो कि नै काम गरेर त खान त सबैले सम्मानै गर्छन्, अब काम भने यस्तो उस्तो भने चाहिँ अहिलेसम्म कसैले भन्ने त्यस्तो माध्यम चाहिँ सुनेको छैन। त्यो गिरेर काम चाहिँ गर्नु परेको छैन, आफ्नो आफ्नो जुन काम छ त्यसमा चाहिँ एकदम खुसी नै छौँ क्या हामी। भयो नि हामीले परिश्रम गरेको पारिश्रमिक हुन्छ नि जुन रकम, त्यो चाहिँ हामीलाई पुगेको छैन कि।
2: छोराछोरी हुर्काउनु पर्यो,
7: पढाउनु पर्यो, महिनाको मन्थली हाम्रो लगातार काम गर्यो भने 30-35 हजार हुन्छ कि लगातार 1200ले। तपाईँको आउने जाने गाडी भाडा खाजा खर्च गर्दा डेली 2-300 त्यसमै खर्च हुन्छ। कोठामा नुन तेल चामल भन होइन, दिनको 2-300 कोठामै जान्छ क्या हाम्रो। 600-700 त दैनिक जीवनमा हाम्रो चलिरहेछ क्या नर्मल्ली पनि। खाना साना खानलाई यताउता गर्नलाई त्यो 700-800 दिनको खर्चै हुन्छ। 21-22 हजार 25 हजार त हाम्रो परिवार जुन पर्सनल एउटा घरलाई खर्चै हुन्छ क्या। सबैजना म मात्र होइन कि, मजदुर गर्ने चाहे भारी बोक्ने होस् होइन, चाहे जुनसुकै काम गर्ने मजदुरहरू छन् उनीहरूको चाहिँ यही छ अवस्था, मेरो जस्तो छ त्यस्तै छ।
2: ट्रेड युनियनहरूदेखि लिएर विद्यार्थी नेताहरूले चाहिँ आन्दोलन गर्ने नारा लगाउने गर्छन्, यो चाहिँ कस्तो लाग्छ तपाईँलाई?
7: यो नारा लगाउनु एक हिसाबले ठिक हो सर होइन, त्यो अब जानु त अब राम्रो हुन्छ भने त हामी पनि जान्थ्यौँ। यो वर्षौली हुँदै आएको कुरा हो जहिले नि, तर यसमा सुनिदिने होइन भनिदिने कोही छैनन् क्या। मेन त अब सरकारले गर्नुपर्ने हो यो, अब यसको लागि छुट्टै अब समिति गठन गर्नुपर्ने हो कि होइन, सङ्घले गर्नुपर्ने हो कि कसले गर्नुपर्ने हो होइन। त्यो एउटा सङ्घले चाहिँ अब एउटा हाम्रो चाहिँ प्रस्ताव राखिदिनु पर्यो कि अब काम गर्ने लेबर मजदुरको चार्ज होइन। अब अहिले भारी बोक्ने लाइन त्यही 1200 छ, मिस्त्री लाइन त्यति नै छ होइन,
2: वर्गीकरण भएन,
7: वर्गीकरण भएन सर।
2: अनि विशेष गरी अब दिनभरि काम गर्यो, मासिक तर तलब आउँछ कसरी आउँछ होला होइन, अनि आए जतिको अब फाटेको बिरामी भइदियो भने पुग्दैन
7: पुग्दैन। यो तपाईँको यो त जीवन चलाउने एउटा माध्यम मात्र भयो, हामीले काम गरेको जुन छ यो त जीवन वाटर साइकल जस्तै जीवन चलाउने माध्यम मात्र भयो क्या। भोलि हामीलाई भ्याटै पऱ्यो भने 1-1.5 लाख खर्च हुने बिरामी भयो भने 43-40 हजारकै बिरामी भयो भने हाम्रो छैन क्या तपाईँको। यसमा जोगाउने पनि ठाउँ पनि छैन, जोगिने अवस्था पनि छैन है, जोगाउने पनि विकल्प पनि छैन कि। अब कि परिवारमा 4-5 जना सदस्य भएर कि सबैजना हुनु पर्यो होइन, अब सानसानो बालबच्चा हुनेहरूको त काममा जानु मिल्दैन। अनि तपाईँको स्कुल फी कोठा भाडा यताउता गर्दाखेरि तपाईँको मन्थली 28-30 हजार जो 25 देखि माथि त हाम्रो पर्सनल व्यक्तिगत खर्च नै जान्छ।
2: अनि वैदेशिक रोजगारीमा जाने सोच आएन?
7: म गएन सर,
2: नेपालमै बस्ने,
7: नेपालमै बस्ने भन्यो। मैले पासपोर्ट बनाए जाने भनेर अब त्यो सोचै भएन किन जाने। अब मेरो साथीहरू धेरै गएका छन्, हामीसँगै काम गर्ने पेन्डरहरू अस्ति पनि गए, 2-3 लाख फसाएर आए होइन, अगाडि पनि गए, अहिले पनि अब एउटा काम भनेर गएको अर्को काम छ। अब त्यो विदेश जान पनि तपाईँको एकदम आफ्नो मान्छे कि चाहियो होइन, त्यतिकै मेन पावर एजेन्सीहरू पक्रेर गएर पैसा फसाउनु वहाँ गएर बेकारमा आइसु भने जस्तो किन हुने भयो भने, वहाँ गएर नि त्यही 30-35 हजार कमाउने हो, यहाँ पनि त्यही 30-35 हजार कमाउने हो। त्यो उता चाहिँ अलिकति बचाउन सकिन्छ भने उहाँ पनि त्यस्तै छ, अनि नेपालमा त अब हाम्रो फ्रेस खान पाइयो होइन, किनेर खान सक्छौँ नि त
2: आफ्नै सामान,
7: एउटा आफू अलिकति यहाँ चाहिँ खर्च बढी हुने हो उता अलिकति कम हुने हो भन्ने मात्र हो, नत्र गर्न सक्यो भने नेपालमै छ।
2: अन्तिममा सरकारलाई चाहिँ के भन्नुहुन्छ?
7: सरकारलाई केही भन्नु छैन हाम्रो,
2: जस्तो हटेको कुराहरू अलिकति हामीप्रति पनि ध्यान दिनु पर्यो।
7: हजुर, यो अब हाम्रो श्रम जुन श्रम श्रमिकहरूलाई हेर्ने जुन हुन्छ नि सङ्घ अथवा केही हुन्छ नि, उनीहरूलाई चाहिँ हामीले भन्ने हो, उनीहरूले बडो सरकार माध्यम पुर्याउने हो। हामीले सरकारलाई भनेर हाम्रो कुरा त सुनेर कतिजना कुरा सुन्ने होइन, 1-2 जना करोडौँको छन्। अब यहाँ हल गर्ने भनेको तपाईँको नगरपालिका, नगरपालिकामा गरिदिने हो उनीहरूले, मान्छे पछि व्यक्ति पछि गर्न सक्नुहुन्न होइन। मेरो भन्नु त केही छैन
2: सरकारलाई,
7: एकदम एकदम।
1: उहाँ हुनुहुन्थ्यो श्रम क्षेत्रमा काम गर्दै आउनुभएका ललितपुरको सातो बाटो बस्ने चितवनका साजन अर्याल। अब ललितपुरको धापाखेलमा बस्ने रामेछापको सुनापती गाउँपालिकाका बमबहादुर श्रेष्ठको अनुभव सुनौ। उहाँ विद्युतीय रिक्सा चलाउनुहुन्छ।
2: अनि यता काठमाडौँतिर आउनु भएको चाहिँ कति?
8: काम गरेर त तपाईँ अब भने अब बस्या त पहिला त सुरु 15-16 वर्ष सक्नेदेखि बाटो यस्तै
2: केटाकेटी बेलादेखि
8: पैसा कमाउनु पर्यो, लाउनै पर्यो,
2: कमाउनु पर्यो, काठमाडौँ सेरियो।
8: हजुर,
2: त्यो गाउँमा चाहिँ खेती किसानी नै गरिन्थ्यो।
8: खेती किसानी होइन, त्यतिखेरको बाबुआमाले दुःखै थियो, दुःख थियो, अब पढाइ पढ त भने हो आफूलाई नै, अब त्यस्तै मन त्यति अब
2: खुलेन
8: अब साथी गाए भुइँमा सबैजना त्यस्तै हो, यस्तै
2: छोराछोरी चाहिँ ठुलै छन्?
8: छोरा छोरी अब अलिअलि सानसानो पढाइ यस्तै, कुनै उतै गाउँ धेरै काम गर्छ, कुनै उतै धेरै।
2: अब के गर्ने, काठमाडौँतिरै बस्ने कि
8: अब आई भन्ने सर, पढिएपछि घरतिरै जानुपर्छ, नभए यस्तो फुर्सदमा यसो अलिअलि
2: यहाँ चाहिँ
8: तेल मसला खर्च कमाउनै पर्यो भने
2: जीविकोपार्जन गर्न, खाना बस्न खर्च, रिक्सा चलाएर पुगेछ कतिको सजिलो छ रिक्सा चलाएर खान काठमाडौँमा बस्न?
8: सजिलो त के भन्नु, अब टपी पुलिसले समाउँछ अनि अब त्यही हो नि, त्यही माग्छ, छिटो जा भन्छ, रोक्नु दिन्न।
2: के भन्छ ट्राफिक?
8: ट्राफिकले कहाँ ठन्यौँ भन्छ, यो त लामो लामो सामान, यस्तो सामान बोक्ने हो भन्छ, के भन्छ, अब सामान नबोकेन उपाय छैन सर, सामानै बोक्नु फाइलदेखि
2: काममा भेटाउन सजिलै छ,
8: सजिलो भए भएदेखि के गर्नु,
2: होइन मतलब यसमै पनि
8: सजिलो भए त यसो के गर्नु, अब त्यस्तै सजिलो भनौँ कि दुःख भनौँ कि जे अनि त्यस्तै अब दुःखले गर्दाखेरि गर्नै पर्यो,
2: बाध्यताले
8: अब सजिलो भए त आनन्दले बस्नु पनि पर्थ्यो, बस्ने दुःखै त गर्नु।
2: कतिको कमाइ हुन्छ यसो
8: हुन्छ 500-800
2: दिनमा पुग्छ बस्न खानु?
8: अब पुगे नपुगेन, अब त्यसै पुर्याउनु पर्यो त, पुग्दैन पुग्नु, अब के
2: बिहानैदेखि खटिनु हुन्छ?
8: बिहान अब पसल खोलिएपछि आए बस्यो, आए टिप आयो भने लैहाल्ने, आएन भने अब यस्तै बस्ने,
2: कहिलेकाहीँ त टिप नपाउनु पनि सकिन्छ,
8: त्यही धेरै बजे बजे है
2: नपाउँदाखेरि चाहिँ दिनभरि बसेको बसे, कमाइ पनि हुँदैन, दिनमा कहिलेकाहीँ त धेरै हुन्छ नि त टिप त,
8: धेरै भयो भने त्यस्तै 10,000-12,000 हुन्छ, अब त्यसैले अब मेकअप बराबर गर्ने, त्यस्तै कहिले नकमाउँदा पनि त्यसैले गर्नु पऱ्यो, कमाउँदा पनि त्यसैले गर्नु पऱ्यो,
2: कहिले धेरै टिप भेटिन्छ पाइन्छ,
8: कहिले 3-4 टिप हुन्छ,
2: कहिले
8: त्यति बजे बजे गर्नु भने,
2: नआउने दिन चाहिँ के गरिन्छ, अरूतिर विचार गरिन्छ लागिन्छ कि
8: लाग्दैन, नआउने भन्ने, शनिबार छुट्टी हुन्छ,
2: शनिबार चाहिँ छुट्टीमा बस्नु भएको भए, अनि अरू काम गर्न चाहिँ मन लागेन,
8: खै के गर्नु, अब सरहरूले केही काम दियो भने गर्ने हो नि,
2: पहिला आफू तपाईँ त 16-15 वर्षदेखि नै काठमाडौँ छिर्नु भएछ होइन, अब अलि राम्रो अलिकति हुन्छ नि गदिलो काम पाउने गर्ने इच्छा त धेरैको हुन्छ
8: नि, अब खै पायो भने गर्ने सर, आधी
2: अब त बुढो भयो,
8: बुढा त भयो,
2: कति पुग्नुभयो
8: भयो नि, अब 28 सालको
2: 28 सालको
8: अब चाहिँ अब सही भने गर्ने, नसही भने अब गाउँ धेरै यस्तै हो सर,
2: गाउँतिर जाने खेती गर्ने,
8: खेती गर्ने भन्ने सोच विचार त्यही छ अब,
2: अनि कमाएको पैसाले घर पठाउन पुग्ने हुन्छ,
8: अब त्यही भने अब चाह्यो भने अब साथ साबडी भने पनि गर्नु पर्यो, कोही नै गरेर भने पुर्याउनु पर्यो, पुर्याउनु पुऱ्याइरहनु पर्यो, अब नपुग्यो भने के गर्नु, अब छोडेपछि फेरि के गर्ने त खै, केही उपाय अरू गर्नु सकेको छैन, छोडौँ भने दुई चार पैसा देख्दैन, खानै परिहाल्यो, लाउनै पर्यो, झाम्रे धुनु भने सर के गर्नु,
2: त्यसकै लागि भए पनि
8: त्यही भन्नु, यसो खटिरहेको
2: खटिनु पर्यो, बिहान 6 बजीदेखि बेलुका 6 बजीसम्म होला, कहिले काहीँ त्योभन्दा पनि धेरै खटिनु,
8: अब त्यही पनि अब आयो भने कहिले खट्नै पर्यो नि, दुई चार पैसा हुन्छ भनेर रुङ्नै पर्यो, खट्नै पर्यो,
2: त्यसमाथि काठमाडौँमा त सबै सामान महँगो छ, कोठा भाडा तिर्नुपर्छ, खाना पर्छ,
8: परिहाल्ने, त्यही भएर यस्तो सानो सानो झुप्रे झाप्रे पनि बसिरहेको छ, खानेमा अब त्यस्तै अब हुन पहिलाकै दर दरमै जानु, दिने दिन्न अब के हेर्नु, नदिसकेपछि त्यही दरमा नि जानु पर्यो,
2: कमै हो भन्ने कुरा गर्छ,
8: त्यही त कमै त भयो, सबै कुरामा भाउ फेरि महँगै छ, काम दामको अलिकता कमै नि,
2: आफूले पाउने चाहिँ कम छ, के गर्नुपर्छ, कसरी सजिलो हुनुपर्छ,
8: अब खै अब सजिलै हुनुपर्छ त भने नि, सजिलो के गरेर सजिलो होला त, सरहरूले भन्नु पर्यो, अब यो त दुःख सुख गर्नु पर्दैन, आनन्दले बसेर केही सुविधा दिनुहुन्छ त्यो भने, अब आनन्द अब एउटा सानो सानो केही न केही त अब त बसेर मात्रै त भएन,
2: उपाय दिनु पर्यो,
8: उपाय दिनु पर्यो भने
1: उहाँ हुनुहुन्थ्यो ललितपुरको धापाखेलमा बस्ने रामेछापको सुनापति गाउँपालिकाका बमबहादुर श्रेष्ठ। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकसँग अनुभव, भोगाई, समस्या र अपेक्षाका कुरा गर्यौं। देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु। नमस्कार।

0: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556493333, 4935555।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक।
4: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-3888, 98-12-35-888।
8: खाना पकाउने ग्यास सिलिन्डर प्रयोगमा सानो असावधानीले पनि ठूलो दुर्घटना हुन सक्छ।
9: त्यसैले
8: ग्यास सिलिन्डर किन्ने बेलामै सिल कस्तो छ भनेर जाँच गरौँ।
9: कुचिएको, पुरानो र मिति गुज्रिएको सिलिन्डर नकिनौ।
8: सिलिन्डर, रेगुलेटर र पाइपमा गुणस्तर चिन्ह हेरेर मात्र किन्ने गरौँ।
9: ग्यास किनेर लैजाँदा र सकिएपछि फिर्ता गर्दा सिलिन्डर गुडाउने काम नगरौँ।
8: ग्यास सिलिन्डर बालेको बेलामा उनी सिल्क जस्ता आगोले चाँडै टिप्ने लुगा नलगाऊ।
9: झ्यालडुका खुल्ला राखेर ग्यास बाल्ने गरौ।
8: खाना पकाउने काम सकिएपछि रेगुलेटर बन्द गर्न नबिर्सौ।
9: ग्यास चुलोको बर्नर सफा राखौ। कम्तीमा हरेक 2-2 वर्षमा ग्यास सिलिन्डरको रेगुलेटर र पाइप फेरौ।
8: ग्यास सिलिन्डर सकेसम्म खुल्ला ठाउँमा राख्ने गरौ।
9: रातो रङमा ग्यास बल्न थालेमा बन्द गरेर जाँच गरौ।
8: ग्यासको गन्ध आएमा बल्ने कुरा टाढा राखौ। बिजुलीको स्विच अन र अफ नगरौ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीको देवानगंजमा कर्फ्यू हट्यो, निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै घटना छानबिन टोली विराटनगर पुग्यो। असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने विद्युत प्राधिकरणको भनाई। सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन तोडियो, चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द। अमेरिका इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी, प्रत्यक्ष वार्ता नभए पनि आक्रमण रोकेको इरानको पनि भनाई। र नामिबियासँगको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिफले 2000 रन पूरा गरे। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंजमा अनिश्चितकालीन कर्फ्यू हटेको छ। यसअघि लागू भएको अनिश्चितकालीन कर्फ्यूको आदेश आज बिहानदेखि हटाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। त्यहाँको अवस्था सामान्य बन्दै गएको छ। स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम तोकिएको सीमाभित्र आवत जावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी जारी गरिएको कर्फ्यू हटेको हो, तर निषेधाज्ञा कायमै रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले बताउनु भएको छ। यसअघि इनरुवा नगरपालिका 3 र 6 को पूर्वी सीमा, महेन्द्र राजमार्ग अन्तर्गतको गोपाली टोल, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ राजमार्गको 200 मिटरको दूरीमा कर्फ्यू आदेश जारी भएको थियो। निषेधाज्ञाको बेलामा धेरैको संख्यामा भीड़भाड़, जुलुस, सभा गर्न पाइँदैन। यसैबीच सुनसरीको देवानगंजमा भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति विराटनगर पुगेको छ। गृहमन्त्री सुदन गुरूङको निर्देशनपछि नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित 5 सदस्यीय समितिले घटनाको अनुसन्धान प्रक्रिया अघि बढ़ाएको हो। गैराती विराटनगर पुगेको टोलीले न्यूरो अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएको छ। साथै घाइते तथा घटनाका प्रत्यक्ष पीड़ितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन कार्य थालेको छ। समितिले घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणको आधारमा घटनाको वास्तविकता पत्ता लगाउने जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न तथा जिम्मेवार देखिएका व्यक्तिमाथि आवश्यक कानूनी कार्यवाहीका लागि सरकार समक्ष सिफारिश गरिनेछ। गृह मन्त्रालयले निष्पक्ष छानबिन गरी 1 हप्ताभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएको छ। देवानगंज गाउँपालिका 3 को कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। घटनापछि प्रशासनले कर्फ्यू लगाएको थियो। नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसूलमा तिरिसकेको मूल्य अभिवृद्धि कर अर्थात भ्याट रकम अग्रिम भुक्तानीको रूपमा कायम गरी अर्को महिना भदौको बिलमा समायोजन गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने जनाएको हो। यसअघि प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर साउन यता ग्राहकलाई पठाएको थियो। यसको चौतर्फी विरोध भएको थियो। साउन 1 गतेदेखि लाग्ने भ्याट किन असारमै जोड़िएको भन्दै प्राधिकरणको आलोचना पनि भएको थियो। त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँग राय मागेको थियो। त्यसैलाई स्पष्ट पार्दै विभागले हिजो विज्ञप्ति निकालेको छ। आन्तरिक राजस्व विभागले बिजुलीको खपतमा लाग्ने मूल्य अभिवृद्धि कर साउन 1 देखि मात्र आकर्षित हुने राय दिएसँगै अन्यल हटेको छ। आर्थिक ऐन 2083 मूल्य अभिवृद्धि कर ऐन 2053 संशोधन गरी सरकारले विद्युत सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई 5% तथा अन्य व्यक्तिको सम्बन्धमा 13% दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो। साउन अघिको विद्युत खपतको बिलमा भ्याट तिरेका ग्राहकले भदौमा पाउने बिलमा तिरेको रकम बराबरको छूट पाउने भएका छन्। सरकार र डाक्टर गोविन्द केसीबीच 7 बुँदे सहमति भएको छ। सहमतिसँगै डाक्टर केसीले आफ्नो अनशन अन्त्य गर्नुभएको छ। प्रतिनिधि सभाका सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश प्रसाद अग्रवालको रहबरमा हिजो बेलुका सरकारी वार्ता टोली र डाक्टर केसीबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तीमा 300 शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइने भएको छ। अस्पताल सञ्चालनको लागि आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधारको व्यवस्था गरिनेछ। एमबीबीएस सहित अन्य शैक्षिक कार्यक्रम संचालनका लागि आवश्यक फैकल्टी जनशक्ति पाठ्यक्रम स्वीकृति लगायतका तयारी पनि तत्काल पूरा गरिने सहमतिमा उल्लेख छ। यस्तै सहमतिमा विश्वविद्यालयका पदाधिकारीको योग्यता नियुक्ति लगायतका विषय समेटेर शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन 2082 संशोधन प्रक्रिया संघीय संसदको चालू अधिवेशनमै बढ़ीमा 3 महीनाभित्र अघि बढ़ाउन सरकार समक्ष प्रस्ताव पेश गर्ने उल्लेख गरिएको छ। चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन नियमावली तथा तोकिएका मापदण्ड अनुसार मात्र सीट निर्धारण गर्ने सहमति भएको छ। निजी मेडिकल कलेजमा सीट संख्या नबढ़ाइने तर सार्वजनिक शिक्षण संस्थामा आवश्यकता अनुसार सीट वृद्धि गर्न सकिने व्यवस्था यथावत रहनेछ। छात्रवृत्ति सम्बन्धी विद्यमान व्यवस्था पनि कायम राखिने लगायत सहमतिमा उल्लेख छ। नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ। संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड़ र दमनको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो। गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोड़फोड़को घटनामा संघले दोषीलाई कार्यवाहीको माग गरेको छ। घटनामा डाक्टर प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्न समेत कार्यवाही गर्न संघले माग गरेको छ। पर्साका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीलाई पनि कार्यवाहीको माग गरेको संघले आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज पहाड़ी र तराई क्षेत्रका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै आज राति बागमती गण्डकी र लुम्बिनीको पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। देशको हिमाली भागका थोरै ठाउँमा र पहाड़ी भागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। अहिले देशभर मनसूनी वायुको प्रभाव रहेको र मनसूनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। पानी पर्ने क्रम घट्न थालेसँगै गर्मी फेरि बढ़न थालेको छ। लमजुङमा धनसारमाथि पहिरो खस्दा दुईजनाको ज्यान गएको छ। अरू दुईजना घाइते भएका छन्। मध्य नेपाल नगरपालिका साथ भाटबेसीमा कुलो भत्किएर विष्णुदत्त सुवेदीको दुई तले धनसार भत्किँदा बाबु छोरीको ज्यान गएको हो। धनसार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङदी गाउँपालिका एक घन पोखराका टिकबहादुर विक र उहाँकी कान्छी छोरी विनिताको ज्यान गएको जिल्ला प्रहरीकारले लमजुङले जनाएको छ। धनसार भत्किँदा घाइते भएका आमा सुकुमारी विक र अर्की छोरी अस्मिता विकको पोखराको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ। बागलुङको ढोरपाटन एकका 25 वर्षीय सहचालक तेजेन्द्र कुमारको ज्यान गएको जिल्ला प्रहरीकारले पाल्पाले जनाएको छ। टिपरका चालक ढोरपाटनकै 27 वर्षीय मीनबहादुर कुमार घाइते हुनुभएको छ। पाल्पाबाट इटा लोड गरी गुल्मीका लागि छुटेको लो 2 ख 2447 नम्बरको टिपर तानसेन नगरपालिका 12 गैराती दुर्घटना भएको हो। घाइते चालकको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको जिल्ला प्रहरीकारले पाल्पाले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेका बताउनु भएको छ। उहाँले वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको संकेत गर्नुभएको बीबीसीले जनाएको छ। इरानले अहिले नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दावी छ। यो युद्ध विराम झण्डै 2 हप्तासम्म दैनिक अमेरिकी आक्रमण र एकअर्का विरूद्ध भएका घटनापछि आएको हो। ट्रम्पले इरानमाथि अमेरिकी आक्रमण रोक्ने निर्णय गरेको र दुवै देशबीच मध्यस्थता गर्ने देशहरूले वार्ताका लागि अर्को मौका दिन ट्रम्पले आग्रह समेत गर्नुभएको छ। अमेरिकाले इरानको नौसेना वायुसेना सैन्य नेतृत्व तथा रक्षाको क्षेत्रमा ठूलो क्षति पुर्याएको दावी गरेको छ। उहाँ ट्रम्पले इरानको ड्रोन तथा मिसाइल उत्पादन क्षमताको अधिकांश भाग पनि ध्वस्त पारिएको बताउनु भएको छ। यसैबीच इरानले भने अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नभए पनि आफूले आक्रमण रोकेको जनाएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको छ। नेपालको यो लगातार तेस्रो हार हो। तर टोली पराजित भए पनि नेपालका दुई खेलाड़ीले व्यक्तिगत उपलब्धि हासिल गरेका छन्। ओपनर आसिफ शेख एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट 2000 रन पूरा गर्ने दोस्रो खेलाड़ी बनेका छन्। उनले यो खेलमा 45 रन बनाएसँगै 2000 रन पूरा गरे। यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले 2000 रन पूरा गरिसकेका छन्। आसिफले अहिलेसम्म 73 एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा 1 शतक र 15 अर्धशतक सहित 2000 रन पूरा गरेका हुन्। यस्तै तीव्र गतिका बलर करण केसी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 100 विकेट लिने नेपालको दोस्रो नेपाली खेलाड़ी बनेका छन्। करणले नामिबियासँगको खेलमा 29 रन खर्चेर 5 विकेट लिँदै 100 विकेट पूरा गरेका हुन्। उनको विकेट संख्या 103 पुगेको छ। नेपालबाट सर्वाधिक विकेट लिने खेलाड़ी भने स्पिनर सन्दीप लामिछानी हुन्। उनको 154 विकेट रहेको छ। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीको देवानगंजमा कर्फ्यू हट्यो। निषेधाज्ञा कायमै अवस्था सामान्य बन्दै घटना छानबिन टोली विराटनगर पुग्यो। असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने विद्युत प्राधिकरणको भनाई। सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन तोड़ियो। चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द। अमेरिका इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी, प्रत्यक्ष वार्ता नभए पनि आक्रमण रोकेको इरानको पनि भनाई। र नामिबियासँगको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिफले 2000 रन पूरा गरे।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद।

0: घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: sip on ya. Extreme energy drink.
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुनसरीको दोहबीमा असद भाबरियाले निकालियो, सिराहामा पनि प्रदर्शन, सुरक्षा चुनौती देखाउँदै विराटनगरका विद्यालय बन्द।
0: देशभरका चिकित्सक ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रदा बिरामीलाई शास्ति, कुनै पनि हालतमा अस्पताल बन्द नगर्न सरकारको आग्रह।
1: कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्ने समय आज सकिँदै, नेकपाका मंगल बहादुर शाही मुख्यमन्त्री बन्दै।
0: इरानसँग युद्ध अन्त्यको वार्ता भइरहेको अमेरिकी राष्ट्रपतिको दावी, छलफलहरू असफल भएमा युद्ध विराम पूर्वकै अवस्थामा फर्कने चेतावनी।
1: र काभा पुरूष भलिबलमा सान्त्वना जितका लागि नेपालले काजकिस्तानसँग प्रतिस्पर्धा गर्दै।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
3: मिलाउँछ।
2: बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। दुई समूह बीचको झडपमा एकजनाको मृत्यु भएपछि तनावग्रस्त सुनसरीमा शान्ति स्थापना गर्न पहल गरिएको छ। अवस्था सामान्य बनेपछि इनरुवा क्षेत्रमा लगाइएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार आज बिहानदेखि इनरुवा नगरपालिका वडा नम्बर 3 र 6 को सीमा, कोशी ब्यारेजको पुल तथा महेन्द्र राजमार्ग क्षेत्रमा लगाएको कर्फ्यू हटेको छ। यसैबीच दुहबीमा आज सद्भाव र्याली निकालिएको छ। र्यालीमा संघीय सांसद अशोक कुमार चौधरी लगायत पनि सहभागी भएका थिए। सामाजिक सद्भाव कायम गरौं भन्ने नारासहित र्याली निकालिएको छ। यद्यपि दिवानगंज र हरिनगर गाउँपालिका क्षेत्रमा भने कर्फ्यू जारी छ। त्यहाँ आजको अवस्था सामान्य रहे पनि सुरक्षा चुनौती कायम रहेको निष्कर्षसहित कर्फ्यू जारी राखिएको हो। कर्फ्यू लगाएको क्षेत्रमा आज पनि बिहानैदेखि नेपाली सेनाले गस्ती गरिरहेको छ। आइतबार राति दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा दुई समुदाय बीच भएको झडपले उग्र रूप लिँदा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु र दर्जनौ घाइते भएका थिए।
1: यस्तै सोही घटनाको विरोधमा आज सिराहामा पनि प्रदर्शन भएको छ। घटनाको निष्पक्ष छानबिनको माग गर्दै स्थानीयहरूले गोलबजार नगरपालिका 8 पुरानो चोक चोहरवामा प्रदर्शन गर्दै पूर्व पश्चिम राजमार्ग अवरूद्ध पारेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा समेत माग गरेका छन्। सुनसरीमा सरकारले नै युवाको हत्या गरेको आरोप लगाउँदै गोली चलाउनेमाथि कार्यवाही गर्नुपर्ने, प्रहरी दमन बन्द गर्नुपर्ने माग राखेका छन्। अहिले भने राजमार्ग खुलिसकेको छ। यता सुरक्षा जोखिम बढ़ेको भन्दै विराटनगरका शैक्षिक संस्था बन्द गरिएका छन्। विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय नगरे पनि सुरक्षा जोखिम र यातायात अवरोधको चेतावनीका कारण विद्यालयहरू स्वतस्फूर्त बन्द भएका हुन्। घटनाको शोकमा दिवानगंज र हरिनगर गाउँपालिकाले सार्वजनिक विदा दिएका छन्। प्रदर्शनका कारण सुनसरीको दक्षिणी भेगका शैक्षिक संस्थाहरू पनि आज बन्द भएका छन्।
0: चिकित्सकहरूको आन्दोलनका कारण आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थानमा ओपीडी सेवा बन्द भएको छ। नेपाल चिकित्सक संघले स्वास्थ्य कर्मीहरूमाथि हुने दुर्व्यवहार र कुटपीटका घटनाहरूको विरोध गर्दै आज ओपीडी सेवा बन्द गराएको हो। अस्पतालहरूमा ओपीडी सेवा बन्द हुँदा सर्वसाधारण भने उपचारबाट वञ्चित बनेका छन्। स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्त ओपीडी टिकट नपाएर अलपत्र परेका छन्। काठमाडौँका वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, सिभिल अस्पताल जस्ता ठूला सरकारी अस्पतालमा आज ओपीडीमा बिरामी जाँच भएको छैन। ओपीडी टिकट लिने ठाउँमा सेवा बन्द रहेको सूचना टास गरिएको छ। वीरगंजको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सक तथा स्वास्थ्य कर्मीहरू आन्दोलित बनेका हुन्। सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने अधिकारको माग गर्दै संघले विज्ञप्ति मार्फत हिंसा विरूद्ध शून्य सहनशीलताको नीति अपनाउन आग्रह गरेको छ। शनिबार वीरगंज महानगरपालिका 25 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरवाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण गर्दा उहाँ गम्भीर घाइते हुनुभएको छ।
1: यसैबीच स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरूद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर संचालन गर्न आग्रह गरेको हो। आज विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले स्वास्थ्य सेवा अवरूद्ध नपार्न अपील गर्नुभएको हो। स्वास्थ्य सेवा अत्यावश्यक जीवन रक्षक र संवेदनशील सेवा भएकोले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने मन्त्रालयको भनाइ छ। विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरिएको छ।
0: कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान गरिएको समय आज सकिँदैछ। प्रदेश प्रमुख यज्ञराज जोशीले शनिबार आज अपरान्ह 5 बजेसम्मको समय सीमा दिएर मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको थियो। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्य मुख्यमन्त्री नियुक्त हुनेछन्। शनिबार एमाले संसदीय दलका नेता यमलाल कडेलले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो। त्यही दिन एमाले र नेकपा बीच भएको नयाँ सहमति अनुसार कर्णालीमा नेकपाले प्रदेशको नेतृत्व गर्नेछ। नयाँ मुख्यमन्त्रीका लागि नेकपा संसदीय दलका नेता मंगलबहादुर साईले दावी पेश गर्ने तयारी गर्नुभएको छ। साई केन्द्रीय नेतृत्वसँगको छलफलपछि आज बिहान मात्र सुर्खेत पुग्नु भएको छ। केही बेर पछि दावी पेश गर्ने तयारी रहे पनि प्रदेश प्रमुख कार्यालयले भने अहिलेसम्म कुनै जानकारी नआएको बताएको छ।
1: लमजुङको मध्य नेपाल नगरपालिका सात भाट बेसीमा कुलो भत्किएर आएको पहिरोले धनसार भत्किँदा बाबु छोरीको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। आज बिहान आएको पहिरोले विष्णु दत्त सुवेदीको दुई तले ढुंगा माटोले बनेको कच्चे धनसार पूर्ण रूपमा भत्काएको थियो। मृत्यु हुनेमा 69 वर्षीय टेक बहादुर विक र उनका 15 वर्षीय छोरी विनिता विक रहेका छन्। 50 वर्षीय सुकुमाया विक र 16 वर्षीय अस्मिता विक घाइते भएका छन्। उनीहरूको पश्चिम अञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवैको अवस्था मध्यम रहेको छ। धनसारभित्र रहेका चारजना पुरिएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भोरले टारबाट प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगी उद्धार गरेको थियो। दुईजनाको उपचारको क्रममा मृत्यु भएको हो। यस्तै कास्कीको अन्नपूर्ण गाउँपालिका 10 चानेमा गएको पहिरोका कारण 5 परिवारका घरगोट र पशु चौपायमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार राति पहिरो जाँदा स्थानीय प्रेम बाडियाको युक्तले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घरभित्र रहेका अन्नपात लत्ता कपड़ा भाँडा बर्तन पुरिएका छन्। सोही ठाउँका छानबहादुर छेत्रीको घर पहिरोका कारण चर्किएको छ भने करिब 3 रोपनी क्षेत्रफलमा लगाएको अन्न बालीमा क्षति पुगेको प्रहरीले जनाएको छ। यस्तै खुशीमाया विक र पूर्णबहादुर सुनारको घर पहिरोका कारण उच्च जोखिममा परेको छ।
0: झापाको मेचीनगर नगरपालिका 6 काँकर भित्ता स्थित अरूणोदय इंग्लिश बोर्डिङ स्कूलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला।
1: प्रेम बानियाको युक्तले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घरभित्र रहेका अन्नपात लत्ता कपड़ा भाँडा बर्तन पुरिएका छन्। सोही ठाउँका छानबहादुर छेत्रीको घर पहिरोका कारण चर्किएको छ भने करिब

0: परीले बताएको छ। उनी आफ्ना श्रीमान 30 वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासमा बस्दै आएकी थिइन्। गुप्ता पर्साको वीरगंज 16 निवासी हुन् र श्रीमान श्रीमती दुवैजना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गराइरहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रंजन अबाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो। विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर लुइटेलका अनुसार यही साउन 5 गतेदेखि विद्यालय विदामा रहेको र हिजो विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नरहेको पाइएको थियो। विद्यालय परिसरभित्र एक महिलाको शव फेला परेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। शवको परीक्षण सहित सबै पक्षबाट अनुसन्धान अघि बढ़ाइएको र सम्पर्कविहीन बनेका उनका श्रीमानको पनि खोजी भइरहेको प्रहरीले बताएको छ।
1: सुक्खा पहिरो झरेपछि अवरूद्ध मुगलिन नारायणगढ़ सड़क खण्ड एकतर्फी सञ्चालनमा आएको छ। खहरे खोला मुगलिन नजिकै सुक्खा पहिरो जाँदा अवरूद्ध सड़क डिभिजन सड़क कार्यालय भरतपुरले खुलाउने प्रयास गरिरहेको छ। 3 वटा मेसिन लगाएर पहिरो हटाउने काम जारी रहेको र तत्कालको लागि आवागमन एकतर्फी खुलाई आपतकालीन सेवाका सवारी साधन र साना सवारी साधनलाई खुला गरिएको छ। दुईतर्फी बाटो खुलाउन केही समय लाग्ने भएकोले धैर्य भई बस्न यात्रुहरूलाई अनुरोध गरिएको छ। बाटो अवरूद्ध हुँदा सवारी साधनको लामो लाइन लागेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। दार्चुलामा काठको पुल भाँचिँदा खोलामा खसेर एकजनाको मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका 8-3 को सीमा भएर बग्ने गाड खोलामाथि निर्माण गरिएको काठको पुल भाँचिँदा मालिकार्जुन 8 का 56 वर्षीय धनसिंह धामीको मृत्यु भएको हो। स्थानीय बजार मेल खेतबाट घर फर्कने क्रममा हिजो साँझ आरबाटा भन्ने ठाउँबाट गाड खोलामा तर्दा पुल भाँचिएको अनुमान गरिएको छ। राति अबेरसम्म धनसिंह घर नफर्किएपछि खोजी गरिएको तथा आज बिहान पुल भन्दा 300 मिटर तल दूरीमा खोलामा उनको शव फेला पारेको प्रहरीले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका विषयमा वार्ता जारी रहेको बताउनु भएको छ। लगातार तेस्रो दिन पनि दुवै पक्षले एकअर्कामाथि आक्रमण नगरेपछि उहाँको यस्तो टिप्पणी आएको हो। तर उहाँले जारी छलफलहरू पनि असफल भएमा पनि वाशिङटन युद्ध विराम अघिको सैन्य रणनीतिमा फर्कने चेतावनी दिनुभयो। तेहरानले भने कुनै पनि प्रत्यक्ष वार्ता भइरहेको दावी अस्वीकार गरेको छ। ट्रम्पका अनुसार शुक्रबार उहाँले वार्ताका प्रयासलाई असर पार्ने भन्दै इरानमाथिका अमेरिकी हवाई आक्रमण रोक्ने निर्णय गर्नुभएको थियो। अमेरिकी रोकिएपछि इरानले पनि आक्रमण नगरेको बीबीसीले उल्लेख गरेको छ। यो युद्ध विराम जस्तो अवस्था करिब 2 सातासम्म चलेका दैनिक अमेरिकी हवाई आक्रमण तथा दुवै पक्षबीच भएका प्रत्याक्रमण बीच आएको हो, जसले गत जूनमा भएको युद्ध विरामलाई प्रभावहीन बनाएको थियो। यतिबेला अमेरिकी सेनाले होर्मुज जलमार्गबाट हुने अन्तर्राष्ट्रिय तेल ढुवानीलाई जोखिममा पार्ने इरानको क्षमता कमजोर बनाउन कार्यवाही गरेको दावी गरेको छ। यसैबीच व्हाइट हाउसकी प्रवक्ता अन्ना केरीले अमेरिकी सेनासँग राष्ट्रपति ट्रम्पका सबै रणनीतिको उद्देश्य पूरा गर्न र त्यसभन्दा पनि बढ़ीका लागि पर्याप्त हतियार, गोला बारूद र सैन्य भण्डार रहेको बताउनु भएको छ। उहाँले अपरेशन एपिक फ्यूरीले अमेरिकालाई चुनौती दिँदा के परिणाम हुन्छ भन्ने देखाएको पनि दावी गर्नुभयो। यसअघि अमेरिकाको हतियार भण्डार रित्दै गएकाले आक्रमण रोकिएको चर्चा पनि भएको थियो।
1: र अब खेल समाचार। काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले काजकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेल पाकिस्तानको इस्लामाबादमा खेलिरहेको हो। खेल अहिले जारी छ। जारी खेलमा पहिलो सेट काजकिस्तानले जितेको छ भने दोस्रो सेटको खेल चलिरहेको छ। लगातार 5 खेलमा पराजित भएको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। राउण्ड रोबिन लीगको पहिलो खेलमा काजकिस्तानसँग नेपालले 3-2 को सेटमा पराजित भएको थियो। सोही टीमसँग नेपालले 5 औं स्थानको लागि प्रतिस्पर्धा गरिरहेको हो। नेपाली टोली पाकिस्तान

0: उज्बेकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो भने कजाकिस्तान बंगलादेश र श्रीलंकासँग 3-2 पराजित भएको थियो।
1: दिउँसो 12 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सुनसरीको दोहबीमा सद्भाव र्याली निकालियो। सिराहामा पनि प्रदर्शन सुरक्षा चुनौती देखाउँदै विराटनगरका विद्यालय बन्द।
1: देशभरका चिकित्सक ओपीडी बन्द गरेर आन्दोलनमा उत्रदा बिरामीलाई शास्ति। कुनै पनि हालतमा अस्पताल बन्द नगर्न सरकारको आग्रह।
0: कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्ने समय आज सकिँदै नेकपाका मंगल बहादुर शाही मुख्यमन्त्री बन्दै।
1: इरानसँग युद्ध अन्त्यको वार्ता भइरहेको अमेरिकी राष्ट्रपतिको दावी। छलफलहरू असफल भएमा युद्ध विराम पूर्वकै अवस्थामा फर्कने चेतावनी।
0: र काभा पुरूष भलिबलमा सान्त्वना जितको लागि नेपालले काजाकिस्तानसँग प्रतिस्पर्धा गर्दै।
1: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो

0: sip on ya. Extreme energy drink.
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी अझैको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेल्प

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सुनसरीमा तनाव अझै हटेन, पूर्व पश्चिम राजमार्ग अवरूद्ध, कर्फ्यू यथावत, सुनसरीको विवादपछि मोरङमा डीजे प्रयोगमा प्रतिबन्ध। कुटपीट र दुर्व्यवहारको घटनापछि देशभरका चिकित्सकको आन्दोलन जारी, बिरामीको ज्यानसँग आन्दोलन नगर्न मन्त्रालयको आग्रह। सार्वजनिक खरिद ऐन संशोधन विरूद्ध सर्वोच्चमा रिट, सभामुख अर्याल र प्रमुख विपक्षी दलका नेता आङदेम्बे बीच भेटवार्ता। देशभर 2 लाख हेक्टरमा रोपाई बाँकी, मधेसमा सबैभन्दा धेरै खेत बाँझै। मोदी सरकारलाई सर्वोच्चको झड्का, विद्यार्थीमाथि दमन भएको निष्कर्ष, पक्राउ परेकालाई छाड्न आदेश, अमेरिका इरान कूटनीतिक वार्ताको प्रयास हर्मुजमा अझै खिचतानी। र काभा पुरूष भलिबल च्याम्पियनशीपमा सबै खेल हार्दै नेपाल जितविहीन, नेपालका पूर्व अलराउण्डर मेहबूब आलमले एसियन लिजेण्ड्स लीग खेल्दै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सुनसरीको कोटी कटान क्षेत्रमा अझै पनि तनाव सम्बन्धी खबरबाट। सुनसरीको कोशी कटान क्षेत्रको अवस्था थप तनावग्रस्त बन्ने रहेको छ। अहिले सो क्षेत्रमा रहेका पसलमा लुटपाट तोडफोड आगजनी भएकोले प्रहरी पनि सो क्षेत्रमा तैनाथ भएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विरोधमा उत्रिएको समूहले आगजनी गरेको छ। उनीहरूले पूर्व पश्चिम राजमार्ग अवरूद्ध पनि गरेका छन्। प्रदर्शनकारीले राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गर्दै सड़क अवरूद्ध पारेका हुन्। आइतबार कप्तानगंजमा दुई समूहको झडप नियन्त्रणका लागि लिन प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको थियो भने 9 घाइते भएका थिए। घटनापछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले दक्षिण क्षेत्रका 5 स्थानमा कर्फ्यू आदेश जारी गरेको थियो। कर्फ्यू उल्लंघन गर्दै सोमबार दिनभर प्रदर्शन भयो। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आज पनि यथावत छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचना अनुसार बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू भएको छ। हरिनगरा भूटाहा कप्तानगंज घोषकी र देवानगंज बजार क्षेत्रमा कर्फ्यू जारी छ। यता डीजे परेको विषयमा सुनसरीबाट शुरू भएको विवादले उग्र रूप लिएपछि मोरङ प्रशासनले जिल्लामा डीजे ठूलो आवाज दिने साउण्ड सिस्टम प्रयोगमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै मोरङ जिल्लाभर डीजे प्रयोग गर्न निषेध गरेको हो। प्रशासनले कसैले डीजे प्रयोग गरे कानून बमोजिम कार्यवाही गरिने चेतावनी दिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपीट र दुर्व्यवहारको घटनापछि देशभरका चिकित्सकले आन्दोलन जारी राखिरहेका अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा ओपीडी सेवा बन्द नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर समीर अली अधिकारीले मन्त्रालयले अस्पताल बन्द गर्न नभनेको स्पष्ट पार्दै केही स्थानमा सेवा सञ्चालन भइरहेको र स्वास्थ्य सेवा निरन्तर प्रवाह हुनुपर्नेमा जोड़ दिनुभयो। मन्त्रालयले विज्ञप्ति मार्फत अस्पताल तथा स्वास्थ्य सेवा अवरूद्ध नगर्न अपील गरिसकेको छ। चिकित्सकहरूको आन्दोलन संवाद मार्फत समाधान गर्ने प्रयास भइरहेको अधिकारीले बताएका छन्। डाक्टर अधिकारीका अनुसार स्वास्थ्य मन्त्री स्वास्थ्य सचिव तथा मन्त्रालयका उच्च अधिकारीहरू चिकित्साका प्रतिनिधि स्थानीय प्रशासन र सम्बन्धित निकायसँग निरन्तर सम्पर्क र समन्वयमा हुनुहुन्छ। साउन दोस्रो सातासम्म आइपुग्दा देशभर अझै 14.28% धान खेतमा रोपाई हुन बाँकी रहेको तथ्याङ्कले देखाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको तथ्याङ्क अनुसार देशभर धान खेती हुने 13,70,062 हेक्टर क्षेत्रफल मध्ये अझै 1,95,669 हेक्टरमा रोपाई हुन बाँकी छ। हालसम्म देशभर 11,74,392 हेक्टर क्षेत्रफल अर्थात 85.72% खेतमा मात्र रोपाई सम्पन्न भएको छ। देशको प्रमुख अन्न भण्डार मानिने मधेस प्रदेशमा नै सबैभन्दा धेरै क्षेत्रफलमा रोपाई हुन बाँकी छ। साउन 7 तथ्याङ्क अनुसार मधेसमा कुल 3,85,933 हेक्टरमा धान खेती हुने गरेकामा 3,05,080 हेक्टरमा मात्र रोपाई भएको छ। उता कोशी प्रदेशमा अझै 13.03% क्षेत्रफलमा रोपाई गर्न बाँकी छ। बागमतीमा 12.91% क्षेत्रफल बाँकी छ। लुम्बिनी प्रदेशमा 11.01% क्षेत्रफल बाँकी छ। कर्णाली प्रदेशमा 43,290 हेक्टर मध्ये 88.22% रोपाई सम्पन्न भएको र 11.78% खेतमा धान रोप्न बाँकी रहेको तथ्याङ्कले देखाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सार्वजनिक खरिद ऐन संशोधन विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ताद्वय अनन्तराज लुइटेल र रामप्रसाद पुरासैनीले उक्त ऐन विरूद्ध रिट निवेदन दर्ता गराउनु भएको हो। संशोधित व्यवस्थाले गर्दा टेण्डर आह्वान गर्दा पत्र पत्रिकामा सूचना निकाल्नुपर्ने अवस्था हटेको, जसका कारण मीडियाहरू आर्थिक संकटमा पर्न सक्ने लगायतका जिकिर गर्दै उनीहरूले रिट दर्ता गराएका हुन्। उक्त रिटले कानूनी बाध्यता पर्ने जनाइएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे र सभामुख डोल प्रसाद अर्याल बीच भेटवार्ता भएको छ। सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा आज मध्याह भएको भेटमा समसामयिक राजनैतिक परिस्थिति, संसद संचालन तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे छलफल भएको हो। भेटका क्रममा नेता आङदेम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यान आकर्षण गराउँदै देशमा शान्ति सुरक्षा कायम गर्न प्रभावकारी पहल आवश्यक रहेको बताउनुभयो। साथै पाँच थर सहित देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायत प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्थापनाको कामलाई प्रभावकारी बनाउन संसद र सरकार दुवैले गम्भीरतापूर्वक पहल गर्नुपर्ने विषय पनि उठाइएको छ। लघुवित्त तथा वित्तीय संस्थाबाट पीड़ित समूहले आफ्ना माग कार्यान्वयनको दवाब दिन आज काठमाण्डुको माइतीकर मण्डलामा सामूहिक आमरण अनशन शुरू गरेको घोषणा गरेको छ। यसअघि लघुवित्त पीड़ितका एक समूहले सरकारसँग वार्ता गरेर आन्दोलन स्थगित गरेको थियो, तर आजदेखि अर्को समूहले लघुवित्त पीड़ितले न्याय नपाएको भन्दै आमरण अनशन शुरू गरेको हो। संघर्ष समितिका अनुसार लामो समयदेखि ग्रामीण तथा शहरी क्षेत्रका विपन्न किसान र मजदूरहरू चर्को ब्याज, चक्रवृद्धि ब्याज र धितो लिलामी तथा गैर कानूनी असुलीको मारमा परिरहेका छन्। नेपाल स्टक एक्सचेन्ज नेफ्सेको प्रमुख कार्यकारी अधिकृत पद सीईओका लागि आवेदन खुलेको छ। छनौट तथा सिफारिश समितिले सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न आवेदन माग गरेको हो। इच्छुक आवेदकलाई साउन 26 गतेभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन आग्रह गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: सेवा दिस हो, देश हो, खुशीको कनेक्सन। यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेश का खबर।
0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल

गर्दै नाबालिग प्रदर्शनकारीलाई तत्काल रिहा गर्न आदेश दिएको छ। अदालतले विद्यार्थीको आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण रहेको निष्कर्षसहित उनीहरूले संवैधानिक अधिकारभित्र रहेर आफ्ना माग राखेको टिप्पणी गरेको छ। प्रधान न्यायाधीश सूर्यकान्त, न्यायाधीश जोयामालिया बागसी र न्यायाधीश वी मोहना सम्मिलित इजलासले आवश्यकताभन्दा बढ़ी बल प्रयोग गर्नेहरूमाथि कानून बमोजिम कार्यवाही हुने स्पष्ट पारेको छ। यता अर्को विदेशको खबर छ, अमेरिका र इरान बीच लगातार तेस्रो दिन पनि आक्रमण र द्वन्द्व रोकिएपछि दुवै पक्षलाई पुनः कूटनीतिक वार्ताको टेबुलमा फर्काउन मध्यस्थकर्ता सक्रिय भएका छन्। पछिल्लो समय चर्किएको तनावका बीचमा आक्रमण थामिएपछि कूटनीतिक निकासको आशा जागेको हो। अब खेल खबर, काभा पुरूष भलिबल च्याम्पियनशीप नेपाल पाँचौं स्थानको खेलमा काजकिस्तानसँग 3-0 पराजित भएको छ। लीग चरणको पाँच खेल हारेको नेपालले पाँचौं स्थानको खेल हार्दा नेपाल छ टीममा छैठौं भएको हो। पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल काजकिस्तानसँग 25-18, 27-25 र 25-20 पराजित भएको हो। नेपालले सबै खेल हार्दै तालिकाको अन्तिममा रहँदै प्रतियोगिता सकाएको छ। र यता नेपालका पूर्व अलराउण्डर मेहबूब आलम एसियन लिजेण्डस लीग सीजन दुईमा सहभागी हुने भएका छन्। युएईको ओल्ड स्पोर्ट्स ग्रुपको आयोजनामा प्रतियोगिता जुलाई 30 अगस्त 10 जाम्बियामा हुनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। सुनसरीमा तनाव अझै हटेन, पूर्व पश्चिम राजमार्ग अवरूद्ध, कर्फ्यू यथावत। सुनसरीको विवादपछि मोरङमा डीजे प्रयोगमा प्रतिबन्ध। उत्पीड र दुर्व्यवहारको घटनापछि देशभरका चिकित्सकको आन्दोलन जारी, बिरामीको ज्यानसँग आन्दोलन नगर्न मन्त्रालयको आग्रह। सार्वजनिक खरिद ऐन संशोधन विरूद्ध सर्वोच्चमा रिट, सभाम करियाल र प्रमुख विपक्षी दलका नेता आङदेनले बीच भेटवार्ता। देशभर 2,00,000 हेक्टरमा रोपाई बाँकी, मधेसमा सबैभन्दा धेरै खेत बाँझै। मोदी सरकारलाई सर्वोच्चको झट्का, विद्यार्थीमाथि दमन भएको निष्कर्ष, पक्राउ परेकालाई छाड्न आदेश। अमेरिका इरान कूटनीतिक वार्ताको प्रयास हर्मोजमा अझै खिचातानी। र काभा पुरूष भलिबल च्याम्पियनशीपमा सबै खेल हार्दै नेपाल जितविहीन, नेपालका पूर्व अलराउण्डर मेहबूब आलमले एसियन लिजेण्डस लीग खेल्ने। अवस्थ नेपाली खबर अहिलेलाई यति नै, अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्, नमस्कार।

के गर्नु के गर्नु, देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु, धनी सुख्यो र

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छ, यसैमा खुसी मिल्छ झैँ लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन कम्तीमा आज भए पनि

हँसाउ सकिन। हेर्न यो हृदयमा गुम्सिएका भावनाहरू जताउन सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै रहेछ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस पछ तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी पुलिस वरी पारी नजरकोमा हेल्प गार्ड मे

म राजा हुन्छु तिमी पनि त्यो रानी हुने छ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी घरि घरि विषय दिने कस्तो तिम्रो पानी अब नचाउन पर पर जानी जानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा थाल्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

0: गेट सफाईका लागि खोलिँदै महाकाली किनारमा सतर्कता अपनाउन आग्रह।
1: प्यान्क्रियाज क्यान्सरसँग लामो संघर्षपछि कंग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन। भोलि सानेपामा श्रद्धाञ्जलीपछि अन्त्येष्टि गरिने। एमबीबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुईजना पक्राउ।
0: ट्रम्प नेतान्याहु भेटमा मध्यपूर्व संकट केन्द्रमा इरानको आणविक कार्यक्रम, गाजा र लेबनान बारे उच्चस्तरीय छलफल हुँदै भारतमा विद्यार्थी दमनबारे सर्वोच्चको कड़ा आदेश, पक्राउ परेकालाई तत्काल रिहा गर्न निर्देशन।
1: र खेलकुदमा नेपालको चुनौती थपियो, क्रिकेटमा वरियता खस्कियो, भलिबल टोली जीतविहीन, मेहबूब आलम भने एसियन लिजेन्ड्स लीग खेल्दै अन्तर्राष्ट्रिय मञ्चमा फर्किने।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। स्वास्थ्य क्षेत्रको आन्दोलन सम्बन्धी खबरबाट, वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालमा गरिएको तोड़फोड़को घटनापछि स्वास्थ्य क्षेत्रको आन्दोलन थप सर्किएको छ। सुरक्षाको प्रत्याभूति नभएको भन्दै अस्पतालमा कार्यरत 68 चिकित्सकले सामूहिक राजीनामा दिएका छन् भने आन्दोलनका कारण आकस्मिक बाहेका सेवा प्रभावित भएका छन्। गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा तोड़फोड़ गर्नुका साथै ड्यूटीमा रहेका डाक्टर प्रमोद राममाथि कुटपिट गरेका थिए। घटनापछि चिकित्सकहरूले आफू असुरक्षित बनेको भन्दै दोषीमाथि तत्काल कानूनी कार्यवाही र स्वास्थ्य कर्मीको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्। चिकित्सकहरूको अनुसार घटनापछि जिल्ला प्रशासन कार्यालयमा भएको छलफलका क्रममा समेत अपमानजनक व्यवहार भएको महसुस भएपछि सामूहिक राजीनामा दिने निर्णय गरिएको हो। अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्टलाई बुझाइएको राजीनामा पत्रमा सुरक्षा प्रत्याभूति बिना उपचार सेवा दिन नसकिने बताइएको छ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकलाई अस्पताल तथा ओपीडी सेवा बन्द नगर्न आग्रह गरेको छ। उता राष्ट्रिय मानवाधिकार आयोगले चिकित्सकमाथि भएको कुटपिट र अस्पतालमा भएको तोड़फोड़को घटनाको कड़ा निन्दा गर्दै दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ। साथै स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा अवरूद्ध हुँदा नागरिकको मौलिक स्वास्थ्य अधिकार प्रभावित हुने भएकाले आन्दोलनरत चिकित्सक सरकार मृतकका परिवार तथा सम्बन्धित सबै पक्षलाई वार्ता मार्फत समस्या समाधान गर्दै स्वास्थ्य सेवा यथाशीघ्र सुचारू गर्न आयोगले आग्रह गरेको छ। यता नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्य कर्मीका माग तत्काल सम्बोधन गरी स्वास्थ्य सेवा सुचारू गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ।
0: जिल्ला प्रशासन कार्यालय सुनसरीले भने महेन्द्र राजमार्ग र आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। आज अपरान्ह 3:30 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन 2028 दफा 6(क)(b) कर्फ्यू आदेश जारी भएको हो। सुनसरी जिल्लामा पर्ने महेन्द्र राजमार्गको 4 किल्ला तथा इनरुवा बजार क्षेत्र सीमानाभित्र कसैले आवाज जावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको हो। पूर्व पकली चोकसम्म पश्चिम कोशी ब्यारेजको पुल, उत्तर र दक्षिण महेन्द्र राजमार्गदेखि 200 मिटर क्षेत्रसम्म यस्तो आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालले जानकारी दिनुभयो। आज सुनसरीको कोशी कटान क्षेत्रको अवस्था थप तनावग्रस्त बनेको छ। प्रहरी पनि सो क्षेत्रमा तैनात छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विरोधमा उत्रिएको समूहले आगजनी गरेको छ। आइतबार कप्तानगंजमा 2 समूहको झडप नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको थियो, नौजना घाइते भएका थिए। कर्फ्यू उल्लंघन गर्दै हिजो पनि दिनभर प्रदर्शन भएको थियो। उता डीजे प्रयोगको विषयमा सुनसरीबाट शुरू भएको विवादले उग्र रूप लिएपछि मोरङ प्रशासनले जिल्लामा डीजे अर्थात ठूलो आवाज दिने साउण्ड सिस्टम प्रयोगमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले आज सूचना जारी गर्दै मोरङ जिल्ला भर डीजे प्रयोग गर्न निषेध गरेको हो। प्रशासनले कसैले डीजे प्रयोग गरी कानून बमोजिम कार्यवाही गरिने चेतावनी समेत दिएको छ।
1: भारततर्फ रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँध सफाईका लागि खोलिने भएको छ। बाँध खोलेसँगै नदीको जलस्तर बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनाराका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट प्राप्त पत्रका आधारमा जारी सार्वजनिक सूचना अनुसार साउन 13 गते बुधबार बिहान 6 बजेदेखि साउन 15 गते शुक्रबार अपरान्ह 6 बजेसम्म करिब 36 घण्टा धौलीगंगा पावर स्टेशनको स्लुइस गेट सफाईका लागि बाँध खोलिनेछ। त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ़न सक्ने सम्भावना भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक पूर्व सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय बैतडीले अनुरोध गरेको छ। प्रशासनले नदी किनारामा अनावश्यक आवत जावत नगर्न, नदीमा माछा मार्न, ढुंगा बालुवा संकलन गर्न तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न सचेत रहन आग्रह गरेको छ।
0: सर्वोच्च अदालतले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूले दल त्याग गरेको अवस्थामा दायर गरेको रिट खारेज गरेको छ। यसअघि अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले आज रिट खारेज गरेको हो। न्यायाधीश चारंगा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ। निर्वाचन आयोग बहादुर भवन कान्तिपथ काठमाडौँ नेपाली कांग्रेस केन्द्रीय कार्यालय, नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति, नेपाली कांग्रेस जिल्ला कार्य समिति गुल्मी, यस्तै चम्पादेवी गाउँपालिका कालिका ओखलढुंगा, नेपाली कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी विरूद्ध पनि सर्वोच्च अदालतमा रिट दायर भएको थियो। रिटमा प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश टेक प्रसाद ढुंगाना र महेश शर्मा पौडेलको इजलासले कारण देखाओ आदेश र अन्तरिम आदेशका लागि छलफलका लागि बोलाएको थियो, तर त्यो रिट आज खारेज भएको छ। दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिहरूको पद यस हिसाबले गएको मानिएको छ। सर्वोच्च अदालतले आज लामो समयपछि सुनवाई गर्दै यस रिटमा आदेश सुनाएको हो।
1: नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। विगत लामो समयदेखि प्यांक्रियास क्यान्सरबाट पीड़ित हुनुभएका श्रेष्ठ भारतको अस्पतालमा उपचार गराएर फर्किनु भएको थियो। उहाँलाई 14 दिन अघि होलियस अस्पताल भर्ना गरिएको थियो। आजै 2:51 डाक्टरहरूको टीमले श्रेष्ठको निधन भएको घोषणा गरेको श्रेष्ठको सचिवालयका सदस्य सुएक आचार्यले जानकारी दिनुभयो। अस्पतालमा भेटेर फर्किएपछि यही साउन 7 गते कंग्रेस सभापति गगन थापाले श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता घोषणा गर्नुभएको थियो। उहाँको अन्त्येष्टि बुधबार साउन 13 गते बिहान 11 बजे पशुपति आर्यघाटमा गरिने कंग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले जानकारी दिनुभएको छ। अन्त्येष्टि अघि श्रद्धांजलिका लागि उहाँको पार्थिव शरीर कंग्रेस केन्द्रीय कार्यालय सानिपामा राखिनेछ। बुधबार बिहान 8 बजेदेखि 11 बजेसम्म पार्टी कार्यालयमा श्रद्धांजलि पश्चात उहाँको अन्त्येष्टि गरिनेछ। श्रेष्ठमा पेंक्रियास सम्बन्धी समस्या देखिएपछि नर्भिक र धुलीखेल अस्पतालमा उपचार गरिएको थियो। गोपालमान कंग्रेसका पुराना र प्रभावशाली नेता मध्ये एक हुनुहुन्छ। उहाँले पार्टीको कार्यवाहक सभापति र उपसभापतिको जिम्मेवारी सम्हाल्नु भएको थियो। राजाको प्रत्यक्ष शासनकालमा तत्कालीन कंग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा जेल परेको अवस्थामा श्रेष्ठले पार्टीको नेतृत्व गर्नुभएको थियो। गत वर्ष पुषमा उहाँ देउवासम्म छाडेर विशेष महाधिवेशनका पक्षमा खुल्नु भएको थियो।
0: स्थानीय तहका जनप्रतिनिधिले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्च अदालतले फैसला सुनाएको छ, रिट खारेज गरेको छ। यसै विषयमा कुराकानी गर्न अधिवक्ता राजु कटुवाल अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। यहाँलाई स्वागत छ। हेलो हेलो, उहाँसँगको सम्पर्क विच्छेद भएको छ। हामीले यो खासमा रिट कारण देखाओ आदेश दिएको थियो यसअघि स्थानीय तहका जनप्रतिनिधिहरूले दल त्याग गर्दाखेरिको अवस्थामा के गर्ने भनेर यसमा अन्तरिम आदेशका लागि छलफलका लागि पनि बोलाएको थियो। तर आज त्यो रिट चाहिँ खारेज गरेको छ। यसबारे थप जानकारी लिने प्रयासमा हामीले अधिवक्ता राजु कटवालसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छौं। आज न्यायाधीश सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले यो आदेश भर्खरै दिएको र फैसला सुनाएको रिट खारेज गरेको छ। अब यो रिट खारेज गरेपछि जुन दलबाट टिकट लिएर स्थानीय तहमा निर्वाचित भएका थिए जनप्रतिनिधि, तिनीहरूको पद अब के हुन्छ? त्यसमा चाहिँ कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी बाट निर्वाचित भएका जनप्रतिनिधिहरूले दल त्याग गरेर पनि आफू चाहिँ जनप्रतिनिधिमा कायम रहिरहन पाऊ भनेर उनीहरूले निवेदन दिएका थिए, तर त्यो निवेदन चाहिँ सर्वोच्च अदालतले खारेज गरेको छ। अब उनीहरूको पद के हुन्छ, उनीहरू कायम रहन्छन् रहँदैनन् भन्ने विषयमा जानकारी लिने प्रयासमा हामीले अधिवक्ता राजु कटवालसँग कुराकानी गर्ने प्रयास गरिरहेका छौं। यो आदेश खास के हो, यसबाट चाहिँ अब यो उहाँहरूको पद रहन्छ रहँदैन, या उहाँहरूले दल त्याग गरिसकेपछि पनि पदमा बसिरहने अवस्था रहन्छ कि रहँदैन भन्ने विषयमा हामीले कुराकानी गर्ने प्रयास गरेका थियौं, तर उहाँसँग सम्पर्क अघि भएको थियो तर बीचमा हाम्रो सम्पर्क विच्छेद भएको हुनाले फेरि गर्ने प्रयास गरिरहेका छौं। तर सर्वोच्चले फैसला सुनाएको छ, रिट खारेज भएको छ।
1: अब बाँकी खबर, नेपाली कंग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि केन्द्रीय प्रतिनिधि खटाउने भएको छ। पूर्व सभापति शेरबहादुर देउवासँग निकट रहेको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारीका लागि 165 वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको हो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

समूहले राष्ट्रिय भेलाको तयारीका लागि 165 वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। पहिरो पन्छाएपछि मुङ्लिन नारायणगढ़ सड़क खण्ड सञ्चालनमा आएको छ। मुङ्लिन नजिकै रहेको सड़क खण्ड अन्तर्गत खहरे खोलामा सुक्खा पहिरो खस्दा आज दिउँसो 3 बजेदेखि सड़क दुईतर्फी अवरूद्ध भएको हो। यसअघि पनि पहिरो खसेर मुङ्लिन नारायणगढ़ सड़क खण्ड अवरूद्ध बनेको थियो। करिब 4.5 घण्टापछि पहिरो पन्छाएपछि सवारी सञ्चालनमा आएको छ। पहिरो हटाएर सवारी सञ्चालन भएको 2 घण्टापछि पुनः पहिरो खसेर सड़क अवरूद्ध बनेको थियो।
2: सार्वजनिक खरिद ऐन संशोधन विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता दुवै अनन्तराज लोटेल र रामप्रसाद पुडा सैनीले उक्त ऐन विरूद्ध रिट दर्ता गराएका हुन्। संशोधित व्यवस्थाले गर्दा टेण्डर आह्वान गर्दा पत्र पत्रिकामा सूचना निकाल्नुपर्ने अवस्था हटेको, जसका कारण मीडियाहरू आर्थिक संकटमा पर्न सक्ने लगायत जिकिर गर्दै उनीहरूले रिट दर्ता गराएका हुन्।
1: कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता मंगलबहादुर साईले दावी पेश गर्नुभएको छ। उहाँले आज बेलुका प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको हो। साईले गठबन्धनमा रहेका नेकपा एमालेका 9 र नेपाली कम्युनिष्ट पार्टी नेकपाका 14 सहित 23 प्रदेश तथा प्रदेशसभा सदस्यको हस्ताक्षर सहित आफूलाई मुख्यमन्त्री बनाउन दावी पेश गर्नुभएको छ। एमालेबाट मुख्यमन्त्री बन्नुभएका एमलाल कनेलले शनिबार राजीनामा दिएसँगै कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको थियो। प्रदेश प्रमुख एकगेराज जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आज 5 बजेसम्म दावी पेश गर्न समय दिनुभएको थियो। संविधानको धारा 168(2) अनुसार प्रदेश प्रमुख जोशीले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि आह्वान गर्नुभएको थियो। साई मुगु प्रदेशसभा 2 तत्कालीन माओवादीबाट विजयी हुनुभएको थियो। साईले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री भएर काम गरिसक्नु भएको छ।
2: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बे र सभामुख डोलप्रसाद अर्याल बीच भेटवार्ता भएको छ। सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा आज मध्याह भएको भेटमा समसामयिक राजनैतिक परिस्थिति, संसद सञ्चालन तथा पछिल्ला राष्ट्रिय घटनाक्रमबारे छलफल भएको छ। भेटका क्रममा नेता आङदेम्बेले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति सभामुखको ध्यान आकर्षण गराउनुभयो। त्यसमा शान्ति सुरक्षा कायम गर्न प्रभावकारी पहल आवश्यक भएको उहाँको भनाइ छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाइसकेको भारतले जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको आज जानकारी गराउनु भएको हो। तर भ्रमणको मिति भने उहाँले उल्लेख गर्नुभएको छैन। नेपालबाट विशेष दूत आएर भारतमा सरकारवालाहरूसँग वार्ता गरेको विषयमा पनि उहाँले केही जवाब दिनुभएन।
2: एमबीबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप 2 पक्राउ परेका छन्। रौतहटको राजदेवी नगरपालिका 4 25 वर्षीय अतुल कुमार मिश्र र 12 लिपन हिमाल कर भएका 31 वर्षीय अब्दुल सानी हाकिम छन्। उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो।
1: साउन दोस्रो साता पुग्दासम्म देशभरि अझै 14.28% धान खेतमा रोपाई हुन बाँकी रहेको तथ्याङ्कले देखाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको तथ्याङ्क अनुसार देशभरि कुल धान खेती हुने 13,70,062 हेक्टर क्षेत्रफल मध्ये अझै 1,95,669 हेक्टरमा रोपाई हुन सकेको छैन। हालसम्म देशभरि 11,74,392 हेक्टर क्षेत्रफल अर्थात 85.72% खेतमा मात्र रोपाई सकिएको छ। देशको प्रमुख अन्न भण्डार मानिने मधेस प्रदेशमा नै सबैभन्दा धेरै क्षेत्रफलमा रोपाई हुन बाँकी छ। साउन 7 गतेसम्मको तथ्याङ्क अनुसार मधेसमा कुल 3,85,933 हेक्टरमा धान खेती हुने गरेकोमा 3,05,80 हेक्टरमा मात्र रोपाई भएको छ।
2: लघु वित्त तथा वित्तीय संस्थाबाट पीड़ित एक समूहले आफ्ना माग कार्यान्वयनको दवाब दिन काठमाडौँको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन शुरू गरेको घोषणा गरेको छ। यसअघि लघु वित्त पीड़ितका एक समूहले सरकारसँग वार्ता गरेर आन्दोलन स्थगित गरेको थियो, तर आजदेखि अर्को समूहले लघु

पीड़ित पीड़ितको न्याय नपाएको भन्दै पीड़ितले न्याय नपाएको भन्दै आमरण अनशन शुरू गरेको हो। संघर्ष समितिका अनुसार लामो समयदेखि ग्रामीण तथा शहरी क्षेत्रका विपन्न किसान र मजदूरहरू चर्को ब्याज चक्रवृद्धि ब्याज र थितो लिलामी तथा गैर कानूनी असुलीको मारमा पर्दै आएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। पेट्रोलियम पदार्थको मूल्य काटेको झण्डै एक महिना बित्नै लाग्दा पनि बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाड़ा नघटाउँदा सर्वसाधारण मर्कामा छन्। नेपाल आयल निगमले गत असार 17 गते मध्यरातीदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो, तर बागमती प्रदेश सरकार मातहत उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयले भने अहिलेसम्म भाड़ा समायोजन गरेको छैन।
2: नेपाल आयल निगमको मध्य प्रदेश प्रादेशिक डिपो अमलेगंजमा डिजेलको आयातमा कमी आएको छ। आर्थिक वर्ष 2082-83 अमलेगंज डिपोको डिजेल आयात अघिल्लो आर्थिक वर्षको तुलनामा 4,34,22,000 लिटरले घटेको हो। मध्य प्रदेश प्रादेशिक डिपो अमलेगंजमा अमलेगंजका प्रमुख अशोक कुमार शाहका अनुसार आर्थिक वर्ष 2082-83 11,09,692 किलो लिटर डिजेल आयात भएको छ। अघिल्लो आर्थिक वर्ष 81-82 डिजेलको आयात 11,53,214 किलो लिटर थियो। अघिल्लो वर्षको तुलनामा पेट्रोलको आयात भने बढ़ेको शाहले बताउनुभयो।
1: नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत पद सीईओका लागि आवेदन खुलेको छनौट तथा सिफारिश समितिले सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न आवेदन माग गरेको हो। इच्छुक आवेदकलाई साउन 26 गतेभित्र कार्यालयमा समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन आग्रह गरिएको छ।
2: अघिल्लो कारोबार दिन 33.28 अंकले घटेको शेयर बजार आज 4.64 अंकले घटेको छ। यो कमीसँगै बजारको परिसूचक नेप्से 2696 अंकमा झरेको छ। अघिल्लो दिन 2701 अंकमा थियो। दिनभर बजार उतार चढ़ावमै रह्यो। 12:10 कारोबार अवधिभरको न्यूनतम अंक 2681 बजार झरेको थियो। कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन 6,07,00,000,000 कारोबार भएकोमा आज 4,42,00,000,000 मात्र भयो। आज 900 कम्पनीको मूल्य बढ़दा 165 घट्यो भने 13 स्थिर रह्यो। सबै समूहगत सूचकको उतार चढ़ाव 1% भन्दा कम रह्यो। 4 समूहगत सूचक बढ़ेका छन्।
1: अब विदेशका खबर। भारतको सर्वोच्च अदालतले जुलाई 20 संसद मार्चका क्रममा प्रदर्शनमा सहभागी विद्यार्थीमाथि भएको प्रहरी कार्यवाहीबारे सुनवाई गर्दै नाबालिग प्रदर्शनकारीलाई तत्काल रिहा गर्न आदेश दिएको छ। अदालतले विद्यार्थीको आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण रहेको निष्कर्षसहित उनीहरूले संवैधानिक अधिकारभित्र रहेर आफ्ना माग राखेको टिप्पणी गरेको हो। प्रधान न्यायाधीश सूर्यकान्त, न्यायाधीश जोय माल्या बागची र न्यायाधीश वी मोहना सम्मिलित इजलासले आवश्यकताभन्दा बढ़ी बल प्रयोग गर्नेमाथि कानून बमोजिम कार्यवाही हुने स्पष्ट पारेको छ।
2: इरानसँगको युद्ध शुरू भएपछि पहिलो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू बीच वाशिङटनमा प्रत्यक्ष भेटवार्ता हुँदैछ। दुवै नेता बीच पछिल्ला महिनाहरूमा देखिएको मतभेद बीच हुने यो बैठकलाई द्विपक्षीय सम्बन्ध सुधार्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यो भेट यस्तो समयमा हुन लागेको छ जब नेतन्याहू आगामी चुनावको दबावमा छन् भने ट्रम्प पनि लोकप्रियता घट्दै गएको इरान युद्धलाई अन्त्य गर्न घरेलु दबावको सामना गरिरहेका छन्। युद्धका कारण अमेरिकी अर्थतन्त्रमा असर परेको र इन्धन लगायत वस्तुको मूल्य बढ़ेकाले ट्रम्पमाथि कूटनैतिक समाधान खोज्न दबाव बढ़ेको छ।
1: अब खेलकुद। नेदरल्याण्डसमा जारी आईसीसी क्रिकेट विश्वकप लीग टूमा लगातार निराशाजनक प्रदर्शनको असर नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय एक दिवसीय ओडीआई वरितामा परेको छ। नेपाल आईसीसीको पछिल्लो अध्यावधिक वरितामा एक स्थान तल झर्दै 18 स्थानमा पुगेको हो। आईसीसीले सोमबारसम्ममा खेलको आधारमा सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल 17 स्थानबाट एक स्थान तल झरेको छ।
2: काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल 5 स्थानको खेलमा कजाकिस्तानसँग 3-0 पराजित भएको छ। लीग चरणको 5 खेल हारेको नेपालले 5 स्थानको खेल हार्दा नेपाल 6 टीममा 6 भएको छ। पाकिस्तानको इस्लामाबादमा आज भएको खेलमा नेपाल कजाकिस्तानसँग 25-18, 27-25 र 25-20 पराजित भएको हो। नेपालले सबै खेल हार्दै तालिकाको अन्तिममा रहँदै प्रतियोगिता अन्त्य गरेको छ। एफआईभीबीको वरियतामा स्थान बनाए पनि नेपालको लागि यो प्रतियोगिताको नतिजा सुखद भने रहेन।
1: नेपालका पूर्व अलराउण्डर मेहबूब आलम एसियन लिजेण्ड्स लीग सिजन 2 सहभागी हुने भएका छन्। यूएईको ओल्ड स्पोर्ट्स ग्रुपको आयोजनामा प्रतियोगिता जुलाई 30 अगस्त 10 जाम्बियामा हुनेछ। आलम जुलाई 29 जाम्बिया जाने भएका हुन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
2: नारायणी अस्पताल घटनाले देशभर स्वास्थ्य सेवा प्रभावित, 68 चिकित्सकको सामूहिक राजीनामा, सुरक्षाको माग गर्दै आन्दोलन थप चर्कियो, सेवा नरोक्न मन्त्रालयको आग्रह, मानवाधिकार आयोगद्वारा वार्ताबाट समाधान खोज्न अपील, भारतद्वारा प्रधानमन्त्री बानेललाई भ्रमणको निम्तो दिएको जानकारी।
1: सुनसरी घटनामा तनाव कायमै, महेन्द्र राजमार्ग र इनरुवा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू, मोरङभर डीजे प्रतियोगितामा रोक, धौली गंगा बाँधको गेट सफाईका लागि खोलिँदै महाकाली किनारामा सतर्कता अपनाउन आग्रह।
2: पेङ्क्रियास क्यान्सरबाट लामो संघर्षपछि कांग्रेस वरिष्ठ नेता गोपाल मान श्रेष्ठको निधन, भोलि स्थानीयमा श्रद्धांजलि सभापछि अन्त्येष्टि गरिने, स्थानीय तहका दल त्यागेका निर्वाचित जनप्रतिनिधिको रिट सर्वोच्चद्वारा खारेज, एमबीबीएसको प्रश्न पत्र आउट प्रकरणमा थप दुईजना पक्राउ।
1: ट्रम्प नेतन्याहु भेटमा, मध्यपूर्व संकट केन्द्रमा इरानको आणविक कार्यक्रम, गाजा र लेबनान बारे उच्चस्तरीय छलफल हुँदै, भारतमा विद्यार्थी दमन बारे सर्वोच्चको कड़ा आदेश, पक्राउ परेकालाई तत्काल रिहा गर्न निर्देश।
2: र खेलकुदमा नेपालको चुनौती थपियो, क्रिकेटमा वरियता खस्कियो, भलिबल टोली जितविहीन, मेहबूब आलम भने एसियन लिजेन्ड्स लीग खेल्दै अन्तर्राष्ट्रिय मञ्चमा फर्किने।
1: अवश्य यसका साथै नेपाली खबर यही सकिन्छ। राति 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: बहिनी
1: दिदी बहिनी
0: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: लागु गरिन्छ क्लासिक टेक छोयो कि चल्यो

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। दल त्याग गर्ने स्थानीय जनप्रतिनिधिको पद नजोगिने सर्वोच्चको आदेश। सुनसरी घटनामा सरकारले समयमा नै समन्वय नगरेको विपक्षी दलको आरोप। संवेदनशील विषयमा राजनीति नगर्न दलहरूलाई रासोपाको आग्रह। अवस्था अझै तनावपूर्ण भएपछि फेरि अनिश्चितकालीन कर्फ्यू।
1: केही समयपछि हामीले जिल्लाभरि सबैतिर चाहिँ हुने गरिकन हामीले कर्फ्यू लगाउने चाहिँ निर्णय गरेका छौँ। तुरन्तै अब कर्फ्यू जारी हुन्छ अब सबैतिर।
0: आज एकै दिन विपदका 42 घटनामा 3 जनाको मृत्यु। नारायणी अस्पतालका 68 चिकित्सकको सामूहिक राजीनामा। भोलि देशभर ओपीडी सेवा प्रभावित हुँदै। लगानी र सम्पत्तिको सुरक्षा सरकारले गर्ने, उद्योगीलाई अर्थमन्त्रीको भरोसा।
2: सरकारको प्रतिबद्धता स्पष्ट छ, निजी क्षेत्रले गरेको लगानी सुरक्षित रहनेछ, उचित प्रतिफल प्राप्त गर्नेछ र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण हुनेछ।
0: कर्णालीको मुख्यमन्त्रीमा मंगल बहादुर शाही नियुक्त। 24 जना सांसदको समर्थनमा नयाँ सरकार गठन। लुम्बिनीमा एमाले र नेकपा बीच नयाँ सरकार गठनको कसरत तीव्र। कांग्रेसद्वारा सरकारलाई दिएको समर्थन फिर्ता।
3: एमालेसँग सहकार्य विधिवत रूपमा टुटेपछि हामी त्यहाँ बस्ने कुराको अर्थ पनि रहेन, त्यसकारणले हामीहरू सैनिक राजा दिएको राजीनामा सहित हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियौ होइन।
0: र नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशाजनक रूपमा समाप्त।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारको लगानी 9 खर्ब रूपियाँ नाग्नु सकारात्मक संकेत भए पनि त्यसको प्रतिफल कति प्रभावकारी छ भन्ने पक्ष अझ महत्वपूर्ण हुन्छ। सार्वजनिक संस्थानमा गरिएको लगानीले रोजगारी

0: उत्पादन र आर्थिक वृद्धि बढ़ाउन योगदान पुर्याउनुपर्छ। लगानीसँगै पारदर्शिता, सुशासन र नियमित मूल्यांकनलाई पनि उत्तिकै प्राथमिकता दिन आवश्यक छ। जनताको करबाट गरिएको लगानीको अधिकतम प्रतिफल सुनिश्चित गर्दै सार्वजनिक सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न सरकार अझ जिम्मेवार बन्नुपर्छ।
1: सुनसरीको देवानगंज क्षेत्रमा अवस्था सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्था अझै संवेदनशील रहेकाले शान्ति सुरक्षा कायम गर्न कर्फ्यू जारी राखिएको जनाएको छ। आवश्यकता अनुसार अन्य प्रभावित क्षेत्रमा समेत कर्फ्यू विस्तार गर्न सकिने समेत प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सीआईएनलाई जानकारी दिनुभयो।
2: यो अहिले चाहिँ अलि जिल्लामा अलिअलि तनावपूर्ण स्थिति छ। अब दुवै कक्षाका चाहिँ ठाउँ ठाउँमा चाहिँ उपस्थित हुने अनि अलिकति गर्ने चाहिँ काम भइरहेछ। अब हामीले अनिश्चितकालीन हाइवेमा चाहिँ हामीले कर्फ्यू लगाएका छौँ, हाइवे बाहेक अरू पालिकाहरूमा पनि कर्फ्यू लगाएका छौँ। अब हामीले यो केही समयपछि हामीले जिल्लाभरि सबैतिर चाहिँ हुने गरिकन हामीले कर्फ्यू लगाउने चाहिँ निर्णय गरेका छौँ। तुरन्तै अब कर्फ्यू जारी हुन्छ अब सबैतिर।
1: यसअघि जारी गरिएको कर्फ्यू गैराति सभा 12 बजेदेखि हटाइएको भए पनि निषेधाज्ञा भने यथावत राखिएको थियो। प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम तोकिएको क्षेत्रमा आवत जावत भेला जुलुस प्रदर्शन सभा बैठक तथा घेराउ गर्न रोक लगाइएको छ। यसैबीच देवानगंज घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरिएको उच्च स्तरीय 5 सदस्यीय समिति विराटनगर पुगेको छ। नेपाल सरकारका सहसचिव भूपेन्द्र थापा को संयोजकत्वमा रहेको समितिले घटनाको वस्तुगत अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढ़ाएको जनाएको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न सुरक्षा निकायसँग सहयोग गर्न तथा जारी आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। सुनसरी घटनामा विपक्षी दलहरूले भने सरकार गम्भीर नभएको आरोप लगाएको छ। नेकपा एमाले सहित अन्य राजनैतिक दलले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन र शान्ति स्थापनाको माग गरेका छन्। एमाले सरकारले समयमै संवाद र समन्वय गर्न नसक्दा परिस्थिति थप उत्तेजित बनेको आरोप लगाएको छ। महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै नागरिकको जीव धनको सुरक्षा गर्नुपर्ने सरकार संवेदनशील विषयमा गैर जिम्मेवार बनेको टिप्पणी गर्नुभएको छ। को उच्च स्तरीय छानबिन गरी दोषीमाथि कडा कानूनी कार्यवाही गर्न मृतकका परिवारलाई राहत र घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ। यस्तै रासोपाका सभापति रवि लामिछानेले भने हिंसा र मुठभेटबाट कुनै पनि समस्या समाधान नहुने भन्दै घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्नुभएको छ। उहाँले सामाजिक सद्भाव कायम राख्न, अफवाहबाट बस्न र स्वयंमता अपनाउन सबै पक्षसँग अपील गर्नुभएको छ। रासोपाले सरकार र स्थानीय प्रशासनसँग परिस्थितिलाई सामान्य बनाउन सहजीकरण भइरहेको जनाएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले निजी क्षेत्रको लगानी, नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। उद्योगी व्यवसाय संघको छलफलमा उहाँले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलताको आधार भएकाले लगानीकर्ताले निर्धक्क भएर उद्योग विस्तार, उत्पादन वृद्धि र नयाँ उद्यममा लगानी गर्न सक्ने वातावरण सरकारले सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम आज शाहीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। शाहीले आफ्ना दलका 14 र सत्ता साझेदार दल नेकपा एमालेका 10 जना गरी 24 जना प्रदेशसभा सदस्यको समर्थन सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि 20 सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री शाहीको शपथ भोलि हुने भएको छ। लुम्बिनी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेशको राजधानी राजनीतिक समीकरण फेरिएको छ। कांग्रेसका 5 मन्त्रीले राजीनामा दिएपछि एमाले नेतृत्वको सरकारले अल्पमतमा परेको छ भने नयाँ सरकार गठनका लागि दलहरूबीच दौड़धूप शुरू भएको छ। कांग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरीले मुख्यमन्त्री चेत नारायण आचार्यलाई पत्र पठाउँदै साउन 13 गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभएको छ। कांग्रेसका निवर्तमान मन्त्री प्रचण्ड विक्रम न्यूपानेले सीआईएनलाई जानकारी दिनुभयो।
3: सत्ता जुन गठबन्धनको माथिबाट निर्णय भयो होइन, माथिको सहमति भइसके पछाडि पहिला त काङ्ग्रेस र एमालेको गठबन्धन माथि तीन बुझे सहकार्य भइसके पछाडि काङ्ग्रेस प्रतिपक्षमा बस्ने नै उचित देखियो र अब एमालेसँग सहकार्य विधिवत रूपमा टुटेपछि हामी त्यहाँ बस्ने कुराको अर्थ पनि रहेन, त्यस कारणले हामीहरू सामेल राजीनामा दिएको अनि हामी राजीनामा सहित हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियौं होइन, अब त्यही अनुसार हामी अगाडि बढ्यौं।
1: समर्थन फिर्तासँगै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले अब संवैधानिक प्रक्रिया अनुसार विश्वासको मत लिनुपर्नेछ। यसैबीच एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच नयाँ सत्ता गठबन्धन बनाउने प्रयास तीव्र भएको छ, तर नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन थप एक सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका 68 जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट समक्ष राजीनामा बुझाउँदै उनीहरूले सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म सेवा प्रवाह गर्न नसकिने स्पष्ट पारेका छन्। गत साउन 8 गते चिकित्सक डाक्टर प्रमोद राम माथि कुटपिट हुनुका साथै अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएपछि चिकित्सकहरू आकस्मिक सेवा बाहेकका सेवा बन्द गरेर आन्दोलनमा थिए। स्वास्थ्य मन्त्रालयको आग्रहपछि वार्तामा बसेका चिकित्सकहरू प्रशासनसँगको छलफल निष्कर्षविहीन बनेपछि सामूहिक राजीनामाको निर्णयमा पुगेका हुन्। यस घटनाको विरोधमा नेपाल चिकित्सक संघले भोलि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सबै ओपीडी सेवा बन्द गर्ने घोषणा गरेको छ। नेपालमा मानव व्यसनको जोखिम सबैभन्दा बढ़ी बालबालिका विशेष गरी किशोरी र दलित समुदायमा केन्द्रित रहेको देखाएको छ। मानव व्यसन अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष 2082-83 दर्ता भएका 20 आन्तरिक मानव व्यसनका मुद्दामा 21 पीड़ित मध्ये 19 अर्थात करिब 90% बालबालिका रहेका छन्। अधिकांश पीड़ित 18 मुनिका किशोरी तथा दलित समुदायका छन्। ब्यूरोका अनुसार गरीबी, अशिक्षा, सामाजिक विभेद र कमजोर संरक्षण प्रणालीका कारण यी समुदाय अझ बढ़ी मानव तस्करको निशानामा पर्ने गरेका छन्। सीआईएनसँग कुरा गर्दै ब्यूरोका सूचना अधिकारी राजन लिम्बुले भन्नुभयो,
4: नेपालमा अहिले मानव बेचबिखन सम्बन्धी घटनाहरू चाहिँ अलिक वृद्धि भएको छ। यसमा आन्तरिक बेचबिखनहरू जस्तै माइनर केसेसहरू चाहिँ नाबालिकाहरू चाहिँ इन्टरनेट ट्राफिकिङहरूमा मसा सेन्टरहरू लगायत स्पाहरूमा र घरेलु कामदारको रूपमा अन्य रेस्टुरेन्ट लगायतहरूमा चाहिँ एक्सप्लोइटेसनहरू सेक्सुअली एक्सप्लोइटेसनहरू केसहरू एउटा देखिन्छ भने अर्को चाहिँ विभिन्न हिसाबले वैदेशिक रोजगारको सिलसिलामा बाहिर जाँदाखेरि ठगिने भिड भिसामा जाने त्यहाँबाट अन्य डोमेस्टिक वर्करको रूपमा विभिन्न ठाउँमा बेचिने किसिमको घटनाहरू पनि वृद्धि भएको छ। लगायत यो कम्बोडिया लगायत लाओसहरूमा पनि जुन साइबर स्क्यामिङको घटनाहरू अलिकति वृद्धि भएको छ। त्यसमा चाहिँ हामीले केही मुद्दाहरूको संख्याहरू पनि राष्ट्र भएको छ मानव जीवन ब्युरोमा, साथै र उद्धारको कार्यहरू पनि विभिन्न संघ संस्था र सरकारी निकायहरूसँग आबद्ध र सम्बद्ध र समन्वयमा चाहिँ उद्धार कार्यहरू पनि भइरहेको छ।
1: स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित राजनैतिक दलले कार्यवाही गरेमा पद स्वतः रिक्त हुने सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासको निर्वाचन आयोगले पद रिक्त गरेको निर्णयलाई सदर गर्दै पूर्व पुनर्वहालीको मागसहित दायर भएको रिट निवेदन खारेज गरेको हो। देशभर पछिल्लो 24 घण्टामा विपज्जन्य 42 घटनामा 3 मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परि 21 घाइते भएका छन्। प्राधिकरणको विवरण अनुसार सबैभन्दा धेरै सर्पदंश र पहिरोका घटना भएका छन्। पछिल्लो अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, भारी वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीको 1 र भूकम्पको 1 घटना दर्ता भएका छन्। विपदका यी घटनाबाट 34 जिल्ला प्रभावित भएका छन्। पहिरोमा परि 3 मृत्यु भएको हो भने सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, भारी वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 घाइते भएका छन्। प्राधिकरणका अनुसार देशभर 9 सड़क खण्ड अझै अवरूद्ध छन् भने 22 चौपायामा समेत क्षति पुगेको छ। मनसून सक्रिय रहेको अवस्थामा पहिरो, बाढ़ी, डुबान र सर्पदंशका घटना बढ़न सक्ने भएकाले जोखिम क्षेत्रमा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको जित विहीन यात्रा टुंगिएको छ। प्रतियोगितामा पाँचौं स्थानका लागि भएको खेलमा पनि नेपाल काजकिस्तानसँग सोझो सेटमा पराजित हुँदै छैटौं हार बिहोरेको हो। पाकिस्तानको इस्लामाबाद स्थित गारिसन जिन्हा स्पोर्ट कम्प्लेक्समा आज भएको खेलमा नेपाल काजकिस्तानसँग 3-0 सेटमा पराजित भएको हो। लगातार हारसँगै नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशजनक रूपमा समाप्त भएको छ।
0: मधेसमा मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढी
5: लक्ष्मीपुर परादवातिर अलिक बढी छ। दुई नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अलि छ।
0: बाल कुपोषण घटाउन स्थानीय सरकारको पहल कमजोर रिपोर्टसँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: खानेकुरा त सधैँ बेलैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
7: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ।
8: गर्भवती हुँदा के खाने,
7: स्तनपानको मात्रा कसरी पुर्याउने,
8: शिशुलाई कहिलेदेखि थप खाना दिने,
7: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार,
8: यसको जवाब अनुमानमा होइन,
7: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
8: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
7: सँगै सीआईएनको फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
9: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मध्य प्रदेशका 136 पालिका मध्ये 109 पालिकामा बाल बालिकामा शीघ्र कुपोषणको समस्या देखिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार मध्य प्रदेशका 109 पालिकामा शीघ्र कुपोषणको समस्या देखिँदा 18 पालिका त सर्लाहीका मात्रै छन्। स्वास्थ्य कर्मीका अनुसार यो अवस्था चिन्ताजनक हो।
12: शीघ्र कुपोषणको दर भन्नाले उचाइको तुलनामा आवश्यकता भन्दा कम तौल भएका बाल बालिकाको प्रतिशतलाई बुझाउँछ। सामान्यतया 5 वर्ष मुनिका बाल बालिकाको तौल र उचाइको अनुपातलाई हेरेर कुपोषणको अवस्थाबारे मापन गरिन्छ। मध्य प्रदेशमै सबैभन्दा बढ़ी सर्लाहीको हरिपुर नगरपालिकामा 8.8% बाल बालिकामा कड़ा किसिमको कुपोषण देखिएको छ। हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर रायका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बाल बालिका बढी कुपोषित पाइन्छ।
5: सबभन्दा बढी अहिले मुस्लिम समुदायमा अलिक बढी छ, त्यहाँ मजुरबा उता मजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादबातिर अलिक बढी छ। दुई नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अलि छ। अहिले त धेरै ठिक भइरहेछ। मन्त्रालयबाट पनि आएको मान्छेहरू सबै अनुगमनमा प्रोजेक्टको युनिसेफ अनि मन्त्रालयबाट परिवार कल्याण महाशाखाबाट पनि आउनुभएको उहाँहरू।
12: उच्च शीघ्र कुपोषणको प्रतिशत बढ्दै गए पनि पालिकाहरू आफैले कुपोषण घटाउनेतर्फ ठोस पहल गरेको पाइँदैन। 5.3% बालबालिकामा कुपोषण देखिएको चक्रघट्टा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामबहादुर शाह:
13: अब हामीसँग त्यो बजेट आएन के त, भविष्यको पोषण कार्यक्रमको बजेट पनि हुन्छ, पालिकाबाट पनि कहिले काहीँ त्यो आवश्यकता अनुसार विनियोग गर्नुहुन्छ, हाम्रो त 4 लाख रुपियाँ सरकम दानमा हुन्छ, त्यसमा धेरै कार्यक्रम 8-10 वटा प्रोग्रामहरू हुन्छ, भिटामिन खुवाएदेखि लिएर गोष्ठी समीक्षाहरू होइन सबै त्यसैबाट हुन्छ।
12: सर्लाहीमा 20 पालिका मध्ये लालबन्दी र हरियन नगरपालिकामा भने पोषणको अवस्था राम्रो देखिन्छ। लालबन्दीका स्वास्थ्य शाखाका अधिकृत रोशन चौधरी दक्षिणी बेल्टको तुलनामा शिक्षाको अवस्था राम्रो रहेको तथा स्वास्थ्यको पहुँच पनि भएकाले राम्रै अवस्था रहेको बताउनुहुन्छ।
14: खानपान चाहिँ सन्तुलित खाए सर, स्वास्थ्यको पहुँच राम्रो भयो, हाम्रो चाहिँ हरेक इन्डिकेटरहरू कभरेज राम्रो छ के सर, जस्तो परिवार नियोजनको, त्यसपछि सुरक्षित मातृत्वको, गर्भ जाँचहरू राम्रो भयो, पोषणको सेवाहरू राम्रो भयो के सर।
12: मधेसमा प्राय मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन्। चन्द्रनगर गाउँपालिका छ कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरिबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावकसँगै बालबालिका पनि भोकै सुत्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ।
15: खानै नपाएर कुपोषित भएको छ। अब हेर्नुहोस् न, अब तपाईँको अब एउटा घरमा तपाईँको अब उमेर नपुगिकन अब बसेनी अब बच्चाहरू जन्माउँछन्, एउटा तपाईँको घरमा 6-7 जना कमाउने मान्छे एउटै हुन्छ, कहिले तपाईँको खायो कहिले भोकै बस्छन् कि, यस्तो छ त्यसै पनि। अनि तपाईँको मुस्लिममा पनि त्यसै छ।
12: स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत सुशील कुमार झाका अनुसार पर्याप्त र पोषिलो खाना नपाउनु, असुरक्षित खानेपानी र सरसफाईको कमी, उचित शिशु तथा बाल आहार व्यवस्थापनको अभावले बालबालिकामा कुपोषण देखा पर्ने गर्छ। अन्न, गेडागुडी, हरियो सागपात, माछा मासु र दही दूधको मात्रा मिलाएर खान नजान्दा, उक्त खानेकुराहरू किनेर खान सक्ने क्षमता नहुँदा कुपोषणको समस्या देखिएको स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन झाले बताउनुभयो।
16: एउटा चाहिँ अन्नको प्रकार, अर्को गेडागुडीको प्रकार, हरियो सागपातहरू होइन, त्यसपछि चाहिँ एउटा भनेको माछा मासु मध्ये कुनै एक प्रकार होइन बीचमा खानुपर्छ, यो ब्यालेन्स नमिलेर यो अवस्था आएको छ।
12: बालबालिकामा कुपोषणको मात्रा कम गर्न सरकारले प्रत्येक स्वास्थ्य संस्थाबाट हलुवा जस्तै उपचारात्मक पोषण आहार RUTF निशुल्क रूपमा प्रदान गर्दै आइरहेको छ। कड़ा किसिमको कुपोषण देखा परेको पालिकाहरूमा अब उक्त आहाराको मात्र भर नपरी पालिकाहरूले पनि अग्रसरता देखाएर सचेतना जगाउने र पोषणयुक्त खानेकुरा खानै नसक्ने परिवारलाई सहयोग गर्ने तथा उनीहरूलाई आय आर्जनमा जोड्नेतर्फ चासो देखाउन आवश्यक देखिन्छ। प्रभावित समुदायले बुझ्ने भाषामा र उनीहरूको पहुँचमा भएको संचार माध्यमबाट जनचेतना जगाउने र अभिभावकलाई जिम्मेवार बनाउने काम गर्नुपर्दछ। जनार्दन खत्री, CIN रेडियो एकता, सर्लाही।
0: सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी पूर्व चेतावनी सन्देश देशैभर पुर्याउन सरकारलाई चुनौती।
17: तर अहिलेसम्म चाहिँ हामीले बाढ़ीको पूर्व सूचना मात्रै निशुल्क रूपमा आम नागरिकलाई पठाइरहेका हौं र त्यसो भन्दै गर्दा पनि हामीले देशैभरि पठाउन सकेका चाहिँ छैनौं।
0: बाढ़ी पूर्वानुमान सन्देश देशैभर पुर्याउने सरकारको योजना र यसको महत्वमा केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
18: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
19: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
20: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
19: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
21: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
22: कार्यक्रम साझा आवाज,
19: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
23: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
24: प्रोप्राइटर मधुमाया जीसी पढे होइन प्रोप्राइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
19: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
20: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN-को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
21: पसिनाको सम्मान, समानताको अभियान,
22: कार्यक्रम साझा आवाज। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
1: बाढ़ी आउनु अघि कहाँ कहाँ सूचना आउँछन् होला? के देशैभरि बाढ़ी पूर्वानुमान सन्देश पुगेको छ? नमस्कार, म सन्तोष गन्धर्व। मध्य बर्खामा बाढ़ीको जोखिम पनि उत्तिकै हुन्छ। यस्तो अवस्थामा बाढ़ी पूर्वानुमानको सन्देश महत्वपूर्ण मानिन्छ। पूर्व सूचना रहे सचेतना अप्नाउन सके ठूलो क्षतिबाट बच्न सकिन्छ। बाढ़ी पूर्वानुमानको सन्देश र यी सन्देशका विषयमा आज हामीले बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
2: विगतको तुलनामा संकट आसन्न र जोखिमयुक्त समुदायसम्म सूचनाको पहुँच थप विस्तार भएको सत्य हो। तथापि उहाँले भने जस्तो अझै पनि नेपालका दूर दराजका केही समुदाय बस्ती र केही क्षेत्रै पनि त्यसको पहुँचबाट केही टाढा रहेको हामीले पनि महसुस गरेका छौं र त्यसमा मुख्यत बाढ़ी पूर्व सूचना जनस्तरसम्म पुर्याउनको लागि हामीले प्रयोग गरिराखेको र हामी निर्भर रहेको माध्यम भनेको मुख्य दुई तीनवटा छ। एउटा हामी बाढ़ीको सूचना एसएमएस मार्फत मोबाइलमा पठाउने गर्छौं र त्यो पठाउनको लागि हामीले देशभरि 273 यस्ता बाढ़ीग्रस्त क्षेत्रहरू विगतको तथ्याङ्कको आधारमा तय गरेका छौँ।
0: बाढ़ीग्रस्त क्षेत्र भनेको अलिक बाढ़ी गइरहने ठाउँहरू,
2: विगतमा बाढ़ी गइराखेका, विगतमा बाढ़ीले क्षति गरिराखेका क्षेत्रहरू, त्यसमा प्रमुख नदीनालाहरू सबै समेटिन्छन्, तराईका चुरेबाट बहने सबै नदीनालाहरू समेटिन्छन्। अझै पनि हाम्रो दूरदराजमा उदाहरणको लागि भेरी नदीलाई नै सम्झौं न, भेरी नदीको सुर्खेतको तल्लो क्षेत्रमा अझै पनि मोबाइलको नेटवर्क चाहिँ राम्रो छैन। त्यो तरंगा, चेपाङ, जामु लगायतका बस्तीहरूको हामी उदाहरण लिन्छौँ। उहाँ आफै पनि त्यहाँ पुगेको छु। हामी यहाँबाट एसएमएस त पठाउँछौँ तर मोबाइल नेटवर्क नभएका कारणले समुदायले सूचना
0: नपाइरहेको पुग्दैन।
2: एउटा अर्को हामीले अलि प्रमुख माध्यम भनेको चाहिँ प्रयोग गरिराखेको माध्यम भनेको रेडियो र आम संचारका माध्यमहरू नै हुन्। अब त्यसको पनि पहुँच केही हदसम्म सीमित हुन सक्छ र फेसबुक लगायत सामाजिक सञ्जालहरूको प्रयोग गरिराखेका छौँ। त्यसको लागि इन्टरनेट चाहिन्छ, स्मार्टफोन चाहिन्छ र हाम्रो समुदायका सबै व्यक्तिहरू स्मार्टफोन फ्रेन्डली पनि मैत्री पनि नहुनु होला। अथवा ग्रामीण स्तरमा हामीले कल्पना गर्दाखेरि एउटा संकटमा रहेको समुदाय जो चाहिँ नदीको तीरमा छ, विपन्न पनि हुन सक्छ, उसले इन्टरनेटको पहुँच अथवा मोबाइल डेटाकै कुरा गर्दाखेरि पनि त्यसको पहुँच भन्दा बाहिर उत्यो समुदाय।
0: यो चाहिँ तपाईँले जति पनि कुराहरू भन्नुभएको छ यो चाहिँ पूर्वानुमान गरिसकेपछि मेसेज पठाउने कुरा भयो होइन, तर पूर्वानुमानै पनि त कतिपय अवस्थामा चाहिँ समयमै गर्न नसकिँदाखेरि पनि ढिला भएको भन्ने पनि छ।
2: अब त्यो पाटो पनि छ, त्यसमा चाहिँ तुलनात्मक रूपमा विगतको तुलनामा हामीले हाम्रो पूर्व सूचनालाई र पूर्वानुमान र पूर्व सूचनालाई विस्तार गर्दै आएका छौं र त्यसमा अहिलेसम्म पूर्व सूचना अथवा पूर्वानुमान प्रणाली विस्तार नभएको क्षेत्र चाहिँ कुन हो भन्दाखेरि ससाना नदीनालाहरू जहाँ हाम्रो स्टेशन नेटवर्क भन्छौँ हामी मापन केन्द्रहरू, मौसमको बाढ़ीको मापन केन्द्रहरू स्थापना गर्न सकिएको छैन र जुन जुन ससाना नदी जलाधारहरूमा त्यस्तो मापन गर्न सकेको छैन अथवा ठूलैमा पनि कतिपय हिमालयिक क्षेत्रबाट बहने र अलिकति आम जनताको चासो कम हुने क्षेत्रहरू, तर त्यसमा चाहिँ फेरि जोखिम छैन भन्ने चाहिँ होइन, जनसंख्या कम छ त्यस हिसाबले जोखिम हामी अलिकति कम छ भन्न सक्छौँ आम जनसंख्याको हिसाबले अनुपातमा, तर पनि जोखिम त छ। ती क्षेत्रहरूमा चाहिँ हाम्रो पूर्व सूचना विस्तार हुन, अझै पनि पूर्वानुमान र पूर्व सूचना प्रणाली विस्तार हुन बाँकी छ। त्यस र खालि जल तथा मौसम विज्ञान विभागले 10 वर्षमा जुन प्रणाली विस्तार र व्यवस्थापन विकास गर्दै आजसम्म आयो र जुन गतिमा हामी अगाडि बढ़िराखेका छौं, सम्भवतः अबको केही समयमा हामी ससाना नदीहरूमा पनि र आम जनसमुदायसम्म, किनभने नेपाल सरकारको एउटा अभियान पनि छ, त्यो नेपाल सरकारको मात्रै नभएर विश्वव्यापी अभियान हो, सबैका लागि पूर्व सूचना भन्ने संयुक्त राष्ट्रसंघको एउटा अभियानको रूपमा जुन सबै देशहरूले त्यसलाई अनुसरण गर्दै अगाडि बढेको छ, त्यसमा नेपाल सरकारले पनि त्यसलाई प्राथमिकता दिएर अबको 4 वर्ष सन् 2030 सबै नागरिकले पूर्व सूचना प्राप्त गर्न सक्नुपर्छ भन्ने लक्ष्य दिएको छ। लक्ष्य प्राप्तिको लागि पनि हामी काम गरिरहेका छौं। त्यसकारणले यो मनसुनमा थप पूर्व सूचना प्रणाली थप व्यवस्थित र विस्तार गरिनेछ र आगामी मनसुनहरूमा पनि थप व्यवस्थित हुँदै जानेछ र लक्ष्य के त्यही हो कि बाई 2030 भन्छौँ हामी, सन् 2030 सबै नागरिकलाई जल तथा मौसमजन्य पूर्वानुमान र पूर्व सूचना पुर्याइनेछ।
0: नेपालमा बाढ़ी पूर्वानुमान कति विश्वसनीय छ, यसको सफलता दर तपाईँहरूले केही मापन गर्नु भएको छ?
2: हाम्रो हरेक वर्ष बाढी पूर्व सूचना प्रतिवेदन प्रकाशन गर्ने गर्छौं। यो पछिल्लो पाँच वर्षदेखि हामीले गर्दै आएका हौं र विगतको पहिलो प्रतिवेदन हाम्रो पाँच वर्ष अगाडिको प्रतिवेदन हेर्यो भने हाम्रो पूर्व सूचनाको शुद्धता 70% हाराहारीमा छ। भनेको हामीले बाढी आउँछ भनेपछि आएको र पछिल्लो प्रतिवेदन हेर्नुभयो भने गत महिना मात्रै हामीले त्यसलाई प्रकाशन गरेका छौं, हाम्रो वेबसाइटमा पनि राखेका छौं। त्यहाँ हेर्यौं भने हामीले प्रमुख नदी नालाहरूमा गरिएको पूर्वानुमान
18: चाहिँ
2: त्यो प्रतिवेदन त्यहाँ प्रकाशित छ। त्यो प्रतिवेदनमा हामीले नदी नदीको छुट्टा छुट्टै च्याप्टरहरू राखेका छौं र त्यसमा कुन नदीमा शुद्धता कति छ बाढीको भनेर राखेका छौं र औसतमा हेर्यो भने हामीले बाढी आउँछ भनेर आएको दिन चाहिँ 95% छ।
18: मोबाइलमा सबै नागरिकले निशुल्क बाढीको सूचना चाहिँ प्राप्त गर्ने व्यवस्था कहिलेसम्म हुनेछ भनेर
2: देशको 273 नदीका क्षेत्रहरूमा बाढीको पूर्व सूचना हामीले निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 को टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन र एसएमएस पनि हामीले निशुल्क रूपमा पठाइराखेका छौं। त्यसमा एनटीसी र एनसीएल दुईटा चाहिँ धन्यवादको पात्र पनि हुनुहुन्छ।
1: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
3: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले रातिको ठिक 8 बज्यो।

आवाज विहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz छैन आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: मंगल बहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त, लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो।
0: शेखर गोल्छालाई 1 करोड़ धरोटीमा छाड्न आदेश, कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन।
1: चिकित्सकहरूको आन्दोलनले देशभरका अस्पताल बन्द, सुनसरी घटनाको विरोधमा काठमाण्डुमा समेत प्रदर्शन।
0: स्ट्रेट अफ होर्मुजमा सुरक्षा सुदृढ बनाउन 3 देशको आह्वान, इरान, ओमान र साउदी बीच समुद्री आगमन सुरक्षित राख्ने विषयमा छलफल।
1: र आईसीसी एक दिवसीय वरियतामा नेपाल एक स्थान खस्कियो, फ्रान्सेली फुटबल टोलीको मुख्य प्रशिक्षकमा जिदान नियुक्त।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता मंगल बहादुर साई कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख एकगिराज जोशीले उहाँलाई आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। नेपालको संविधानको धारा 168 को धारा 2 बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा उहाँलाई नियुक्त गरिएको हो। साईले गठबन्धनमा रहेका नेकपा एमालेका 9 र नेकपाका 14 सहित 23 प्रदेशसभा सदस्यको हस्ताक्षर सहित आफूलाई मुख्यमन्त्री बनाउन आजै बेलुकी दावी पेश गर्नुभएको थियो। एमालेबाट मुख्यमन्त्री बन्नुभएका इमलाल कर्णेलले गत शनिबार राजीनामा दिएसँगै कर्णाली प्रदेशमा एमाले र नेकपाको सरकार गठनको प्रक्रिया शुरू भएको थियो। 40 सदस्यीय प्रदेशसभामा कंग्रेसका 15, नेकपाका 13, सभामुख सहित एमालेका 10, राप्रपा र अन्य 1-1 जना सदस्य छन्। साई मुगु प्रदेशसभा 2 तत्कालीन माओवादी केन्द्रबाट विजयी हुनुभएको थियो। उहाँ प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री भइसक्नु भएको छ।
1: लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। सरकारले दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका 5 मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन्। नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारले दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनु भएको हो। राजीनामा बुझाउने मन्त्रीहरूमा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेपाले, सामाजिक विकास मन्त्री जन्मजय तिमल सिन्हा तथा वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार रहेका छन्। केन्द्रीय राजनीतिमा समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै सरकारबाट बाहिरिएका हुन्। कांग्रेस सरकारबाट बाहिरिएपछि अब लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपाको संयुक्त सरकार गठन हुने तयारी छ। नयाँ मन्त्रीहरूको नियुक्ति र मन्त्रालय बाँडफाँडका विषयमा एमाले र नेकपाका नेतृत्वबीच छलफल हुने बताइएको छ।
0: व्यवसायी शेखर गोल्चालाई धरोटीमा छाड्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाण्डुकी न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलको इजलासले आज सुनवाई गर्दै गोल्चालाई 2 कसुरमा छुट्टा छुट्टी धरोटी निर्धारण गरी रिहाईको आदेश गरेको हो। उनलाई बीमा सम्बन्धी कसुरमा 75 लाख र धितुपत्र सम्बन्धी कसुरमा 25 लाख रूपियाँ धरोटी निर्धारण गरिएको जिल्ला अदालत काठमाण्डुका सूचना अधिकारी शिव खतिवड़ाले जानकारी दिनुभयो। उहाँलाई गत वैशाख 10 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्रेको थियो।
1: नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। वहाँको जावलाखेल स्थित हेलियस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको हो। नेता श्रेष्ठको शव भोलि बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धांजलिका लागि राखिने र त्यसपछि शव यात्रा सहित पशुपति आर्यघाटमा दाह संस्कारका लागि लगिने पार्टी कार्यालयले जनाएको छ। श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न पार्टी केन्द्रीय कार्य समितिको आकस्मिक बैठक भोलि बिहान 8:30 बस्ने भएको छ। श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धांजलिका लागि भोलि बिहान 9:00 बजेदेखि 11:00 बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ। च्याङ्जाबाट पटक पटक संसदीय निर्वाचन जित्नुभएका श्रेष्ठले विगतमा भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भू संरक्षण मन्त्री, उद्योग मन्त्री र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो। श्रेष्ठका 3 छोरा र 6 छोरी छन्।
0: चिकित्सकहरूको आन्दोलनका कारण आज देशभरका अस्पताल र स्वास्थ्य संस्थामा ओपीडी सेवा बन्द भयो। नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार र कुटपिटका घटनाको विरोध गर्दै आज ओपीडी सेवा बन्द गरेको। अस्पतालमा ओपीडी सेवा बन्द हुँदा सर्वसाधारण भने उपचारबाट वञ्चित भएका छन्। स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्त ओपीडी टिकटै नपाएर अलपत्र परे। काठमाडौँको वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, सिभिल अस्पताल जस्ता ठूला सरकारी अस्पतालमा पनि आज ओपीडी सेवा बन्द रह्यो। वीरगंजको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका हुन्। शनिबार वीरगंज महानगरपालिका 25 निवासी 45 वर्षीय राजकुमार पटेलको उपचारको क्रममा मृत्यु भएपछि उनका परिवारका सदस्य र आफन्तको आक्रमणबाट आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राम गम्भीर घाइते हुनुभएको छ।
1: असुरक्षा बढ़ेको भन्दै नारायणी अस्पतालका चिकित्सकहरूले आज सामूहिक राजीनामा दिएका छन्। 67 चिकित्सकले सामूहिक रूपमा मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर चित्त रंजन शाह समक्ष राजीनामा बुझाएका चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो। उनीहरूले सामूहिक आफूहरूमाथि दुर्व्यवहार गर्ने प्रमुख जिल्ला अधिकारी सीडीओ र जिल्ला प्रहरी प्रमुखको समेत राजीनामा मागेका छन्। चिकित्सकले सामूहिक राजीनामा दिएपछि नारायणी अस्पतालमा आकस्मिक सेवा पनि पूर्ण रूपमा बन्द भएको छ।
0: स्वास्थ्य मन्त्रालयले भने पछिल्ला दिनमा चिकित्सक स्वास्थ्यकर्मीमाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। आज एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कार्यवाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढ़ाइरहेको पनि मन्त्रालयले जनाएको छ। यस्तै राष्ट्रिय मानवाधिकार आयोगले पनि घटनामा संलग्नलाई कार्यवाही गर्न सरकारको ध्यान आकर्षण गराएको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले एक विज्ञप्ति निकालेर शान्ति रूपमा वार्ता र संवादबाटै विवादको समाधान खोजे चिकित्सक राममाथि कुटपिट र अस्पतालमा भएको तोडफोडको घटनाको सत्य तथ्य छानबिन गर्न सरकारलाई निर्देशन दिइएको छ।
1: स्वास्थ्यकर्मीमाथि बढ़दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोडका घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन 2066 दफा 5 बमोजिम गठन भइसकेको समितिलाई पुनः नियमित रूपमा सञ्चालन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी समस्या समाधानका लागि प्रभावकारी रूपमा परिचालन गर्ने प्रक्रिया अघि बढ़ाइएको मन्त्रालयले जनाएको छ। पछिल्लो समय स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा हुने तोडफोडका घटना बढ़दै गएपछि समितिलाई पुनः सक्रिय बनाउने निर्णय गरिएको हो। ऐन अनुसार समितिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी योजना तथा कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गर्ने, गृह मन्त्रालय लगायत सम्बन्धित निकायबीच समन्वय गर्ने, सुरक्षा नीतिका विषयमा सरकारलाई सुझाव दिने, सुरक्षामा प्रतिकूल असर पार्ने घटनाको जाँचबुझ गर्ने वा गराउने तथा अनुसन्धानमा सहयोग गर्ने अधिकार पाएको छ। अदालतको फैसला बमोजिम क्षतिपूर्ति सम्बन्धी व्यवस्था कार्यान्वयन गराउने जिम्मेवारी पनि समितिकै हुनेछ।
0: सुनसरीमा 2 समूह बीचको झडपमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते भएपछि काठमाडौँ सहित विभिन्न जिल्लामा विरोध प्रदर्शन भएको छ। घटनाको 3 दिनसम्म पनि सरकारले दोषीमाथि कार्यवाहीको निर्णय नगरेको भन्दै आज काठमाडौँको माइतीगर मण्डलामा सहित विभिन्न जिल्लामा प्रदर्शन गरिएको छ। घटनाको निष्पक्ष छानबिनको माग गर्दै स्थानीय आज सिराहाको गोलबजार नगरपालिका 8 पुरानो चोक चोहरवामा प्रदर्शन गर्दै पूर्व पश्चिम राजमार्ग अवरूद्ध पारे। प्रदर्शनको क्रममा उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा समेत मागेका थिए। सुनसरी घटनाले सुरक्षा जोखिम बढ़ेको भन्दै विराटनगरका शैक्षिक संस्था बन्द गरिएको छ। विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने औपचारिक निर्णय नगरे पनि सुरक्षा जोखिम र यातायात अवरोधको चेतावनीका कारण विद्यालयहरू स्वस्फूर्त रूपमा बन्द भएका हुन्। घटनाको शोकमा देवानगंज र हरिनगर गाउँपालिकाले सार्वजनिक विदा नै दिएका छन्।
1: घटनापछि तनावग्रस्त बनेको सुनसरीको देवानगंज भने आज पनि अशान्त नै रह्यो। सो घटनाको विरोधमा प्रदर्शनकारीले आज विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गर्नुका साथै पूर्व पश्चिम राजमार्ग अवरूद्ध गरेका थिए। जिल्लाको कोशी कटान क्षेत्रमा रहेको पसलमा लुटपाट तोडफोड र आगजनी समेत भयो। स्थानीय प्रशासनले आज पनि दक्षिण क्षेत्रका 5 स्थानमा कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वर प्रसाद अटियाले आज एक आदेश जारी गरी दिउँसो 3 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गर्नुभएको हो। सूचना अनुसार पूर्वमा पकली चोकसम्म, पश्चिममा कोशी ब्यारेजको पुल, उत्तर र दक्षिण र महेन्द्र राजमार्गदेखि 200 मीटर क्षेत्रसम्म कर्फ्यूको 4 किल्ला तोकिएको छ। यसअघि घटनापछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले दक्षिण क्षेत्रका 5 स्थानमा कर्फ्यू आदेश जारी गरेको थियो। कर्फ्यू उल्लंघन गर्दै हिजो पनि दिनभर प्रदर्शन भएको थियो।
0: अर्को छिमेकी जिल्ला धनुषामा भने सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा आँच आउन नदिन सर्वपक्षीय प्रतिबद्धता व्यक्त गरिएको छ। सुनसरी जिल्लामा भएको घटना पश्चात धनुषा जिल्लामा समेत उक्त प्रकारका संवेदनशील घटना भएकाले आज जिल्लामा बसेको सर्वपक्षीय सद्भाव बैठकमा उक्त प्रतिबद्धता व्यक्त गरिएको हो। नेपाल परिवेशमा मानव बेचबिखनको स्वरूप बदलियो लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि बिचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन। Ha ha ha ha!

0: गर्ने ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: मानव बेचबिखन अनुसन्धान ब्यूरोले नेपालमा मानव बेचबिखनको स्वरूप बदलिएको जनाएको छ। विश्व मानव बेचबिखन विरूद्धको दिवसका अवसरमा आज आयोजित कार्यक्रममा ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नकुल पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै उक्त जानकारी दिनुभएको हो।
5: मानव बेचबिखनलाई केले आकर्षित गरिरहेछ भन्दाखेरि वैदेशिक रोजगारको सपना, शहरी जीवनशैली, मनोरञ्जन, विलासी जीवनशैली, नक्कल गर्ने प्रवृत्ति, सजिलो माध्यम

0: सेक्टर के क्षमता भयो विद्यमान हाम्रो समाजमा हेर्दाखेरि हाम्रो गरिबी, अशिक्षा, आयर्जनको कमी, सामाजिक असुरक्षा, घरेलु हिंसा र विखण्डित पारिवारिक अवस्था पनि रहेको पाइएको छ।
1: उहाँका अनुसार नेपालमा आन्तरिक रूपमा मनोरञ्जन क्षेत्रमा हुने यौनजन्य शोषण र श्रम शोषण प्रमुख समस्याका रूपमा रहेका छन्। गत आर्थिक वर्ष 2082-83 ब्यूरोमा दर्ता भएका 20 आन्तरिक बेचबिखनका मुद्दामा 21 पीड़ित मध्ये 19 बालबालिका रहेका छन्। पीड़ितहरूमा विशेष गरी 18 मुनिका किशोरी र दलित समुदायका व्यक्तिहरूको संख्या बढ़ी देखिएको छ। सोही कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पनि पछिल्लो समय मानव बेचबिखन परम्परागत स्वरूपबाट रूपान्तरित भई डिजिटल प्लेटफर्ममा गएको बताउनुभयो।
2: विगतमा मानव बेचबिखन मुख्यत यौन शोषण, जबरजस्ती श्रम, जबरजस्ती विवाह, बाल बालिका बेचबिखन, जसलाई चेली बेचबिखन भनिराखियो, अंग तस्करी, घरेलु दासत्व आदि प्रयोजनको लागि हुने गरेकोमा पछिल्ला वर्षहरूमा आकर्षक तलब सुविधा भएको रोजगारीको प्रलोभनमा पारी, विदेश लैजाने र बन्धक बनाई डिजिटल प्लेटफर्म मार्फत जबरजस्ती अनलाइन ठगी, साइबर स्क्याम लगायतको क्रिया गरी क्राफ्ट बाहेन्ड स्क्याम गर्न बाध्य बनाउने नयाँ प्रवृत्ति बढेको छ।
1: हाल दक्षिण पूर्वी एसियाली मुलुकहरू कम्बोडिया, म्यानमार र लाओसमा साइबर स्लाइभरी र फोर्स्ड क्रिमिनलिटीको जोखिम बढ़ेको छ। सामाजिक सञ्जाल मार्फत आकर्षक तलबको लोभ देखाई अंग्रेजी र कम्प्युटरमा पोख्त युवाहरूलाई अनलाइन स्क्यामिङ र क्रिप्टोकरेन्सी ठगी जस्ता अवैध कार्यमा संलग्न गराइने गरेको छ। त्यसै गरी युरोप र अमेरिका प्रवेशका लागि प्रयोग गरिने डंकी रूटको अर्को ठूलो चुनौतीका रूपमा देखा परेको छ। दक्षिण अमेरिकाका विभिन्न मुलुक हुँदै ज्यान जोखिममा पारेर अमेरिका छिर्ने क्रममा धेरै नेपालीहरू अलपत्र पर्ने र ठगीमा पर्ने गरेका छन्। ब्यूरो स्थापना भएदेखि हालसम्म अमेरिकासँग सम्बन्धित 32 मुद्दा दर्ता भएका छन्।
3: पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहसँग ट्युनिङ नमिलेका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूहरू बीच कुनै दूरी नरहेको दावी गर्नुभएको छ। शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुरामा कर थोपरेको भन्दै प्रधानमन्त्री शाह अर्थमन्त्रीसँग रिसाएका खबर बाहिरिएका थिए। सोही कारण राज्यसभा सभापति रवि लामिछानेसँग मन्त्री फेर्ने बारेमै कुरा भए पनि कर खारेज गरेर मन्त्री हटाउने विषय तत्काललाई टरेको छ। प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेको छलफलमा अनुपस्थित अर्थमन्त्री वाग्लेले आज एक्लै निजी क्षेत्रका प्रतिनिधिलाई बोलाएर बाहिर फैलाइएका अपवाहको पछि नलाग्न आग्रह गर्नुभएको छ।
4: प्रत्येक क्याबिनेटपछि हामी प्रधानमन्त्रीसँग म बस्छु 30 मिनट, 40 मिनट, 50 मिनट, हिजो 50 मिनटसम्म थिए। तर यो बजारमा चाहिँ अनेक चाहिँ अपवाहहरू, झुटहरू यो पत्याउन छोडिसके जस्तो लाग्छ मलाई। तर यहाँहरूलाई मैले यति जानकारी गराए, यति क्लोज कोअर्डिनेसनमा आर्थिक मुद्दाहरूमा सायद प्रधानमन्त्रीकै तहमा यति गहिरो चासो राखिएको यो धेरै लामो समयपछि यति कुरा मैले यहाँहरूलाई राखेको छु। अर्थमन्त्री प्रधानमन्त्रीको क्लोज कोअर्डिनेसन डिस्कसनमा यो कुराहरू भइराखेका छन्। यो यहाँहरूलाई मैले आश्वस्त गर्ने पार्न चाहन्छु। बजारका हल्लाहरू पछाडि नलागिदिनु होला।
3: यसअघि अर्थमन्त्री वाग्लेले नै प्रधानमन्त्री र ऊर्जा मन्त्रालयमा सल्लाहकारको भीड़ लागेको भन्दै आफूले एकजना मात्रै सल्लाहकार राखेको बताउनु भएको थियो। यही सन्दर्भलाई लिएर आज उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफू पनि मन्त्री हुँदा एकजना मात्रै सल्लाहकार राखेको सुनाएर प्रतिपक्षको भूमिका निर्वाह गर्नुभएको छ। आज पत्रकार सम्मेलन नै गरेर घिसिङले अहिलेका मन्त्रीहरूको स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएको र सचिवहरूलाई बस्ने ठाउँ नभएको बताउनु भएको छ।
5: तीनटा मन्त्रालय सम्हाल्दाखेरि एकजनालाई सल्लाहकारको भूमिकामा राखे चाहिँ एकजना स्वकीय राखेका थियौं मन्त्रीको उसमा। अब मैले अहिले सुनिरहेको छु मन्त्रीहरूले 5-7 चाहिँ तलबै दिएर स्वकीयहरू राखेको र तलब नदिएर राखेको चाहिँ अझ 20-30 छन् रे। अब त्यो कसरी चाहिँ त्यो व्यवस्थापन गर्नुभएको छ? मन्त्रालयको साथीहरूसँग सुन्दाखेरि मैले मन्त्रालयको सहसचिव र अरू साथीहरूलाई बस्ने ठाउँ छैन।
1: दुई साताको ब्रेक पछि संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा पर्सि शुरू हुँदैछ। राष्ट्रिय सभाको बैठक त्यसको भोलिपल्ट 15 बस्नेछ। बैठक बस्ने भएपछि सभामुख सहित संसद सचिवालय क्यालेण्डर बनाउनेदेखि कार्यसूची तयार पार्ने काममा तल्लीन भएको छ। लामो समयसम्म संसद चल्दा आफ्नो निर्वाचन क्षेत्रमा जान नपाएको गुनासो सांसदहरूले गरेपछि दुई साताका लागि

0: सदनका दुवै बैठक स्थगित गरिएको थियो। अब दशैंसम्म सदन चलाएर महत्वपूर्ण कानून बनाउन लाग्ने सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। रासोपाका सचेतक प्रकाश चन्द्र परियारले सरकारले पर्याप्त बिजनेस दिने प्रतिबद्धता जनाएकाले दशैं अघिसम्म सदन सञ्चालन गर्ने विषयमा आज सभामुखसँग छलफल भएको जानकारी दिनुभएको छ।
1: 14 गते पछाडि दशैंको मुखसम्मै हामी फुल फ्लेज बिजनेसमा हुन्छौं। सोही बमोजिम हर तरह तयार हुन, अध्ययन अनुसन्धान गर्न, जनताका सवाल ल्याउन र संसदलाई कामयाबी र परिणाममुखी बनाउन चाहिँ हामी मानसिक रूपले, शारीरिक रूपले, अध्ययनशील रूपले सबै हिसाबले तयार रहनुपर्छ भन्ने सन्देश दिने यो बैठकको मूल मर्म। धन्यवाद।
0: उहाँले सत्तारूढ़ प्रमुख प्रतिपक्षी तथा विपक्षी दलले आफ्नो जिम्मेवारी पूरा गर्दै जनताको आकांक्षालाई सम्बोधन गर्न संवेदनशील हुनुपर्नेमा जोड़ दिनुभयो। आज मात्र सभामुख डोलप्रसाद अड्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग सदनलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा व्यवस्थापन गर्ने विषयमा छलफल गर्नुभएको छ। छलफलमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति र पछिल्लो समय विदेशमा भएका दुःखद घटनाहरूबारे प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नुपर्ने माग राखेका छन्। दलहरूले संसदीय नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई कार्यान्वयनमा ल्याउनुपर्ने विषयमा समेत जोड़ दिएका छन्। साथै शून्य विशिष्ट आकस्मिक समयमा सांसदहरूले उठाएका प्रश्नहरूको मन्त्रीहरूले अनिवार्य जवाफ दिनुपर्ने माग गरिएको छ। संसदमा एक सांसदले उठाएको विषयमा अर्को सांसदले सरकारको बचाउ गर्दै जवाफ दिने विगतको अभ्यासले संसदीय मर्यादामा आँच पुगेको भन्दै त्यस्तो प्रवृत्ति सुधार्न पनि सुझाव दिएको छ। छलफलपछि संचारकर्मीसँग रासोपाका सचेतक परियारले संसदको सदनलाई परिणाममुखी बनाउन ई पार्लियामेन्टको कन्सेप्टमा जान खोजेको बताउनुभयो।
1: जनताको कानून बनाउने कुरामा चाहिँ बडो संवेदनशील हुने कुराहरू आएको छन् र हामी डिजिटलमा पनि गइसकेका छौं। यी हाजिरीबाट चाहिँ को सांसद कति दिन संसदमा हाजिर भयो, को आउँदै आएन, यसले पनि चाहिँ जस्तो ई सुशासन जस्तै, डिजिटल सुशासन जस्तै ई पार्लियामेन्टको कन्सेप्टलाई पनि एडप्सन गर्दैछौ।
2: सभामुखसँगको छलफलपछि प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसकी प्रमुख सचेतक वासना थापाले आफूहरूले प्रधानमन्त्रीको विरोध नभए संसद र जनताप्रति जिम्मेवार बनाउन खोजेको प्रश्न पार्नु भएको छ। सीमा विवादका सम्बन्धमा आम नागरिकले प्रधानमन्त्रीबाट आधिकारिक जवाब खोजिरहेकाले जसरी भए पनि प्रधानमन्त्रीले जवाब दिनुपर्ने बताउनुभयो।
3: राष्ट्रको हित र राष्ट्रकै सीमाको बारेमा यो ठूलो कुरा आइसकेपछि त प्रधानमन्त्रीज्यूबाट केही सम्बोधन हुन्छ होला, उहाँलाई अप्ठ्यारै लाग्छ भने पनि यही हाम्रै सब्जेक्टले यो सीमाको बारेमा मात्रै पनि उहाँले आएर एन्सर दिन पर्दैन, सम्बोधनै गर्नुभयो हुन्छ नि त। देशको बारेमै पूरै जनतालाई नै सम्बोधन गरेर यसलाई पनि समेटेर सम्बोधन गर्ने जस्ता कुराहरू पनि छ। आम जनताहरू प्रधानमन्त्रीज्यूको सम्बोधन कुरिरहेछन्, प्रधानमन्त्रीज्यूले हाम्रो लागि के कस्तो सन्देशहरू दिनुहुन्छ भनेर उहाँहरू त कुरेर बसि नै रहनु भएको छ नि त। अहिलेसम्म त्यो कुरा प्रधानमन्त्रीज्यूले अहिलेसम्म सम्बोधन पनि गर्नुभएको छैन आम जनताहरूमा।
2: नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले भने सरकारले भने अनुसार विधेयक हालसम्म नल्याएको बताउनुभयो।
4: सरकारले विधेयक दर्ता गरेन, 166 विधेयक हामी ल्याउँछौ भनेर सरकारको तर्फबाट कानून मन्त्रीज्यूले पटक पटक भन्नुभएको छ, तर 14 गतेबाट बैठक शुरू हुँदैछ, विधेयक अहिलेसम्म एउटा पनि दर्ता भएको छैन। त्यसकारणले संसदमा विधेयक पनि आओस् र सरकारलाई आह्वान गर्ने काम पनि सत्तापक्ष दलबाट होस् भन्ने विषय राख्यौं।
2: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

नेपालको एकमात्र डिटिएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। थाहा खबर .com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। थाहा खबर .com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि

0: कम खर्चिलो छिनछिनको खबर अब thahakhabar.com मा। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। काठमाडौँको माइतीघर मण्डलामा आज विभिन्न समूहले आन्दोलन जारी राखेका छन्। लघुवित्त पीड़ितले आमरण अनशन शुरू गर्दा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले वैकल्पिक व्यवस्थापनको माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। अस्ति राजधानी मार्च गरेर सरकारको ध्यानकर्षण गराएका लघुवित्त र मिटर ब्याज पीड़ितले आज बिहानैदेखि माइतीघर मण्डलामा आमरण अनशन थालेका हुन्। यसै लघुवित्त पीड़ितले पनि आजै प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गरेका थिए।
1: विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रम सम्बन्धी वार्षिक प्रतिवेदन 2025 आज सार्वजनिक गरिएको छ। खाद्य सुरक्षा, पोषण, शिक्षा, जलवायु उत्थानशीलता र सामाजिक सुरक्षालाई सुदृढ़ गर्ने विषयवस्तु समेटिएको सो प्रतिवेदन नेपाल संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले आज आयोजना गरेको कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो।
2: हिजो 33 अंकले घटेको नेप्से परिसूचक आज 4 अंकले घटेको छ। त्यससँगै बजारको परिसूचक नेप्से 2696 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम घटेको छ। हिजो 6.7 अर्ब करोड़को कारोबार भएकोमा आज 4.42 अर्ब करोड़ रूपियाँको भएको छ। आज 99 कम्पनीको शेयर मूल्य बढ़दा 165 कम्पनीको शेयर मूल्य घटे भने 13 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरान, ओमान र साउदी अरेबियाले स्ट्रेट अफ होर्मुजको सुरक्षा सुनिश्चित गर्न संयुक्त कूटनीतिक प्रयासलाई तीव्र बनाउन आह्वान गरेको छ। इरानी विदेश मन्त्रालयका अनुसार इरानी विदेश मन्त्री सैयद अब्बास अरागचीले ओमानका विदेश मन्त्री सैयद बद्र बिन हमद अल बुसाइदी र साउदी अरेबियाका विदेश मन्त्री राजकुमार फैसल बिन फरहान अल सौदसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको हो। वार्ताका क्रममा तीनै देशका विदेश मन्त्रीले क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न आपसी सहयोग बढ़ाउनुका साथै संयुक्त कूटनीतिक पहललाई प्रभावकारी बनाउने विषयमा जोड़ दिएका थिए। अमेरिका आक्रमणपछि स्ट्रेट अफ होर्मुज क्षेत्रमा उत्पन्न असुरक्षाको अवस्था अन्त्य गर्न सम्बन्धित प्रयास आवश्यक रहेको उनीहरूको निष्कर्ष छ। अमेरिकी सेनाले पछिल्लो समयमा इरान विरूद्ध धेरै चरणमा आक्रमण गरेको छ। तेहरानले यस क्षेत्रमा अमेरिकी आधार र सुविधाहरूमा मिसाइल तथा ड्रोन आक्रमणको साथ प्रतिक्रिया दिइरहेको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको अध्यावधिक एक दिवसीय ओडीआई वरियतामा नेपाल एक स्थान तल झरेको छ। नयाँ वरियता अनुसार नेपाल 17 स्थानबाट खसिँदै 18 स्थानमा पुगेको हो। नेपाललाई पछि पार्दै नामिबिया 17 स्थानमा उक्लिएको छ। नेदरल्याण्डसमा जारी आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपाली टोलीले लगातार कमजोर प्रदर्शन गरेपछि यसको प्रत्यक्ष असर ओडीआई वरियतामा परेको हो। नेपालले लीग टू अन्तर्गत खेलेका तीनवटै खेलमा हार बेहोरेको छ। नामिबियासँग लगातार दुई खेल गुमाएको नेपाल तेस्रो खेलमा घरेलु टोली नेदरल्याण्डसँग पनि पराजित भएको थियो।
1: पाकिस्तानमा जारी काबा पुरूष भलिबल च्याम्पियनशीपमा 5 स्थानका लागि भएको खेलमा नेपाल कजाकिस्तानसँग 3-0 सेटमा पराजित भएको छ। नेपाल पहिलो सेटमा 25-18, दोस्रो सेटमा 27-25 र तेस्रो सेटमा 25-20 पराजित भयो। नेपाल काबा भलिबलमा लगातार 6 खेलमा पराजित भएको हो। नेपालले उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा आयोजक पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 र समूह चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग पनि 3-0 सोझो सेटमा पराजित भएको थियो। सबै खेलमा पराजय बेहोरेको नेपाल पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।
2: पूर्व कप्तान तथा विश्वकप विजेता जिनेदिन जिदान फ्रान्सेली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। सन् 2018 फ्रान्सले विश्वकप जिताएका तथा 14 वर्षसम्म टोली सम्हालेका डेस च्याम्पले फिफा विश्वकप 2026 सेमी फाइनलमा स्पेनसँग पराजित भएपछि पद छाडेका थिए। त्यसपछि फ्रान्सेली फुटबल महासंघ एफएफले जिदानलाई नयाँ प्रशिक्षकको जिम्मेवारी दिएको हो। 54 वर्षीय जिदानले सन् 2030 विश्वकप छनौटसम्म रहने गरी सम्झौता गरेका छनृ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: मंगल बहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त। लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो।
1: शेखर गोल्छा 1 करोड़ रूपियाँ धरोटीमा रिहा। कंग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन।
2: चिकित्सकहरूको आन्दोलनले देशभरका अस्पताल बन्द। सुनसरी घटनाको विरोधमा काठमाण्डुमा समेत प्रदर्शन।
1: स्टेट अफ होर्मुजमा सुरक्षा सुदृढ़ बनाउन 3 देशको आह्वान। इरान, ओमान र साउदी बीच समुद्री आगमन सुरक्षित राख्ने विषयमा छलफल।
2: र आईसीसी एक दिवसीय वरियतामा नेपाल एक स्थान खस्कियो। फ्रान्सेली फुटबल टोलीको मुख्य प्रशिक्षकमा जिदान नियुक्त।
1: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
0: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
0: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा वीरगंजमा चिकित्सक कुटपिटको विरोधमा देशभरिका अस्पतालमा आकस्मिक बाहेक सेवा बन्द गरिरा बिरामीहरू मर्कामा
1: अस्पताल बन्द छ अब के गर्ने मान्छे मर्छ यसरी उपचार नभएपछि
0: साम्प्रदायिक तनाव निम्तिएको सुनसरीको ताजा अवस्था के छ
2: अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरू जानकारी दिएका छन्।
0: हाम्रा संवाददातासँग कुराकानी र अन्तर्राष्ट्रिय प्रसंगमा जापानमा शक्तिशाली भूकम्प गएपछि एउटा सपिङ सेन्टरभित्र कयौं मानिस फँसेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। जापानका अग्नि नियन्त्रकहरूले क्युसु टापुको दक्षिणी प्रान्त कुमामोतोमा आएको शक्तिशाली भूकम्पपछि एउटा सपिङ सेन्टरभित्र धेरै मानिसहरू फँसेको बताएका छन्। सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार करिब 20-30 जना कर्मचारी सम्पर्कविहीन छन्। प्रत्यक्षदर्शीहरूले 7.1 म्याग्निट्यूडको भूकम्प आएपछि उक्त सपिङ सेन्टरमा विस्फोट भई आगलागी भएको बताएका छन्। पछिल्लो विवरण अनुसार निप्पोन पेपर इण्डस्ट्रीजको कारखानामा चिम्नी भत्किँदा धेरै मानिसहरू बेपत्ता छन्। बीबीसीका जेक क्योन भन्छन् सुरक्षाका लागि राखिएका क्यामेराहरू को भिडियो सामग्रीमा भवन भत्किँदै गरेको र आगो भवनमा लागेको देखिन्छ। पछिल्लो पटक जापानको नोटो क्षेत्रमा सन् 2024 भूकम्प जाँदा 200 भन्दा बढ़ी मानिसको मृत्यु भएको थियो। बीबीसीका जेक क्योनको भनाई। फ्रान्स र स्पेनका अग्नि नियन्त्रकहरूले हालैका समयका सबैभन्दा भीषण डडेलोहरू मध्ये केहीमाथि नियन्त्रण गर्नेतर्फ प्रगति भएको बताएका छन्। तर उनीहरूले अर्को उष्ण लहर आउन लागेकाले खतरा अझै पूर्ण रूपमा नटरेको भन्दै चेतावनी दिएका छन्। दक्षिण पश्चिम फ्रान्समा बोर्डो नजिकै लागेको डडेलोले करिब 420 वर्ग किलोमिटर क्षेत्रफल जलेको छ र 2,00,000 भन्दा बढ़ी मानिस घर छोडेर सुरक्षित स्थानमा जान बाध्य बनेका छन्। स्पेनमा अग्नि नियन्त्रण टोलीहरूले रातभरिमा अवस्थामा सुधार आएको तर अझै पनि 10,000 मानिस विस्थापित भएको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्हाइट हाउसमा भेट्दैछन्। युक्रेनले रूसभित्र लामो दूरीका हमलाहरू तीव्र बनाइरहेका बेला यो भेट हुन लागेको हो। हिजो जेलेन्स्कीले ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमलाई भेटेका थिए र उनीहरूले संयुक्त ड्रोन उत्पादन र क्षेप्यास्त्र रक्षाबारे छलफल गरेका थिए। पाकिस्तान प्रशासित कश्मीरका अधिकारीहरूले क्षेत्रीय चुनावको पहिलो चरण समाप्त भएपछि हिंसा भड्किएको बताएका छन्। अधिकारीहरूका अनुसार प्रतिबन्धित जोइन्ट अवामी एक्सन कमिटिका समर्थकहरूसँग भएको झडपमा एकजना अर्धसैनिक अधिकारीको मृत्यु भएको छ भने 3 अन्य घाइते भएका छन्। यो गठबन्धन नागरिक समाजका विभिन्न समूहहरूको संगठन हो जसलाई आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाइएको छ। गत एक महिनामा भएको हिंसामा प्रहरी अधिकारीहरू सहित 40 भन्दा बढ़ीको मृत्यु भएको छ। र फ्रान्सका महान फुटबल खेलाड़ीहरू मध्ये एक जेनेडिन जिदान फ्रान्सको पुरूष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले खेलाड़ीका रूपमा फ्रान्सलाई विश्वकप उपाधि जिताएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकमाथि भएको कुटपिटका कारण आज देशभरिका अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परे। कुटपिटको घटनालाई लिएर सो अस्पतालका 67 जना चिकित्सकले आज राजीनामा दिएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे छानबिन गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ भने अधिकारीहरूले स्थानीय प्रशासनबाट छानबिन तथा अन्य कार्यवाही भइरहेको बताएका छन्। आज दिउँसो नारायणी अस्पताल पुगेर हाम्रो संवाददाता माधुरी महतोले तयार पारेको यो रिपोर्ट सुनौ।
4: म यहाँ वीरगंजको नारायणी अस्पतालमा आइपुगेको छु। यहाँ पर्सा, बारा, रौतहट, सर्लाही, मध्य प्रदेशका विभिन्न जिल्ला लगायत सीमावर्ती भारतीय शहरबाट पनि आउने गरेका छन् बिरामीहरू र अहिले उनीहरू अलपत्र अवस्थामा रहेका छन्। यसै क्रममा एक कुर्बा जो यहाँ आएर बसिरहनु भएको छ बाहिरबाट आएर उहाँसँग हामी कुरा गर्छौ।
5: म भारतको मिर्जापुरबाट आएको छु। धेरै टाढा पर्छ, बिहानै आएको हुँ तर अस्पताल बन्द छ।
1: अब के गर्ने, मान्छे मर्छ यसरी उपचार नभएपछि, त्यसैले उपचार हुनुपर्छ, अस्पताल खुल्नुपर्छ। गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर 25 45 वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयवासीले अस्पतालमा तोडफोड गर्नुका साथै डाक्टर प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए। त्यसै घटनामा संलग्नमाथि कार्यवाहीको माग गर्दै एकातर्फ मृतकका परिवार र आफन्तले सड़क अवरूद्ध गरेका छन् भने अर्कातर्फ चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा छन्। सोमबार जिल्ला प्रशासन कार्यालय पर्साममा भएको वार्ताका क्रममा आन्दोलनरत चिकित्सकमाथि प्रहरीबाट दुर्व्यवहार गरेको आरोप लगाउँदै नारायणी अस्पतालका 67 चिकित्सकले सामूहिक राजीनामा समेत दिएका छन्। नारायणी अस्पतालका प्रवक्ता एवं वरिष्ठ डाक्टर उदयनारायण सिंह भन्छन्,
5: छलफलको क्रममा हिजो यहाँका प्रमुख जिल्ला अधिकारी र एसपी चाहिँ तुरन्तै आदेशमा आउनुभयो र उहाँहरूले चिकित्सकहरूसँग कार्यकक्षमै गाली अपशब्द प्रयोग गर्दै तुरन्तै यिनीहरूलाई छुन्नुपर्छ, खुन समाज भनेर चाहिँ वातावरण बिगार्नुभयो र प्रहरी बल प्रयोग गरेर दुर्व्यवहार गर्नुभयो कि जुन चिकित्सक कुटपिट गरियो त्यो पनि प्रहरीकै उपस्थितिमा मर्ने गरी कुटपिट चाहिँ गरियो।
1: नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चितरञ्जन शाहले भने,
6: अब लापरवाही भयो भएन अब त्यो छानबिन गरेर हेरेर थाहा हुन्छ, सीसीटीभी फुटेज छ, गल्ती गरेको छ भने त्यसको सजाय पाउँछ, तर यसरी चाहिने दुर्व्यवहार गर्ने कुटपिट गरिदिए पछाडि अब कुन मानसिकताले डाक्टरहरू फेरि काम गर्छ।
1: पर्साका प्रमुख जिल्लाधिकारी भोला दाहालले घटनाबारे बताउँदै भने,
7: दुई तिनजना डाक्टर साहबहरूले अलि अभद्र तरिकाले उहाँहरूले चाहिँ प्रस्तुत हुनुभयो, नागरिकहरूले चाहिँ स्वास्थ्य उपचारबाट चाहिँ वञ्चित भएको छन्, अब यो कुराहरू जिम्मेवारी निकाय हामी सबैले यसलाई जिम्मेवारी चाहिँ बोध गर्नुपर्छ भन्ने हिसाबले उहाँहरूलाई फर्काउँ भनेर उहाँहरूलाई बोलाएको मात्र त्यस्तो दुर्व्यवहार गरेको भन्ने विषय होइन। घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेर आवश्यक कानुनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालयले आवश्यक कार्यवाही गरिरहेको अवस्था छ। छानबिन समिति गठन भएको छ र छानबिन समितिले पनि आफ्नो कार्य प्रक्रिया प्रारम्भ गरिसकेको अवस्था छ।
1: चिकित्सकहरूको आन्दोलन र सामूहिक राजीनामा पछि नारायणी अस्पताल लगायत देशभरको सेवा अझ प्रभावित बनेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने नारायणी अस्पताल लगायत देशभरि सबै अस्पतालको सेवा नियमित सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्य कर्मीसँग अनुरोध गरेको छ। माधुरी महतो, बीबीसी, वीरगंज।
0: अर्को विषय, साम्प्रदायिक विवाद उत्पन्न भएपछि आइतबार रातिदेखि तनावग्रस्त सुनसरीका विभिन्न स्थानमा मंगलबार पनि कर्फ्यूले निरन्तरता पाएको छ। बिहान केही स्थानमा कर्फ्यू हटाइएको भए पनि तनाव मत्थर नभएपछि सुनसरी सदरमुकाम मिनरुवा र महेन्द्र राजमार्ग क्षेत्रमा पनि कर्फ्यू थपिएको छ। सुनसरीको ताजा अवस्थाबारे केही बेर अघि हामीले विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौलालाई सोधेका छौं।
2: कर्फ्यूका बीचमा पनि बिहानैदेखि दिनभर जसो विभिन्न ठाउँमा प्रदर्शनहरू भएका छन्। घटनाको छानबिन, दोषीलाई कारवाही, उपचारका कुराहरू अनि क्षतिपूर्तिका कुराहरू लिएर विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहेका छन्। अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरूले जानकारी दिएका छन्।
0: गृह मन्त्रालयले गठन गरेको छानबिन समिति सुनसरी पुगिसकेको छ, के गर्दैछ समितिले? त्यसका सदस्यहरूसँग तपाईँको कुरा हुँदाखेरि के भन्छन्?
2: मैले अघि साँझ छानबिन समितिका संयोजक सहसचिव भूपेन्द्र थापासँग कुराकानी गरेको थिएँ। त्यो समितिका टोलीका सदस्यहरू हिजो साँझ विराटनगर आएर यहाँ विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेका जुन घटनाका घाइतेहरू छन् उहाँहरूसँग भेटघाट गरेर र उहाँहरूको अवस्था बुझेको कुराहरू उहाँहरूले भन्नुभएको छ र जुन उहाँहरूले दिएको जानकारी अनुसार विराटनगरका अस्पतालहरूमा भएका घाइते मध्ये 3 अवस्था चाहिँ चिन्ताजनक र केही अरू चाहिँ सामान्य अवस्थामा रहेको भनेर भनिएको छ र उहाँहरूले आज जिल्ला सदरमुकाम सुनसरीमा गएर सुरक्षा निकायका प्रमुखहरूसँग बसेर त्यहाँको घटनाको बस्ती स्थिति बारे जानकारी लिएको र अलिक सहज परिस्थिति भयो भने भोलि कप्तानगंज घटना भएको क्षेत्रमा गएर त्यहाँको वस्तु स्थिति बुझ्ने हाम्रो कार्यक्रम छ, हाम्रो त्यो तयारी छ भनेर उहाँले भन्नुभएको छ।
0: यो दिवानगंजको घटनालाई लिएर अरू जिल्लामा पनि त्यसको प्रतिक्रिया स्वरूप प्रदर्शनहरू भएका छन्, खास गरी सामाजिक सद्भाव कायम गर्ने दिशामा कस्तो भूमिका देखिँदैछ विभिन्न पक्षको?
2: सामाजिक सद्भाव जुन अहिले खलबली नै आँट्यो भने सबैतिर चिन्ता बढेको छ, त्यसकारण यहाँ विभिन्न राजनीतिक दल, नागरिक समाज, विभिन्न गैर सरकारी संघ संस्था र जनप्रतिनिधिहरूले यस विषयमा चाहिँ सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह पनि गरिरहेका छन्। मैले दिउँसो जुन घटनास्थल भएको देवनगंज गाउँपालिकाका अध्यक्ष वेतन मेहतासँग कुरा गरेको थिएँ, उहाँले पनि यो विषयमा चाहिँ हामीले सबै पक्षसँग चाहिँ हामीले सद्भाव कायमका लागि छलफल गरिरहेका छौँ, सबैलाई आग्रह गरिरहेका छौँ, यसलाई अगाडि बढाउनु हुने कसरी हुन्छ, यसलाई शान्त बनाउने भन्ने विषयमा कुरा गरिरहेका छौँ र आज सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियाल पनि जुन घटना भएको थियो मृतकका घर परिवारमा गएर घाइतेका घरमा गएर उहाँले सबैलाई चाहिँ यो चाहिँ अब सामाजिक सद्भाव कायम राख्नलाई चाहिँ अब आग्रह गर्ने अब सबैलाई जसरी जे घटना भयो भइहाल्यो अब यसलाई कसरी हुन्छ एकदम अवस्था सामान्य बनाउन भनेर चाहिँ उहाँले पनि आग्रह गर्नुभएको कुरो हामीलाई जानकारी दिनुभएको छ र सबै पक्षबाट यो सामाजिक सद्भाव कायम राख्ने विषयमा सबैको सकारात्मक पहल देखिरहेछ।
0: सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबारे विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौला। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सुनसरीको दिवानगंजमा भएको घटनाको पीड़ित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषी उप कड़ा कार्यवाही गर्न प्रतिबद्ध रहेको जनाएको छ। केही बेर अघि एउटा विज्ञप्ति मार्फत सरकारले हिंसा वा मुठभेड मार्फत कुनै पनि समस्या असन्तुष्टि र विवादको समाधान हुन नसक्ने भन्दै धार्मिक सहिष्णुता र एकता कायम गर्न अपील गरेको छ। सरकारले साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधि नगर्न भन्दै भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयम देखाउन सम्बद्ध पक्षहरूलाई आह्वान समेत गरेको छ। साझापखमा एक विषय संक्षेपमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख सल्लाहकार कुमार बेनले भारत भ्रमण गरेको दावीबारे आफूलाई जानकारी नभएको बताएका छन्। विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सोधिएको प्रश्नमा जयसवालले आफूसँग त्यसबारे कुनै सूचना नभएको प्रतिक्रिया दिएका हुन्। उनले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो चाहिँ दिइएको बताए। हो, हामीले भारत भ्रमणको निम्तो पठाएका छौं, प्रवक्ता जयसवालले अगाडि थपे। स्थानीय प्रशासनले नारायणगढ़ मुगलिन सड़क खण्डमा चल्ने सबै प्राकृतिक सवारी साधनको आवागमनमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म रोक लगाएको छ। रातिको समयमा सवारी आवागमन जारी राख्दा हुन सक्ने क्षतिको जोखिमलाई ध्यानमा राखी त्यस्तो रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले एउटा विज्ञप्ति मार्फत जनाएको छ। उसका अनुसार उक्त सड़क खण्ड अन्तर्गत मुगलिङ बजार नजिकै नारायणगढ़तर्फ सुखा पहिरो गई सड़क अवरूद्ध भएको र सुखा पहिरो खस्ने क्रम अझै जारी छ। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। जापानको दक्षिण पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि एउटा शपिङ सेन्टरभित्र कयौं मानिसहरू फँसेका अधिकारीहरूले बताएका छन्। कुमामोतो शहरमा शक्तिशाली भूकम्पपछि भएको विस्फोटको खबरसँगै त्यहाँ रहेको एउटा शपिङ सेन्टरमा धेरै मानिसहरू फँसेको आशंका गरिएको हो। 7.1 म्याग्निट्युडको भूकम्प गएपछि कुमामोतो स्थित योन मलमा विस्फोट भएको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: क्युसु टापुको भित्री भागमा स्थानीय समय अनुसार दिउँसो 4:27 मा भूकम्प गएको थियो। त्यहाँ बसोबास गर्ने 1.5 लाख भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ। भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी दिइएको थियो, तर 1 घण्टाभित्रै उक्त चेतावनी फिर्ता लिइयो। कुमामोतो क्षेत्रको कासिमा नगरमा एउटा शपिङ कम्प्लेक्सको दोस्रो तला भत्किँदा कैयौं मानिसहरू भित्रै फँसेका अग्नि नियन्त्रण विभागले एउटा विज्ञप्तिमा जनाएको छ। जापान विश्वमै भूकम्पको बढ़ी जोखिम रहेको देशहरू मध्येको एक हो। त्यहाँ 1 वर्षमा करिब 1500 जति भूकम्प जाने गर्छन्। अहिलेको भूकम्प जमीन मुनि 10 किलोमिटरको गहिराईबाट उत्पन्न भएको हुनाले सरकारी निकायले शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचकेले प्रसारण गरेको भिडियोमा सड़क तथा पुलहरू चर्किएका र कैयौं भवनहरूमा आगो लागेको देखिएको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापानको मन्त्री परिषदका मुख्य सचिव मिनोरू किहाराका अनुसार विभिन्न सुरक्षा निकायहरू र आपतकालीन सेवाका टोलीहरू परिचालित छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
9: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
8: इट्स 9 p.m.

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ, हामी गर्न सक्छौ, गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समक्षमा हुनेछौं।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक पाँच बज्यो।

0: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद सरकारवाला विज्ञ सहितको छलफल गर्छौं। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाइएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा छलफल, सरकारवालाको सुझाव तथा तपाईंका विचार तथा प्रतिक्रिया पनि प्रस्तुत गर्दैछौ। यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि फागुन 21 चुनावपछि गठन भएको प्रतिनिधि सभामा प्रस्तुत भयो र हिजो आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ।
1: विगत पुस्ताबाट पुस्ता हस्तान्तरण हुँदै आएका हाम्रो विश्वास, परम्परा, रीतिरिवाज, मूल्य मान्यता, रहन सहन, जात्रा पर्व लगायतका संस्कृतिका अभौतिक पक्ष हुन् भने पूर्वजले सृजना गरेका चलायमान कला वस्तुहरूदेखि लिएर अचल वस्तु संरचना तथा स्थलहरू भौतिक सांस्कृतिक सम्पदामा पर्दछन्। यस्ता सम्पदाको संरक्षण एवं व्यवस्थापनका लागि गरिने विभिन्न उपायहरूमध्ये तिनलाई कानूनी सुरक्षा प्रदान गर्नु एवं संरक्षण गर्नु पहिलो आवश्यकता हो।
0: अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सरकारले कानूनी र व्यवहारगत रूपमा के कस्तो व्यवस्था गर्नुपर्छ? हामीले सीआईएनको फेसबुक पेजमा राखेको प्रश्नमा प्राप्त विचार तथा केही प्रश्न कार्यक्रम हेलो सांसदको शुरूमा प्रस्तुत गर्दैछौं।
1: चन्द्रकिशोर कल्याण लेख्नुहुन्छ, यस्ता अभौतिक सम्पदा अभ्यास गरेर सिक्ने खालका वस्तु पीएचडी गरेकाहरू डाटा विश्लेषण मात्र गर्छन्, सरकारको ध्यान जाओस्।
0: धन परियारको विचार यस्तो छ, परम्परागत लोक सांस्कृतिक राष्ट्रको गहना हो। राष्ट्रिय सांस्कृतिक संस्थाको प्रदेश सांस्कृतिक संस्था जिल्ला शाखाको विस्तार गरी संस्कृति संरक्षण गर्न बेला बेलामा राष्ट्रिय, प्रदेश र जिल्लामा कार्यक्रम हुन जरूरी छ।
1: विवेक शर्मा गौतमको भनाई केही फरक छ। उहाँका अनुसार अभौतिक सांस्कृतिक सम्पदामा भाषा, लोकगीत, लोकनृत्य, परम्परा, संस्कार, मौलिक इतिहास, सिप तथा ज्ञान जस्ता अमूल्य सम्पदाहरू पर्दछन्। यस्ता सम्पदाको संरक्षण गर्नु राष्ट्रको पहिचान र सांस्कृतिक विविधता जोगाउन अत्यन्त आवश्यक हुन्छ। सरकारले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न सर्वप्रथम स्पष्ट नीति तथा कानून निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ। विभिन्न समुदायका परम्परा, भाषा, कला र संस्कृतिको अभिलेखीकरण तथा डिजिटल दस्तावेजीकरण गर्नुपर्छ। विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा स्थानीय संस्कृति र परम्परा सम्बन्धी विषय समावेश गरी नयाँ पुस्तामा यसको महत्वबारे सचेतना फैलाउनुपर्छ। लोक कलाकार, परम्परागत सिप भएका व्यक्तिहरू र सांस्कृतिक संस्थाहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गराउन आवश्यक पर्छ।
0: बुढथापा पदम लेख्नुहुन्छ, अमूर्त सांस्कृतिक सम्पदा जस्तै देउडा, लोकगीत, लोकनृत्य, स्थानीय भाषा र परम्परा संरक्षणका लागि कानूनमा स्थानीय समुदायको भूमिका र अधिकार कसरी सुनिश्चित गरिनेछ? युवा पुस्तालाई आफ्नो मौलिक संस्कृति सिकाउन र संरक्षणमा सहभागी गराउन कानूनमा कस्ता व्यवस्था हुनुपर्छ? अमूर्त सांस्कृतिक सम्पदाको व्यावसायिक दुरूपयोग रोक्न र वास्तविक समुदायलाई लाभ पुग्ने व्यवस्था गरिनुपर्छ।
1: नेपालको संविधानले नेपालको संस्कृति एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विभिन्न संवैधानिक व्यवस्था गरेको छ। नेपालको संविधान 2072 विविधतामा आधारित सामाजिक न्याय र समानतालाई विशेष प्राथमिकता दिएको छ। संविधानको भाग 3 धारा 16 देखि 46 मा नागरिकका मौलिक हकहरूको सुनिश्चितता गरिएको छ। धारा 26 धार्मिक स्वतन्त्रताको हक उल्लेख छ। हरेक नागरिकलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरिएको छ। त्यस्तै धारा 32 भाषा तथा संस्कृतिको हक छ। प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि र संस्कृति, सभ्यता र सम्पदाको प्रवर्धन गर्ने अधिकार सुनिश्चित गरिएको छ। संविधानको भाग 4 धारा 50-55 राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको व्यवस्था छ। यसले राज्यलाई धर्म, संस्कृति र परम्पराका नाममा हुने कुनै पनि विभेद वा शोषण अन्त्य गर्न निर्देश गर्दछ।
0: नेपालको संविधानको भाग 4 धारा 51 खण्ड गमा सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीतिको व्यवस्था गरिएको छ। यस नीति अन्तर्गत राज्यले समाजमा विद्यमान विभेद, कुरीति र शोषणको अन्त्य गरी न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य राखेको छ। यस अन्तर्गत देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सह अस्तित्वका आधारमा विभिन्न जात जाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने समेत बेहोरा उल्लेख रहेको छ। तीनै तहका सरकारले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सके अनुसारको काम गर्न सक्छन्। कानून नहुँदा अन्यल र आवश्यकताको बारेमा हामीले केही सरकारवाला निकायका प्रतिनिधिको विचार संकलन गरेका छौं।
2: रामबहादुर कुंवर, राष्ट्रिय अभिलेखालय हो मेरो कार्यालय। अमूर्त सांस्कृतिक सम्पदाको जुन विकास छ, त्यो विकासलाई चाहिँ नेपाली संस्कृतिको विकासमा कहाँ लगाएर जोड्न सकिन्छ? विचार तथ्यको विकासको लागि सर्टेन पोइन्ट हुन्छ। एउटा हामीले नेपाली संस्कृतिको विकासको पोइन्ट तोकेर त्यो पोइन्टदेखि नै अमूर्त सांस्कृतिक सम्पदाहरूको पनि विकास हुन सक्यो भनेर एउटा पोइन्ट तोक्ने हो कि सनातनदेखि चलिआएको भनेर हुन्न जस्तो लाग्छ। अमूर्त सांस्कृतिक सम्पदाहरूको चाहिँ यो वर्गीकरण अर्थात चाहिँ क ख ग गरेर चाहिँ कतै त्यो चाहिँ त्यसको प्राचीनताको आधारमा गर्ने हो कि त्यसलाई पनि हामीसँग डकुमेन्टेड अर्थात चाहिँ इन्स्क्रिप्सनल एभिडेन्स भएका पनि अमूर्त सांस्कृतिक सम्पदाहरू छन् तिनीहरूलाई चाहिँ कसरी ऐनमा हामीहरूले जोडेर लान सकिन्छ? त्यसकारण वर्गीकरण पनि उत्तिकै जरुरी छ जस्तो लाग्छ।
3: खास गरी उहाँले पुरातत्व विभाग अभौतिक भन्दा अमूर्त अलि व्यवहारिक जस्तो लाग्छ। सबैले छलफल गरेर एउटा निष्कर्ष निकाल्नुपर्ने आवश्यकता देखिन्छ। फिजिकलको भौतिक, नन फिजिकल अभौतिक हुने हुँदाखेरि इन्टान्जिबलको एक शैली अभौतिक भन्दा अमूर्त सांस्कृतिक सम्पदा बेस्ट हुन्छ जस्तो लाग्छ। यसमा छलफल गरौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाले अहिले केही अमूर्त सांस्कृतिक सम्पदालाई हेर्ने गरेको छ। अब भविष्यका दिनहरूमा कुनै सरकारी निकाय उसले नीति निर्माणहरू गर्ने भएको हुनाले र पर्याप्त जनशक्ति नभएको हुनाले एउटा संस्था जसले अमूर्त सांस्कृतिक सम्पदालाई दीर्घकालिक रूपमा संरक्षण र सम्वर्धन गरोस्।
4: म राजेन्द्र दाल गुठी संस्थानबाट प्रतिनिधि गर्छु यहाँ र मैले यहाँ जोड्न खोजेको कुरा अमूर्त सांस्कृतिक सम्पदाको व्यवस्थापन सम्वर्धन प्रवर्धनका लागि विभिन्न निकायहरू छन् यहाँ र ती निकायहरूको आफ्ना आफ्नै फरक फरक जिम्मेवारी तोकिएको छ र धेरै धेरै निकायहरूमा त्यो दोहोरोपन छ। जुन काम गुठी संस्थानले गरिआएको छ त्यही काम पशुपति क्षेत्र विकास कोषलाई पनि दिएको छ, लुम्बिनी विकास कोषलाई पनि दिएको छ। मठ मन्दिर जात्रा पर्वहरूमा समितिहरू गठन गरेर ती व्यवस्थापन पनि भएर आएको छ। त्यो दोहोरोपनलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने गरेको संस्थाको परिकल्पना भयो भने, कानूनमै त्यो संस्थाको परिकल्पना भयो भने सम्वर्धन गर्न संरक्षण गर्न सहजता हुन्छ भन्ने मलाई लागेको छ।
5: म रुसन महर्जन। हामीले चाहिँ सधैँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ रेदर देन द आर्ट, किनकि भोलिको दिन यही सेम त नहोला तर यही सिमिलर वाला कुरा चाहिँ हामीले बनाउने आर्टिस्टलाई चाहिँ हामीले एउटा जीवनशैली उहाँको जीवनयापनमा हामीले काम कसरी दिन सक्छौँ त? एउटा मन्दिर थियो भने त्यो मन्दिरलाई हामीले गेट बारवाला कुनै हिसाबले हामीले प्रोटेक्ट गर्दैनथ्यौँ। त्यो कुरालाई चाहिँ प्रोटेक्ट गर्नलाई हामीले आर्टिस्टलाई प्रोटेक्ट गर्थ्यो, उसलाई काम हुन्थ्यो अनि त्यो रिलेटेड सर्टेन कुरा जुन मटेरियलहरू थियो त्यसको पनि कन्जर्भेसन हुन्थ्यो। त्यसको लागि चाहिँ हामीले चाहिँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ। हिजोको अवस्थामा आज जीवनशैली फरक भएको छ तर हामीले आर्टिस्टलाई चाहिँ कसरी प्रोटेक्ट गर्न सक्छौँ त? जस्तै गटुप्याखा नाच्नेहरूलाई हामीले इक्विभ्यालेन्ट एउटा डिग्री कुनै दिन सक्यौँ भने पुरातत्व विभागदेखि लिएर गुठी संस्थानको कुनै एउटा जिम्मेवार ठाउँमा हामीले जागिरको अवस्था सिर्जना गर्न सक्यौँ भने चाहिँ उहाँहरूले चाहिँ भोलिको दिनमा आफ्नो लाइफस्टाइल पनि सस्टेन गर्न सक्नुहुन्छ। नाचदेखि लिएर यताउतिवाला कुरा छ, यस्तै सँगवाला चाहिँ इम्प्लोइमेन्टको थ्रुबाट चाहिँ उहाँले सस्टेन पनि गर्न सक्नुहुन्छ।
1: अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 नेपालले 2067 अनुमोदन गरी पक्ष राष्ट्र भएको छ। यो महासन्धिको धारा 11 धारा 15 पक्ष राष्ट्रहरूले यो महासन्धि कार्यान्वयनका लागि राष्ट्रिय स्तरमा गर्नुपर्ने संरक्षण कार्यहरू उल्लेख गरिएको छ। 2003 महासन्धिको पक्ष राष्ट्रको नाताले नेपालले पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्नका लागि पनि अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी कानूनको आवश्यकता हुन्छ। तर 16 वर्षमा कानूनी रूपमा उल्लेखीय प्रगति हुन सकेको छैन। यसै विषयमा गरिएको छलफल अब शून्य बेला भएको छ। अबौद्धिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समावेश गर्नुपर्ने विषय र सांसदहरूको भूमिकाका बारेमा छलफल गर्दै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
6: संवाद श्रृंखला हेलो सांसद, यूएनडीपी संसद सहयोग परियोजना, युनेस्को अनि सामुदायिक रेडियो प्रसारक संघ अकोरा नेपालको सहकार्यमा छलफल गर्दैछौ। अबौद्धिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक र यो विधेयकमा गरिएको व्यवस्थाको बारेमा छलफल गर्दैछौ।
7: नेपालको सन्दर्भमा कुरा गर्दा स्थानीय समुदाय र पोलिटिकल बेरियरहरू धेरै देखिन्छ। ह्युमन राइट्सका कुराहरू, आईसीएससँगका कुराहरू, यो डाइभर्सिटी, माइग्रेशन, ग्लोबलाइजेशनका कुराहरू, अब इन्टेलेक्चुअल प्रपर्टी राइट, कम्युनिटी राइट्सका कुराहरू छन्, क्लाइमेट चेन्ज र आईसीएचका कुराहरू छन्, जेन्डर राइटका कुराहरू छन्, डिजास्टर म्यानेजमेन्ट गर्ने, डिजास्टर रिस्क म्यानेजमेन्ट, डिजास्टर रिस्क रिडक्सन गर्ने कुराहरू च्यालेन्जका रूपमा छन्। अमूर्त अभौतिक सांस्कृतिक सम्पदा चाहिँ यो इन्टर रिलेटेड विषय भएकोले गर्दाखेरि यो प्रियम्बल अथवा प्रस्तावनामा चाहिँ एनसिएन मोनुमेन्ट एक्ट 2013 कुरा, नेशनल कल्चरल एक्ट 2067 कुरा, ओल्ड हेरिटेज 1972 कुरा, डाइभर्सिटी अफ कल्चरल एक्सप्रेसन 2005 कुरा, संयुक्त राष्ट्र संघले आदिवासी जनजातिको लागि अधिकार घोषणा गरेको यूएन ड्रिपका कुरा, कन्भेन्सन अन बायोलोजिकल डाइभर्सिटीका कुरा पनि त्यो प्रस्तावनामा चाहिँ अलिकति अध्ययन गरेर राखिदिनु भयो भने राम्रो हुन्छ भन्ने लागेको छ।
6: धेरै धन्यवाद छ। यो संस्कृतिको जानकारको रूपमा लामो समयदेखि काम गर्दै आउनुभएका सोम धिमालज्यूले थप केही समीक्षा र आफ्नो केही विचार पनि प्रस्तुत गर्नुभयो। अबौद्धिक सांस्कृतिक सम्पदाको संरक्षणको क्षेत्रमा क्रियाशील अधिवक्ता राज सुवालज्यू हुनुहुन्छ।
8: इन्टेन्जिबल कल्चरल हेरिटेजबाट कम्युनिटीले लाइफ सस्टेनिङ रिसोर्सहरू एउटा मिडियमको रूपमा प्रयोग गर्न सक्दैन तबसम्म चाहिँ अहिलेको चेन्जिङ सोसाइटीमा बाजे बराजू बाबुआमाहरू चाहिँ इन्टेन्जिबल कल्चरल हेरिटेजमा एक्टिभ पार्टिसिपेसन हुने अनि छोराछोरीहरू चाहिँ आधुनिक ज्ञानसिपमा एजुकेसनमा अगाडि जाने भइसकेपछि सबैभन्दा ठूलो च्यालेन्ज त्यही नै हो। राज्यले निर्देशित गर्ने तरिकाबाट चाहिँ मेकानिजम हुन जान्छ कि भन्ने कुरामा चाहिँ यहाँहरू सचेत भइदिनु हुनको लागि मैले त्यति रिक्वेस्ट गरेँ। अब आइपिआरको कुरा गर्दै गर्दाखेरि इन्टेलेक्चुअल प्रपर्टी राइट्सको कुरा विगत 20-22 वर्षदेखि यस फिल्डमा छु। यो आईसीएस बिल ड्राफ्ट हुँदै गर्दाखेरि पनि मैले त्यो कन्सेप्टलाई चाहिँ नै त्यो बिलमा इन्ट्रोड्युस गर्न गरेको थिएँ। अहिले बिलको रूपमा आइपिआर एज सच टाइटल राखेको थिइनँ। अब आइपिआर भन्दाखेरि इन्टेलेक्चुअल प्रपर्टी भन्दाखेरि कपिराइट, पेटेन्ट, डिजाइन, ट्रेडमार्क भन्छौँ, जियोग्राफिकल इन्डिकेसन भन्दै जान्छौँ। तर हामीले चाहिँ के प्रोभिजन राखेका थियौँ भन्दाखेरि जसरी इन्टेलेक्चुअल प्रपर्टी राइटमा चाहिँ हामीले कानूनमा छुट्टै त्यसको प्राइभेट प्रपर्टीको रूपमा त्यहाँ विभिन्न अधिकारहरूको एउटा लिस्टिङ हुन्छ, त्यस्तै नै हामीले यो कानूनमा पनि यो कम्युनिटीलाई चाहिँ कसरी त्यो अधिकारहरूलाई एक्सर्साइज गर्न सकिन्छ भनेर चाहिँ त्यो अधिकारहरू उता इन्टेलेक्चुअल प्रपर्टीमा भएकै अधिकारहरू चाहिँ यता पनि लिस्टिङ गरेका थियौँ। त्यो कुराहरू चाहिँ अहिले संसदमा इन्ट्री गर्दाखेरि चाहिँ त्यो कुरा मैले क्लियर रूपमा भेटाइन। त्यो चाहिँ
6: आदिवासी जनजाति आयोगको अध्यक्षज्यू मैले अघि पनि भनेको थिएँ, रामबहादुर थापाज्यू यहाँसँग त्यो जवाब पनि हुनसक्छ अथवा विचार यहाँकै पनि प्रश्न हुनसक्छ मान्यज्यूहरूसँग अथवा अरू विज्ञज्यूहरूसँग छोटकरीमा आफ्नो विचार राख्नुहुन म अनुरोध गर्छु।
9: धन्यवाद। है गर्न सक्नेछ भन्नेमा चाहिँ गर्ने पर्नेछ भन्ने चाहिँ शब्द राख्न म अनुरोध गर्न चाहन्छु। त्यो के बमोजिम भन्ने छ एक ठाउँमा त्यो पनि तोक्नै पर्छ होइन, त्यसको स्पष्ट पारेर जाँदा राम्रो हुन्छ। दफा 5 सिफारिस समितिमा आदिवासी जनजातिसँग सम्बन्धित संस्थाहरूलाई पनि राख्नुपर्छ है भन्ने मेरो पनि त्यसमा सहमत छ। त्यो किनभने आदिवासी जनजाति समुदायले नै यो धेरै चाहिँ छ, इन्टेन्जिबल हेरिटेज चाहिँ आदिवासी जनजातिकोमा धेरै छ होइन। युएनकै रिसर्चले पनि के भन्छ भने 80% भन्दा बढ्दा जुन तपाईँको चाहिँ खाद्य पदार्थ छ त्यो चाहिँ इन्डिजिनियस कम्युनिटीको इन्डिजिनियस नलेजबाट आउँछ भन्छ कि। त्यो इन्डिजिनियस स्किल र नलेज पनि यो इन्टेन्जिबल हेरिटेजै हो। त्यस कारणले यो चाहिँ आदिवासी जनजाति समुदायबाट पनि त्यहाँ चाहिँ त्यो सिफारिस समितिमा राख्नको लागि म अनुरोध गर्न चाहन्छु।
10: अमृत बहादुर सुनवार, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयको उपाध्यक्ष।
11: सिफारिस समितिको काम कर्तव्य अधिकारमा चाहिँ समुदाय कार्यालय निकाय संघ संस्थाले सूचीकृत गरेका अभौतिक सांस्कृतिक सम्पदा मध्येबाट भन्ने ठाउँमा यो संघ संस्था सहित एउटा प्रथाजन्य संस्था पनि थप्नुपर्छ होला। आदिवासीहरूको चाहिँ अधिकतम तपाईँको यो अमूर्त संस्कृतिक सांस्कृतिक सम्पदाको अभ्यास चाहिँ प्रथाजन्य संस्थामा हुन्छ, प्रतिनिधिमूलक भन्दा पनि। जस्तो म सुनवार आदिवासीको सुनवार सेवा समाजको पनि अध्यक्ष हुँ, होइन, त्यो चाहिँ प्रतिनिधिमूलक भयो। तर सुनवार समुदायको चाहिँ कोही चुप्लु भन्ने एउटा मुख्य प्रणाली छ, होइन, त्यहाँ नासु हुन्छ, पै हुन्छ, त्यहाँ मुलिज हुन्छ, त्यहाँ विभिन्न क्यारेक्टरहरू हुन्छन्, उहाँहरूको उसमा चाहिँ यो संरचना चल्छ। तर त्यसको कुनै आफ्नै किसिमको कस्टमरी ल छ, यो संविधान ऐन कानुन भन्दा फरक तरिकाको आफ्नै किसिमको स्वायत्त ल छ, त्यो ल अनुसार उहाँहरू चल्नुहुन्छ, परम्परागत कानुन अनुसार चल्छ। त्यो कुन चाड कतिखेर मान्ने, त्यो चाडको नेतृत्व कसले गर्ने, कहिले मिटिङ बस्ने, के सामग्री त्यहाँ चाहिँ कसले ल्याउने भन्ने कुरा निर्धारण चाहिँ त्यो ठाउँबाट हुन्छ। त्यसले गर्दाखेरि प्रथाजन्य संस्थाले सिफारिस गरेको पनि एउटा चाहिँ राख्नुपर्छ होला भन्ने यहाँहरूलाई मैले आग्रह गरेँ। अहिले जति पनि विकास संरचनाहरू गएका छन् नि, सबै तपाईँको त्यो आदिवासीहरूको जुन त्यो अमूर्त सांस्कृतिक सम्पदाको जुन चाहिँ तपाईँको अभ्यास हुने स्थलहरू थियो, त्यो स्थल चाहिँ तपाईँको नामेड भएको छ।
12: अब चाहिँ त्यसलाई चाहिँ प्राथमिकता दिएर विकास निर्माणको काम गर्नुपर्छ भने
11: यसलाई संरक्षण गर्ने चाहिँ भन्यो, तर अर्को कानूनले काटिदिन्छ। जस्तो तपाईँको अरू अरू यो विकासी संरचना कानूनले यसलाई काटिदिन्छ, यसलाई कसरी स्ट्रङ बनाउन सकिन्छ भन्ने कुरा राखे। धन्यवाद,
12: धेरै धन्यवाद छ। अब मान्यज्यूहरूतर्फ प्रवेश गर्ने क्रममा कानून न्याय तथा मानव अधिकार समितिमा सदस्य रहनुभएको मान्य निनु कुमारी कर्णज्यू, मधेस आफैमा एक प्रकारको आफैमा अभौतिक सांस्कृतिक सम्पदाहरूको एउटा ठूलो भण्डार हो, त्यो विषय पनि अलिकति समेट्ने गरी र सांसदको रूपमा यहाँले भूमिका निर्वाह गर्दै गर्दाखेरि अब कसरी सहयोग गर्नुहुन्छ त्यो पनि म छोटकरीमा राख्न आउँछु गर्दछु।
13: अस्ति हामीले संशोधन पनि हालेका थियौं, होइन, यो मिथिला मधेसको कुनै पनि संस्कृतिको संरक्षण सम्बन्धी केही कुरा पनि यो ऐनमा आएन। अब म कानून समितिमा छु, कानून समितिमा हाम्रो समितिमा यो ऐन आइसकेपछि म आफ्नो मधेस लगायत अन्य पनि समुदायहरूको संस्कृति संरक्षण गर्नको निम्ति मबाट राख्नुपर्ने कुराहरू मैले गर्नुपर्ने सम्पूर्ण प्रयासहरू म गर्छु।
12: तपाईँ आफै समितिमा नभए पनि अहिलेकै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापति जुनै यहाँ हुनुहुन्छ, अरू मानिस सदस्यहरू पनि हुनुहुन्छ, अरू बेलामा पनि त्यो सहकार्य र समन्वय गर्नको लागि त कसैले छेक्दैन होला?
13: छेक्दैन, यसको निम्ति कोसिस गर्नेछु। तर पनि के हुन्छ भने यो देशमा अहिले पनि जातीय विभेद छ, सामुदायिक विभेद छ, त्यो विभेदबाट त मधेस पीडितै छ नि। त्यो पीडितलाई सबैभन्दा पहिला त विभेद हटाउनु पर्ने अवस्था छ, मानसिक रूपले, सामाजिक रूपले, सामुदायिक रूपले। त्यो विभेद हटाइसकेपछि मात्रै मैले कुनै नियम ऐन कानूनहरू बनाउन म पनि प्रयास गर्छु र म सफल हुन्छु जस्तो लाग्छ मलाई।
12: धेरै धन्यवाद छ विचारको लागि र यो प्रतिबद्धताको लागि पनि। माननीय सृजना श्रेष्ठले आफ्नो कुरा राखेर अर्को महत्वपूर्ण कामको लागि पनि जान पाए हुन्थ्यो भनेर अनुरोध गर्नुभएको छ। म मान्यज्यूलाई छोटकरीमा आफ्नो विचार राख्नको लागि अनुरोध गर्दछु।
14: हामीले चाहिँ यसलाई